0: व्यवस्थापन समितिमा अब दलका सदस्यलाई निषेध लगायतका खबर र कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
2: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353।
3: गत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर डट कम तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
5: आजको कान्तिपुरको पहिलो पृष्ठमा विद्यालय व्यवस्थापन समितिमा दलका सदस्यलाई निषेध शीर्षकमा सुदीप कैनीले खबर लेख्नु भएको छ। सरकारले शिक्षा नियमावली 2059 संशोधन गरेर राजनैतिक दलहरूको सदस्यता प्राप्त व्यक्तिलाई विद्यालय व्यवस्थापन समितिमा सदस्य बन्न रोक लगाएको छ। नियमावलीले विद्यालय खोल्न अनुमति स्वीकृति र कक्षा थपको अधिकार स्थानीय तहलाई दिएको छ। प्रधानाध्यापक नियुक्ति पनि स्थानीय तहबाट हुनेछ। मन्त्री परिषद बैठकले शुक्रबार पारित गरेको संशोधित नियमावली अनुसार अब शिक्षकहरू एक विद्यालयमा कम्तीमा 3 वर्ष थायी सेवा पूरा नगरी सरुवा हुन पाउने छैनन्। थायी शिक्षक नियुक्ति हुने बित्तिकै घर पाएक वा सुगममा सरुवा हुने गरेको जनगुनासोलाई सम्बोधन गर्न नियमावलीमा सरुवाको मापदण्ड तोकिएको छ। त्यस्तै जापानमा 10 महिनामा 72 नेपालीको मृत्यु शीर्षकमा होम कार्कीले खबर लेख्नु भएको छ। जापानमा 10 महिना यता 72 नेपालीको मृत्यु भएको छ। त्यसमध्ये 28 विद्यार्थीले आत्महत्या गरेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार गत साउनदेखि असारको तेस्रो सातासम्म 72 नेपालीको ज्यान गएको छ। बिरामी भएर मृत्यु हुनेको संख्या न्यून छ। कतिपय मृत्युको कागजातमा कारण खुलाइएको छैन तर धेरै जस्तो पत्ता नलागेको कारण नखुलाइएको लेखिएको छ। जापानका लागि कार्यवाहक राजदूत हरिहरकान्त पौडेलले पछिल्लो समयमा मृत्युका घटना बढेपछि सब व्यवस्थापन निकै जटिल बनेको बताउनु भएको छ। त्यस्तै भित्रपृष्ठमा कर्जा सहजीकरण केन्द्रित मौद्रिक नीति ल्याउने तयारी शीर्षकमा खबर प्रकाशित छ भने नयाँ पत्रिकाको पहिलो पृष्ठमा आयल निगमका कर्मचारीलाई 40 करोड़ 72 लाख भत्ता शीर्षकमा अजित अधिकारीले खबर लेख्नु भएको छ। सस्ता घाटामा रहेको भन्दै उपभोक्तालाई थोरै पनि राहत नदिने आयल निगम कर्मचारीलाई भने बिरामी नै नभए पनि औषधि उपचारदेखि घर रंगाउने सम्मका 14 शीर्षकमा बाँडिएको भत्ता बाँडिएको छ। त्यस्तै निर्देशिका नै बनाएर केयूका पूर्व पदाधिकारीलाई अनुचित सुविधा छानबिन गर्दै अख्तियार शीर्षकमा खबर छ भने भित्रपृष्ठमा मधेसको सौर्य ऊर्जा आयोजना अल्पत्र शीर्षकमा अर्को खबर प्रकाशित छ। क्यानाडाको स्काई पावर कम्पनीले मधेस सरकारसँग 250 मेगावटका सौर्य आयोजनामा लगानी गर्ने सम्झौता गरे पनि प्राधिकरणले सहमति नदिँदा कार्यान्वयन हुन सकिरहेको छैन। त्यस्तै कम बिगो भएका मुद्दामा विवादको दिन पनि सुनाई गरिने विधाको दिन पनि सुनवाई गरिने शीर्षकमा शिल्पा कर्णले खबर लेख्नु भएको छ। त्यस्तै चुनदेवीमा कांग्रेस इतर पक्षको विस्तारित बैठक 6 साउनमा राष्ट्रिय कार्यकर्ता भेला बोलाउने तयारी शीर्षकमा पनि अर्को खबर प्रकाशित छ।
0: नागरिकको आर्थिक पृष्ठमा बवई नदीको नदीजन्य वस्तुमा अनियमितता शीर्षकमा निर्मल घिमिरेले बर्दियाबाट लेख्नु भएको खबर छापिएको छ। बारबर्दिया नगरपालिकाका नगर प्रमुख

0: काल थारूको कार्यकालमा बबई नदीको नदीजन्य पदार्थबाट उठेको राजस्व हिनामिना भएको पाइएको छ। बारबर्दिया नगरपालिकाभित्र सञ्चालन भएका पाँचवटा क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्रलाई कम राजस्व असूल गरेर स्रोत नखुलेको वा बेवारिसे रहेका ढुंगा गिटीलाई नगरपालिकाले स्टक प्रमाणित गरी वैध बनाएको पाइएको हो। सरकारी मूल्य अनुसार एक घन मिटरको भ्याट सहितको रकम 319 पर्छ भने भ्याट बाहेक 228 रूपियाँ पर्छ। स्रोत नखुले नदीजन्य वस्तु वैध बनाउन प्रदेशको कानून र नगरपालिकाको आर्थिक ऐनलाई टेकेर सरकारी मूल्यको 6% दरले राजस्व लिँदा करोड़ौं नदीजन्य पदार्थमा मिलोमतो गरी अनियमितता गरेको भेटिएको हो। त्यस्तै स्याउका चनाले बढ़ायो जुम्लाका किसानको आमदानी शीर्षकमा गोल्डेन बुढ़ाले जुम्लाबाट लेख्नु भएको खबर छ। यो खबर मा गत आर्थिक वर्ष 2081-82 19,840 मेट्रिक टन स्याउ उत्पादन भई 9,331 मेट्रिक टन निर्यात भएको उल्लेख छ। यसबाट 61,02,47,400 रूपियाँ आमदानी भएको थियो। यस वर्ष स्याउ खेती 4,325 हेक्टरमा 4,445 हेक्टर पुगेको छ। फल दिने क्षेत्र 2,000 हेक्टरबाट 2,125 हेक्टरमा विस्तार भएको छ। घरधुरी संख्या पनि वृद्धि भएको छ, 19,150 पुगेको छ। बिक्री वितरण र व्यापारमा संलग्न किसानको संख्या पनि बढ़िरहेको खबरमा उल्लेख रहेको छ। यस्तै मुआवजा विवाद टुंगिएसँगै विजलापुर बर्दिवास रेलमार्ग निर्माण शुरू शीर्षकमा अर्को खबर समेत छापिएको छ। त्यसै गरी तीन सातासम्म टेबल हुनै सकेन सुदूरपश्चिमको बजेट शीर्षकमा अर्को खबर रहेको छ भने विपक्षीको अवरोधले मध्य प्रदेशको बजेट छलफल अन्योलमा समेत खबर छापिएको छ। यो खबर सुरेन्द्र यादवले लेख्नु भएको एनवाईएफ काठमाण्डको अध्यक्षमा अनुभव श्रेष्ठ नियुक्तिको विषय पनि प्राथमिकताका साथ खबरमा छापिएको छ। चुनौतीको चाङमा त्रिवि उपकुलपति भोला थापा शीर्षकमा अर्को खबर रहेको छ भने स्थानीय तहका अधिकारमा संघबाट हस्तक्षेप शीर्षकमा अर्को खबर छापिएको छ। त्यसै गरी फास्ट ट्र्याकको प्रस्थान बिन्दु अझै टुंगिएन शीर्षकमा अजवी पौड्यालले काठमाण्डुबाट लेख्नु भएको खबर छ। यो खबर अन्नपूर्ण पोस्टमा छापिएको छ। राष्ट्रिय गौरवको काठमाण्डु तराई मधेस द्रुत आयोजनाको प्रस्थान बिन्दु स्टार्टिङ पोइन्ट अझै टुंगो लाग्न सकेको छैन। आयोजनाको समग्र भौतिक तथा वित्तीय प्रगति करिब 49% पुगेको भए पनि प्रस्थान बिन्दुबारे सरकारी निर्णय हुन नसक्दा आयोजना प्रभावित बनेको खबरमा उल्लेख रहेको छ। विदेशीतै वैज्ञानिक धमाधम हटाउँदै नार्क शीर्षकमा अर्को खबर छ। नेपाल कृषि अनुसन्धान परिषद नार्कले अध्ययनका लागि भन्दै विदेशिएका 25 वैज्ञानिकलाई सेवाबाट हटाउने प्रक्रिया अघि बढ़ाएको खबरमा उल्लेख रहेको छ, जसमा 18 हटाइसकिएको छ। नार्कले यसै साता राष्ट्रिय जैविक प्रविधि अनुसन्धान केन्द्र खुमलटारका वैज्ञानिक यस एक तहका नमिता भट्टराई र कृषि अनुसन्धान निर्देशनालय सुनसरीका निर्देशक पार्वती जोशीलाई हटाउने निर्णय गरेको प्रवक्ता भानुभक्त पोखरेलले बताउनु भएको छ। यसै गरी गोर्खा पत्रमा भित्री पृष्ठमा सामुदायिक विद्यालयलाई विद्यार्थीको रोजाई बनाऊ शीर्षकमा खबर छ भने शान्ति सुरक्षा प्रभावकारी बनाउन निर्देशन शीर्षकमा अर्को खबर छ। यो इनरवाबाट लेखिएको खबर हो। गृहमन्त्री सुदन गुरूङले सुनसरीका विभिन्न सरकारी कार्यालयको अनुगमन तथा निरीक्षण गर्नुभएको छ। इटहरी उपमहानगरपालिकामा गृहमन्त्री गुरूङले सीमामा हुने तस्करी नियन्त्रण जिल्लामा शान्ति सुरक्षा र अमन चयन कायम गर्न सुरक्षा निकायलाई निर्देशन दिनुभएको खबरमा उल्लेख छ। संसदले बनायो 43 मैत्री समूह संसदीय कूटनीतिक शीर्षकमा अर्को खबर छ भनेदेखि भित्री पृष्ठमा नागरिकको स्वास्थ्य सरकारको प्राथमिकता शीर्षकमा अर्को खबर छ। प्रदेशसभामा विपक्षीद्वारा बजेटको आलोचना शीर्षकमा शशीधर पराजुलीले विराटनगरबाट लेख्नु भएको खबर समेत छापिएको छ। धनी पूर्जा सिरानीमा जग्गा अर्कैकै कब्जामा शीर्षकमा उर्लाबारीबाट लेखिएको खबर छ। मोरङको कानेपोखरी 5 चिसाङ बस्तीका 43 रमेश राईको सिरानी मुनि 1 बिघा 10 कट्ठा जग्गाको धनी पूर्जा सुरक्षित छ। धनी पूर्जा धमिराबाट जोगाउन उहाँलाई हम्मे हम्मे भइसक्यो, तर जग्गाको भोगाधिकार गर्न उहाँले अझै नपाउनु भएको विषय खबरमा उल्लेख गरिएको छ।
1: ताजा खबरमा अब विदेशका खबर। अमेरिकाको प्रशान्त टापुहरू नजिकै अत्यधिक खतरनाक आँधीको जोखिम बढ़ेको भन्दै सतर्क रहन आग्रह गरिएको छ। ग्वाम र उत्तरी मारियानामा रहेका मानिसहरू आँधीको जोखिममा रहेको भन्दै आपतकालीन उद्धार केन्द्रहरूमा सतर्कता अपनाउन आग्रह गरिएको हो। आँधीले ग्वाम र उत्तरी मारियानाको तटीय क्षेत्रलाई ध्वस्त पार्न सक्ने समेत बताइएको छ। बावी नाम गरिएको अत्यन्त वेग सहितको आँधी स्थानीय समयअनुसार आज बिहान करिब 10 बजे त्यस क्षेत्र हुँदै पश्चिमतर्फ बग्ने पनि अनुमान गरिएको छ। यसको हावाको प्रति घण्टा गति 260 किलोमिटर रहेको पनि अनुमान गरिएको छ। हुती विद्रोहीहरूले ताल लाल सागर तटीय क्षेत्रमा रहेको क्षेत्रमा आक्रमण गर्दा 14 सैनिक मारिएका छन्। हुती विद्रोहीहरू सन् 2015 सरकारसँग युद्ध गरिरहेका छन्। यो द्वन्द्वले लाखौं मानिसको ज्यान लिएको र यमनमा ठूलो मानवीय संकट निम्त्याएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। विद्रोहीहरूले यमनको राजधानी साना लगायतका उत्तरको ठूलो भाग र पश्चिम रेड सी तटमा रहेको होडैडा नियन्त्रणमा राखेको समेत बताइएको छ। र चीन र रूसले यसै महिनादेखि संयुक्त नौसैनिक अभ्यास तथा सामुद्रिक गस्ती सञ्चालन गर्ने भएका छन्। चीनको राष्ट्रिय रक्षा मन्त्रालयले जनाएअनुसार दुवै देशका नौसैनिक बलले चीनको पूर्वी शान हुआङ प्रान्त स्थित छिन दाओ बन्दरगाह शहर नजिकको जल क्षेत्रमा सैन्य अभ्यास गर्ने बताइएको हो।
0: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 शानदार प्रदर्शन गर्दै नर्वे पहिलो पटक क्वार्टर फाइनलमा प्रवेश गरेको छ। क्वार्टर फाइनलका लागि खेलिएको खेलमा नर्वेले 5 पटकको विश्व च्याम्पियन ब्राजिललाई 2-1 पराजित गर्दै स्थान सुरक्षित गरेको हो। ब्राजिल भने प्रतियोगिताबाट बाहिरिएको छ। अब आज हुने खेलमा मेक्सिको र इंग्ल्याण्ड नेपाली समयअनुसार बिहान 7:15 आज आमने सामने हुँदैछन्। दुवै टोली जीत निकाल्दै अन्तिम 8 पुग्ने लक्ष्यका साथ मैदानमा उत्रनेछन्। आज राति 12:45 पोर्चुगल र स्पेन बीच बहुप्रतीक्षित भिडन्त हुनेछ। यी दुई परम्परागत प्रतिद्वन्दी बीचको खेललाई अन्तिम 8 चरणकै सबैभन्दा आकर्षक र महत्वपूर्ण प्रतिस्पर्धा मध्ये एक मानिएको छ। त्यसपछि भोलि बिहान 6:45 अमेरिका र बेल्जियम बीच क्वार्टर फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ। र अस्ट्रेलियाले आईसीसी महिला टी20 विश्वकपको उपाधि 7 पटक जितेको छ। आज राति भएको खेलमा इंग्ल्याण्डलाई 7 विकेटले हराउँदै अस्ट्रेलियाले फेरि 1 पटक विश्व क्रिकेटमा आफ्नो वर्चस्व कायम गरेको हो। इंग्ल्याण्डले दिएको 151 रनको लक्ष्य अस्ट्रेलियाले 7 बल बाँकी छँदै 3 विकेट गुमाएर पूरा गरेको हो। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले 20 ओभरमा 4 विकेट गुमाएर 150 रन बनाएको थियो।
1: व्यवसाय खेतीमा लागेका महिला किसानलाई समाजले हेर्ने दृष्टिकोण र परिवारको साथ सुधार गर्नुपर्ने पक्ष कुराकानी अनि कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्कोम डेसो खुशीको कनेक्शन. सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
1: साझा खबरमा अब किसान महिलाले परिवार र समाजबाट गरेको अपेक्षा. हालै सरकारी एक तथ्याङ्कले करिब 70% महिला कृषिमा आबद्ध रहेको देखाएको छ. पुरूष जति वैदेशिक रोजगारीमा जाने गर्दा महिलाहरू घरधन्दासँगै व्यवसायिक खेतीमा लाग्नेको संख्या बढ़दो छ, तर उत्पादित वस्तु बजारसम्म पुर्याएर बिक्री वितरण गर्न, विक्रेता खोज्न र आवश्यक परामर्शका लागि पुरूषसँग गरिने छलफलले समाज र परिवारले हेर्ने दृष्टिकोणले उनीहरूको मनोबल गिर्ने गरेको छ. हामीले काठमाण्डुको शंखरापुरका इस्कुस खेती गर्दै आउनुभएका किसान अस्मिता खातीसँग कुराकानी गरेका छौं.
2: महिला र पुरूषको दाहसभा हेर्नु पर्दाखेरि महिलालाई गाह्रो नै छ. किन भन्दाखेरि महिला भएपछि त आफ्नो शरीरको पनि अब थकान हुन्छ, त्यसमाथि बच्चादेखि लिएर घर व्यवहारदेखि हरेक गरिराख्नु पर्ने हुन्छ. त्यो माथि बारीको काम, जस्तो कि पहिला हामीले त इस्कुस टिपेर तल साँखुतिर पुर्याउनु पर्ने थियो, साँखु बोकेर, अनि त्यो टाइममा चाहिँ महिलालाई मिस हुँदाखेरि पनि त्यो भारी बोकेर जाँदाखेरि त्यो बेलामा प्याड पनि हुँदैन थियो, अनि प्याड नहुने कारण कपडा राखेर जाँदाखेरि यस्तो अप्ठ्यारो हुन्थ्यो कि म स्वयंले नै भोगिहाल्छु. तर अहिले चाहिँ के मात्रामा सहज भएको छ, बाटो रोडमै आएको छ, त्यही भएर चाहिँ पहिलाको तुलनामा
3: अहिले अब भारी बोकेर जान परेन. साँखु जानलाई त धेरै टाढा पर्छ त यहाँबाट.
2: हजुर, त्यस्तै यहाँबाट इस्कुस बोकेर त हामी 1 घण्टा 1.5 घण्टै लाग्छ, अब हिँडेर जानु पर्दाखेरि चाहिँ 45 मिनट त्यस्तै लाग्छ समथिङ.
3: अनि त्यो इस्कुस बोकेर साँखुसम्म पुर्याउन जाँदै गर्दाखेरि घरको काम चाहिँ कसले गर्ने?
2: घरको काम पनि हामी आफै नै गर्नुपर्ने हुन्छ, महिलाले नै. हजुर, बिहान उठ्ने, बाख्रालाई दिनुपर्ने चारोहरू दिने, कुखुरालाई दिने, अनि बालबच्चाहरूलाई खाजा खाना दिने, त्यो गरेर जानुपर्ने हुन्छ कि बिहानै उठेर गएर साँखु पुगेपछि इस्कुस बेचेर आएपछि गर्नु पर्यो. जस अगाडि बाख्राले दिनुपर्ने, कुखुराले दिनुपर्ने चाहिँ अगाडि नै दिएर चाहिँ हामी जुन इस्कुस लानुपर्ने त्यो चाहिँ साँखुसम्म टाइममै पुर्याउनु पर्ने हुन्छ.
3: त्यो चाहिँ खास के कारणले जस्तो घरको काम पनि गर्नु पर्यो, बारीको काम पनि गर्नुपर्ने छ, बजारसम्म पनि पुर्याउनु पर्ने छ, अनि घरमा भएका हुन्छ नि श्रीमान दाजुभाइहरूले चाहिँ कसरी सहयोग गर्नुहुन्थ्यो त्यस्तो बेलामा चाहिँ?
2: पुरुषहरू आफ्नो एउटा काम गरेपछि अब सकिहाल्थ्यो उनीहरूले.
3: एउटा काम भन्नाले कस्तो काम?
2: मतलब कि उहाँले एउटा जस कमाएर ल्याउनु पर्ने ठाउँबाट कमाएर ल्याएपछि सिधो उहाँले खाना हेर्नु पर्दैन, खाना पकाउने, भाँडा माझ्ने, बच्चालाई स्याहार्ने, लुगा धुने, अरू केही त्यस्तो होइन. तर
3: कमाउने त तपाईँहरू पनि त कमाउने हुनुभयो नि त, अब इस्कुस बेचेर तरकारी बेचेर त्यो कमाउनेकै लागि जानुभयो नि त बजार, होइन र?
2: हामी
3: त्यस्तो चाहिँ किन भयो तपाईँहरूलाई चाहिँ दोहोरो भार, केटा मान्छेलाई चाहिँ एउटै काम मात्रै गरे भइहाल्ने?
2: पुरुष र महिलामा विभेद, अब विभेद भनौँ न, पहिलादेखि नै अब पुरुषले घरको काम गर्नु हुँदैन, खाना पकाउने त्यस्तो भन्ने जस्तो पहिलादेखि नै विभेद हो कि पुरुष र महिलामा,
3: त्यो कारणले
2: पनि होला.
3: अब अहिले चाहिँ अलिक कस्तो छ?
2: अहिले पनि त्यति सजिलो चाहिँ छैन, तर केही मात्रामा चाहिँ अहिले पनि जस काम त सघाउनुहुन्छ, तर केही मात्रामा मात्रै. अब उहाँहरू त पसल गएर भट्टीतिर गएर आनन्दले बस्नु सकिन्छ भने हामी महिलाहरू यो घरमा यो काम गर्नुपर्ने थियो, कपडा धुनुपर्ने थियो. अब
3: अहिले पनि त्यो क्रम जारी नै छ?
2: हजुर, अहिले पनि केही मात्रामा जारी नै छ भन्नु पर्यो.
3: जस्तो के भयो भने चाहिँ अब सजिलो हुन्छ महिला किसानलाई काम गर्न, व्यावसायिक रूपमा अघि बढ्नको लागि?
2: पहिला त समाजबाट नै परिवर्तन हुनुपर्ने हुन्छ. जस पुरुष र महिलामा के भन्दाखेरि पुरुषले पनि महिलालाई सघाउनु पर्छ, महिला पनि आफै अगाडि बढ्नुपर्छ र आफू सचेत हुनु पर्यो.
0: किसान अस्मिता खातीसँगको कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबरका शीर्षक फेरि एकपटक.
1: असार लागेसँगै अधिकांश तरकारीको मूल्य सस्तियो. जुम्लाका किसानलाई स्याउको भरोसा. वार्षिक करिब 40 क्विन्टल स्याउ बिक्रीबाट मनग्गी आमदानी. व्यवसायिक खेतीमा लागेका महिला किसान अझै पनि पारिवारिक विभेदमा.
0: मध्य प्रदेशमा सौर्य ऊर्जा आयोजना अलपत्र कागजमै सीमित गौरवका आयोजना. विद्यालय व्यवस्थापन समितिमा अब दलका सदस्यलाई निश्चित गरिने. बर्दिया र कैलालीका 700 बढी उखु किसान अनुदानबाट वञ्चित.
1: देशभर मनसून सक्रिय. आज पहाड़ी क्षेत्रमा वर्षा र तराईमा हावाहुरीको सम्भावना। बर्खायामा सवारी साधन दुर्घटनाको जोखिम बढ़ने, ध्यानपूर्वक चलाउन ट्राफिक प्रहरीको आग्रह।
0: अमेरिकाको प्रशान्त टापुमा खतरनाक आँधीको जोखिममा आपतकालीन उद्धार केन्द्रहरू तयारी अवस्थामा, चीन र रूसले यसै महिनादेखि संयुक्त सैनिक अभ्यास गर्ने।
1: र विश्वकपमा अन्तिम आठका लागि रोमाञ्चक खेल शुरूआत, ब्राजिललाई स्तब्ध पार्दै नर्वे पहिलो पटक क्वार्टर फाइनलमा, केही बेरमा मेक्सिको इंल्याण्ड भिड्दै अपराजित अस्ट्रेलिया सातौं पटक महिला टी20 विश्वकप च्याम्पियन।
0: साझा खबरको अन्त्यमा अब कार्टुन। कार्टुन हामीले कान्तिपुर दैनिकमा प्रकाशित अभिनले बनाउनु भएको गजब चब्बा शीर्षकको लिएका छौं। यहाँ जलमग्न छ, चारैतिर पानीले भरिएको जस्तो देखिन्छ। यो असारमा आयोजनाहरू सकिने जुन परम्परा छ त्यसलाई व्यङ्ग्य गर्न खोजिएको जस्तो देखाइएको छ। यहाँ घरको छतमा केही थान मानिसहरूले गुहार मागिरहेको जस्तो देखिन्छ र तल ठूलो डोजर छ, त्यो आधा भन्दा बढ़ी पानीमा डुबेको छ र तल यस्तो लेखिएको छ, कहाँ उद्धार गर्न भ्याउनु, मेरो यहाँ पीच गरेर देख्नु भएन, असारभित्र त सकाउनै पर्छ रे क्या।
1: हवस् त, प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: yourself.
1: It's 7 a.m.
2: अहिले बिहानको 7 बजेको छ।

0: हेलम्बु एफएम 89.6 मेगाहर्ज।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौं तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो हृदयलाई पूर्ण रूपले तयारी गरिकन आउनु भएको छ भनेर। र हामी यस कार्यक्रमबाट हरेक दिन र हरेक समय नयाँ कुराहरू सिक्दैछौ र हाम्रो व्यवहारिकतामा हामी लागू गर्दैछौ भन्ने म आशा राख्दै आजको हाम्रो यो कार्यक्रमलाई हामी शुरू गरौं। दाइयो, हाम्रो निरन्तर भजन संग्रहको अध्ययनको यात्रामा हामीलाई यो अध्ययनले चाहिँ परमेश्वरको महिमा बुझ्न र उहाँमाथि पूर्ण भरोसा राख्न चाहिँ सिकाइरहेको छ र अघिल्लो अध्ययनमा पनि हामीले परमेश्वरमा पाइने साँचो सान्त्वनाको बारेमा चाहिँ सिक्दै थियौं र आजको अध्ययनमा चाहिँ हामी कुन विषयमा रहेर चाहिँ यो अध्ययन यात्रालाई अगाडि बढाउनेछौ दाइ?
2: आज हामी भजन संग्रह 5-7 अध्ययनहरू लिएर अध्ययन गर्नेछौ। यी अध्ययनहरूले हामीलाई एउटा सुन्दर सत्य सिकाउँछन्, सबै समय र सबै परिस्थितिमा परमेश्वर हाम्रो साथमा हुनुहुन्छ र उहाँ नै हाम्रो सुरक्षित शरण स्थान हुनुहुन्छ भन्ने सत्यलाई यो अध्ययनले हामीलाई सिकाउनेछ।
1: त्यसो भए त आजको अध्ययनले हामीलाई जीवनका जुनसुकै परिस्थितिमा पनि परमेश्वरले हामीलाई सुरक्षा दिनुहुन्छ भन्ने भरोसा चाहिँ दिनेछ, होइन त?
2: अवश्य पनि भाइ। साथै संकटका समयमा प्रार्थनाको शक्ति, परमेश्वरको कृपा र प्रभु येशु ख्रीष्टमाथि भरोसा राख्नु किन आवश्यक छ भन्ने कुरा पनि हामीले यो अध्ययनको यात्रामा थाहा गर्नेछौ।
1: त यी कुराहरू सुन्दै गर्दाखेरि चाहिँ म आजको अध्ययनको निम्ति एकदमै उत्साहित भएको छु र आदरणीय श्रोताहरू आउनुहोस्, आजको हाम्रो यो मुक्तिको मार्ग अध्ययनलाई चाहिँ शुरू गरौं र परमेश्वरको कृपा र प्रेमलाई अझ गहिराईसँग बुझ्न खुला हृदय र तयार मन लिएर आजको अध्ययन यात्रामा सहभागी बनाऊ।
3: मित्र, प्रभु येशु ख्रीष्टको मधुर र उच्च नाममा तपाईँ सबैलाई मेरो जय मसी। आज हामी बाइबल अध्ययन भजन संग्रह 5-7 अध्यायबाट देख्नेछौ। भजन 5 अध्याय त्यस खण्डमा सामेल हुँदछ जुनले दुई मसी सम्बन्धी भजन यानि मसयानिक साम्स बीच सिँढीको निर्माण गर्दछ। यो भजनहरूको समूह यानि 4-7 अध्यायले वास्तवमा कथाको बताउँछ। तिनीहरूमा सबभन्दा पहिलो हो दाउदको व्यक्तिगत जीवनको तस्विर, अनि दोस्रो चाहिँ तिनीहरूले महाक्लेश अवधिमा इसरायल राष्ट्रको अगमबाडिक रूपमा तस्विरको प्रकट गर्दछ। साथै तिनीहरूसँग आज हाम्रो निम्ति खास लागूहरू पनि छ, किनकि त्यहाँ महान सिद्धान्तहरूको सामेल भएको छ। तिनीहरूसँग सबै युगहरूमा र सबै समयहरूमा परमेश्वरका सन्तानहरूको निम्ति सन्देशहरू छन्। यो भजन 5 अध्याय दाउदद्वारा लेखिएको हो। यसको शीर्षक छ शत्रुबाट रक्षाको प्रार्थना। वाद्य नायिकाको निम्ति बाँसुरीको साथमा गाउने दाउदको भजन, अनि 4 अध्याय चाहिँ तारको बाजामा बजाउने दाउदको भजन थियो, अनि दाउद इसरायलको मनोहर भजनकार साथै संगीतकार थिए। उसले प्राय यी भजनहरूलाई संगीतमा ढालेका थिए। सम्भवत क्वायरहरूले यी भजनहरू बाँसुरीको साथमा गाउँथे। यो बिहानको भजन थियो र यो कसरी आरम्भ हुन्छ त्यसको ध्यान दिनुहोस्। भजन 5 अध्याय 1-3 पदमा भनिएको छ, हे परमप्रभु, मेरा कुरामा कान लगाउनुहोस्, मेरो ध्यानतिर विचार गर्नुहोस्। हे मेरा राजा, हे मेरा परमेश्वर, मेरो पुकाराको स्वर सुन्नुहोस्, किनकि तपाईँमा नै म प्रार्थना गर्दछु। हे परमप्रभु, बिहानै तपाईँले मेरो स्वर सुन्नुहुनेछ। बिहान तपाईँमा प्रार्थना गरेर म पहरा बस्नेछु। यो भजन चाहिँ बिहानको प्रार्थना हो। दाउद भन्छन्, बिहान तपाईँमा प्रार्थना गरेर म पहरा बस्नेछु। बिहान प्रार्थनामा परमेश्वर कहाँ आफ्नो हृदयको पुकारलाई उठाउने असल समय हो। अनि आगे पद 4-7 भनिएको छ, किनभने तपाईँ दुष्टतामा प्रसन्न हुने परमेश्वर हुनुहुन्न, खराबी तपाईँमा रहनै सक्दैन, घमण्डी मानिस तपाईँको नजरको सामु उभिन सक्ने छैन। अधर्मको काम गर्नेहरू सबैलाई तपाईँ घृणा गर्नुहुन्छ। झूठ बोल्नेहरूलाई तपाईँ नष्ट गर्नुहुन्छ। परमप्रभुले रक्तपात र छल गर्ने मानिसलाई घृणा गर्नुहुन्छ। तर म चाहिँ त तपाईँको प्रशस्त करुणाद्वारा तपाईँको भवनभित्र आउनेछु। तपाईँको डर मानेर तपाईँको पवित्र मन्दिरतिर दण्डवत गर्नेछु। मित्र, यो ईश्वरीय भक्तहरूको सान्त्वना हो। जब तपाईँ आज वरिपरि हेर्नुहुन्छ, तपाईँले दुष्टता भ्रष्टता फैलिरहेको देख्नुहुन्छ। यो नै एक कुरा हो जुनले हाम्रो हृदयलाई निराश गर्दछ। यस्ता दिनहरूमा ईश्वरीय भक्त जनहरूको निम्ति यो कस्तो सान्त्वनाको कुरा छ। परमेश्वरले यस्ता दुष्टता र भ्रष्टताको घृणा गर्नुहुन्छ। अनि जब परमेश्वर यस पापपूर्ण संसारमा हेर्नुहुन्छ, यसले उहाँलाई पनि दिक्दार गर्दछ। दुष्टताले परमेश्वरलाई प्रसन्न तुल्याउन सक्दैन, न यसले परमेश्वरलाई जान्ने मानिसहरूलाई नै खुशी पार्न सक्छ। दुष्टता उहाँसँग रहन सक्दैन। पहिलो युहन्ना 1:5 भनिएको छ, किनकि परमेश्वर ज्योति हुनुहुन्छ र उहाँमा कति पनि अन्धारो छैन। हबकुकले यसलाई यसरी भने, जब परमेश्वरले उसलाई भन्नुभयो कि कल्दीहरूले परमेश्वरको मुलुकलाई आक्रमण गर्न गइरहेका थिए, हबकुक 1:13 भन्दछन्, तपाईँको दृष्टि यति शुद्ध छ कि दुष्ट कुराहरू हेर्न सक्नुहुन्न। तपाईँको दृष्टि यति शुद्ध छ कि दुष्ट कुराहरू हेर्न सक्नुहुन्न। दुष्टताहरू केही समयको लागि सफल समृद्धि सम्पन्न हुन सक्ला, तर त्यो दिन निश्चय नै आइरहेको छ जुनले ती मानिसहरूमा विनाश र अनन्त शरम ल्याउनुहुनेछ, जसले झुटाहरूको र अधर्महरूको अभ्यास गर्छन्। परमेश्वरले यसलाई अति नै स्पष्ट पार्नुभयो कि त्यहाँ दण्डको दिन इन्साफको दिन आइरहेको छ र दुष्टता विनाश हुनेछ, खत्तम हुनेछ। परमेश्वरले यसको प्रकाश 21:8 भन्नुहुन्छ, तर विश्वास नगर्नेहरू, घिनलाग्दाहरू, ज्ञानमाराहरू, व्यभिचारीहरू, जादुगरहरू, प्रतिमा पूजकहरू र सबै झुट्टा बोल्नेहरूको भाग आगो र गन्धक बलेको कुण्डमा हुनेछ, जो दोस्रो मृत्यु हो। हा मित्र, म विश्वास गर्दछु कि परमेश्वरको दण्ड यो पृथ्वीमा आइरहेको छ। आगे पद 8-9 भनिएको छ, आगे पद 8-9, हे परमप्रभु, मेरा शत्रुहरूका कारणले गर्दा तपाईँको धार्मिकतामा मलाई डोर्याउनुहोस्। तपाईँको मार्ग मेरो सामने सोझो पारिदिनुहोस्, किनभने तिनीहरूको मुखमा सत्यता छैन, तिनीहरूको अन्तस्करण दुष्टले भरिएको छ। तिनीहरूको अन्तस्करण दुष्टताले भरिएको छ। मित्र, भिन्नै अनुवादमा यो छ, हे यहोवा, मेरा शत्रुहरूको कारण मलाई तपाईँको धार्मिकतामा डोर्याउनुहोस्। उनी भनिरहेका छन्, मेरा शत्रुहरू मलाई चियो गरिरहेका छन्, हेरिरहेका छन्, तिनीहरू चाहन्छन् कि म पतन भएको

ताकि त्यस हृदयले परमेश्वरको नाउँमा अपमान नल्याओस्। मित्र, पद दशमा भजनकार आफ्ना शत्रुहरूलाई नष्ट गर्नुहोस् भनेर परमेश्वरसँग प्रार्थना गर्छन्। यो नै भजनहरूमा रेकर्ड गरिएको पहिलो श्रापयुक्त प्रार्थना हो। पछिबाट म यस विषयलाई विकास गर्न समय पाउनेछु। दाऊले त्यस्ता केही खास प्रार्थनाहरूको परमेश्वरसँग प्रार्थना गरे जहाँ उसले इन्साफ र न्यायको निम्ति परमेश्वरलाई विन्ती गरे। उसले परमेश्वरसँग हस्तक्षेप गर्न र इन्साफ ल्याउनलाई विन्ती गर्दछन्। अनि कुनै कुनै उसका ती प्रार्थनाहरू अति नै कठोर खालका छन्। यसैयाले पनि त्यसरी नै यसैया 64 अध्याय 1-2 पदमा प्रार्थना गरे, जब उसले भने, आकाश फटाएर तपाईँ ओर्लनु भए त तपाईँका उपस्थितिमा पर्वतहरू डगमगाउने थिए, आगोले झाडी उडाए झैं र पानी उमाले झैं तपाईँका शत्रुहरूलाई आफ्नो नाउँ प्रकट गर्नलाई र जाति जातिहरू तपाईँको उपस्थितिमा कामुन भनेर तपाईँ आउनु भए त। मित्र, कुनै दिन दण्ड अपराधी दुष्टहरूमाथि निश्चय नै खस्नेछ। शास्त्रले यसको स्पष्ट पार्दछ कि परमेश्वरले बदला लिनुहुनेछ। तपाईँलाई यादै होला, प्रभुले एकजना विधवाको बारेमा दृष्टान्त भन्नुभयो, जसले आफ्नो मुद्दालाई मामलालाई संसारिक न्यायकर्ता न्यायाधीश कहाँ यो भन्दै लगेर गए। लुका 18:3-8 पदमा भनिएको छ, मेरी वादीबाट मलाई जोगाइदिने इन्साफ गरिदिनुहोस्। तिनले केही समयसम्म त मानेनन्, तर पछिबाट तिनले आफ्नो मनमा भने, म परमेश्वरको भय मान्दिन, मानिसको आदर पनि गर्दिन, तापनि यस विधवाले मलाई हैरान पारेकी हुनाले म त्यसको इन्साफ गरिदिनेछु, नत्र त त्यो बार बार आएर मलाई दिक्क पार्नेछ। अनि प्रभुले भन्नुभयो, सुन, ती अधर्मी न्यायाधीशले के भन्दछन्? औ के परमेश्वरले आफ्ना चुनिएकाहरूका बदला लिनुहुन्न र? जसले उहाँलाई रातो दिन पुकार्दछ र उहाँ तिनीहरूमाथि सहनशील हुनुहुन्छ। म तिनीहरूलाई भन्दछु, उहाँले चाँडै नै तिनीहरूका बदला लिनुहुनेछ। त्यसो भए तापनि मानिसको पुत्र आउँदा के उसले पृथ्वीमा विश्वास पाउनेछ? अनि दाऊले पनि आफ्नो दिनमा बदलाको निम्ति प्रार्थना गरे। आज ख्रिस्टियनहरूको निम्ति यस्तो किसिमको प्रार्थना गर्ने काम पूर्ण रूपमा पापपूर्ण प्रार्थना हो। त्यहाँ धेरै मानिसहरू छन् जो यस शास्त्रको खण्डलाई छोड्न चाहन्छन्। अरू त के त्यहाँ कोही कोही छन् जसले भन्छन् कि यो परमेश्वरको वचन होइन, किनभने यो आज ख्रिस्टियनहरूको निम्ति कुनै यथोचित अभिव्यक्ति होइन। सायद यो ठिक होला, तर मित्र, यो अझै परमेश्वरको वचन हो, जुन महाक्लेश अवधिमा परमेश्वरका जनहरूले यो प्रार्थना गर्नेछन् जो व्यवस्था मुनि छन्। जस्तो कि अतीतमा व्यवस्था मुनि हुनेहरूले यस प्रकारको प्रार्थना गरेथे, अनि परमेश्वर आफ्ना मानिसहरूको प्रार्थनाको सुन्नुहुन्छ र उहाँले तिनीहरूका शत्रुहरूमाथि बदला लिनुहुनेछ। तर हामीले यस अनुग्रहको युगमा चाहिँ बेग्लै तरिकामा प्रार्थना गर्नुपर्छ या व्यवहार गर्नुपर्छ। मत्ती 5:44 पदमा प्रभु येशु भन्नुहुन्छ, तर म तिमीहरूलाई भन्दछु, आफ्ना शत्रुहरूलाई प्रेम गर औ तिमीहरूलाई खेदो गर्नेहरूका निम्ति प्रार्थना गर। मित्र, यो काम अति नै कठिनको कुरा हो, तर यही नै प्रभु हामीले गरेको चाहनुहुन्छ। रोमी 12:19 पदमा हामीलाई भनिएको छ, हे प्रिय हो, बदला नल्याऊ तर परमेश्वरको क्रोधलाई स्थान देऊ, किनभने लेखिएको छ, बदला लिने काम मेरो हो, परमप्रभु भन्नुहुन्छ, म बदला फेर्नेछु। परमेश्वर भन्नुहुन्छ, उहाँले हरेक प्रतिशोधहरूको सम्हाल्नुहुनेछ। जब हामीले एक थप्पड एउटा गालामा पाउँछौ, यो मानव स्वभाव हो कि तुरन्तै बदलामा उसलाई पनि थप्पड लगाउने। तर जब हामीले सम्पूर्ण मामलाहरूलाई आफ्नै हातहरूमा लिन्छौ, हामी विश्वासद्वारा उहाँसँग हिँडिरहेका हुँदैनौ। मित्र, हाम्रा शत्रुहरूको सम्हाल्न ठिकठाक गर्न परमप्रभुमा विश्वास गरेको उहाँ चाहनुहुन्छ। जब प्रभु येशु पृथ्वीमा हुनुहुन्थ्यो, उहाँलाई अति नै नराम्रो गरी क्रूरतापूर्वक व्यवहार गरियो, तर उहाँले बदलामा त्यसो गर्नु भएन। उहाँ चाहनुहुन्छ कि मण्डलीहरूमा हुने उहाँका सन्तानहरूले त्यस्तै अवस्था लिएको। तर परमेश्वरले भन्नुभएको छ, बदला लिने काम मेरो हो, म बदला लिनेछु। मित्र, परमेश्वरले यसको कुनै दिन ठिकठाक गर्नुहुनेछ। यो अद्भुत भजन हो, कठोर सतावटको समयमा।

0: परमेश्वरका सन्तानहरूको निम्ति यो कति महान सान्त्वना हुनेछ। यसपछि छ अध्यायतिर पनि प्रवेश गर्नेछौ। यो भजनमा यस मानिसले उसको वरिपरि आफ्नो नजर उठाए र हरेक क्षेत्रमा दुष्टताहरूको देखे अनि उसले आफ्नै हृदयमा पनि हेरे र थाहा पाए कि उनी पनि परमेश्वरको सिद्ध मानिस होइनन्। यदि अगाडिका भजनहरू र प्रार्थनाहरू बिहान र बेलुकाका प्रार्थनाहरू थियो भने यो प्रार्थनाले राख्ने सरोकार अति नै अन्धकार रातसँग हो। यो भजनको शीर्षकमा लेखिएको छ संकष्टमा कृपाको निम्ति प्रार्थना। वाद्य नायिकेको निम्ति तारको बाजाले खर्च रागमा बजाउने दाउदको भजन। हामीलाई नयाँ पारिभाषिक शब्दको परिचय गराइएको छ, त्यो हो खर्च राग। अनि त्यहाँ कोही कोही विश्वास गर्दछन् कि यो खालि पुरूषको आवाजहरूद्वारा गाइने गीत हो। भजन 5 श्रापयुक्त भजन हो अनि भजन 6 अध्याय चाहिँ पश्चातापी भजन हो, अर्थात पश्चातापको पुकार र कृपाको निम्ति विन्ती हो। यहाँ भनिएको छ 6 अध्याय पद 1-4 चारमा, हे परमप्रभु, तपाईँको क्रोधमा मलाई नहप्काउनुहोस्, न त तपाईँको बल्दो रिसमा मलाई चेताउनुहोस्। म माथि अनुग्रह गर्नुहोस् हे परमप्रभु, किनभने म ओइलाइसकेको छु। हे परमप्रभु, मलाई निको पार्नुहोस्, किनकि मेरा हाडहरूमा बेचैनी छ, मेरा प्राण पनि साह्रै बेचैनीमा छ। तर तपाईँ चाहिँ हे परमप्रभु कहिलेसम्म? फर्कनुहोस् हे परमप्रभु, मेरो प्राणलाई छुटकारा दिनुहोस्, तपाईँको करुणाको खातिर मलाई बचाउनुहोस्। भजनकारले आफ्नै आवश्यकताको देख्नुहुन्छ। जब उसले यो कुरा देख्छ, त्यहाँ अद्भुत पस्तावको चित्कार यानि पुकार हुन्छ। अर्को चाहिँ उसको पस्ताव हो, जुन हामी पद 5-7 पदमा देख्छौ। किनभने मरेपछि तपाईँको सम्झना हुँदैन, पतालमा कसले तपाईँलाई धन्यवाद दिनेछ? विलाप गर्दा गर्दा म थाकिसकेको छु, हरेक रात आँसुले मेरो ओछ्यान डुबाउँछु, म रोएर मेरो ओछ्यान भिजाउँछु, दुःखले गर्दा मेरो आँखा निस्तेज हुन्छ, मेरा विरोधीहरूका कारणले गर्दा त्यो कमजोर हुन्छ। म सोच्दछु कि मित्र, यहाँ हामीसँग दाउदको तस्विर छ, र म यो पनि सोच्दछु कि हामीसँग येशु ख्रिस्टको पनि तस्विर छ, अनि म सोच्दछु कि यो अन्तिम दिनहरूमा इसरायलको पनि तस्विर हो, र अहिले वर्तमानमा चाहिँ विश्वासीहरूको तस्विर हो, तपाईँ र मेरो। ओ, यो कस्तो तस्विर छ! यो अति नै खिन्नताको गहिराईबाटको कृपाको लागि चेतकार हो, पुकार हो। खालि कृपाले हामीलाई बचाउन सक्छ। हामीलाई बार बार नयाँ नियममा भनिएको छ, परमेश्वर कृपामा धनी हुनुहुन्छ, उहाँसँग हरेकको निम्ति पर्याप्त कृपा छ, र हामीलाई निश्चय नै यसको आवश्यक छ। यसैया 52:14 पदले प्रभु येशूको बारेमा भन्छ। 52:14 पदले, उसको अनुहार चिन्नै नसकिने गरी उसको रूप मानिसको भन्दा ज्यादै बिग्रेको थियो। अनि भजन 69:3 पदमा प्रभु भन्नुहुन्छ, म रुँदा रुँदा थाकिसके, मेरो घोप्रो सुकेको छ, मेरा परमेश्वरको बाटो हेर्दा हेर्दा मेरा आँखा टटाइसके। फेरि भजन 42:3 पदमा प्रभु भन्नुहुन्छ, मेरो आँसु रात दिन मेरो आहारा भएका छन्, औ तिनीहरूले दिनभरि मलाई भन्छन्, तेरा ईश्वर कहाँ खोई? अनि भजन 38:10 पदमा उहाँ भन्नुहुन्छ, मेरो मुटु ढुकढुक गर्छ, मेरो बल घट्दैछ, मेरो आँखाको ज्योति पनि मबाट गइसकेको छ। अनि अन्तिममा 89:9 पदमा प्रभु भन्नुहुन्छ, समुद्रको प्रचण्डतालाई तपाईँले राज्य गर्नुहुन्छ, जब त्यहाँ छालहरू उठ्छन् तब तपाईँले नै ती शान्त गराउनुहुन्छ। यी सबै अभिव्यक्तिहरूमा ख्रिष्टको आत्माले अगमबाडिक रूपमा आफ्नै कष्टहरूको बोल्नुहुन्छ, जुन द्वारा उहाँ आफ्नो तिरस्कार उपहासको समयहरूमा भएर पार गर्नुहुनेछ। उहाँका मानिस इसरायल राष्ट्र महाक्लेशमा बाँकी रहेको भक्तजनहरू पनि कष्टहरूमा भएर पार गर्नेछन्। आज धेरै परमेश्वरका जनहरू यस अनुभवमा भएर गइरहेका छन्। महान सान्त्वना यही हो कि उहाँ पनि यस्तै अनुभवमा भएर जानुभएको छ। यिनै कुरा उहाँले भोग्नुभयो, उहाँले सहनुभयो। आज तपाईँ जस्तो सुकै समस्यामा भएर नै किन नगइरहनु भएको होस्, उहाँ पहिले नै त्यो समस्यामा भएर गइसक्नु भएको छ र उहाँले तपाईंलाई सान्त्वना दिन सक्नुहुन्छ। ओ प्रभु येशु ख्रीष्ट जस्तो उद्धारकर्ता पाउने कुरा कति अद्भुत। आगे पद आठमा भनिएको छ, अधर्म गर्नेहरू सबै मबाट पर बस्छ, किनभने परम प्रभुले म रोएको स्वर सुन्नु भएको छ। यहाँ प्रार्थनाको उत्तर छ, नौ पदमा, परम प्रभुले मेरो अन्तर्विन्ती सुन्नु भएको छ, परम प्रभुले मेरो प्रार्थना ग्रहण गर्नुहुन्छ। हिब्रू पाँचको सात पदमा हामीलाई प्रभु येशु ख्रीष्टको बारेमा भनिएको छ, आफ्नो शरीरको दिनमा जसले बेसरी कराई आँसु बगाएर उहाँलाई मृत्युबाट बचाउन सक्ने हुनेसँग प्रार्थना र अन्तर्विन्ती गर्नुभयो र उहाँको भक्तिको भयले गर्दा उहाँको सुनाई भयो। त्यही नै आज हाम्रो आत्मविश्वास हो। जब हामी गहिरो कष्टहरूमा संकष्टहरूमा हुन्छौं, उहाँले हाम्रो प्रार्थनाको सुन्नुहुनेछ र उत्तर दिनुहुनेछ। मित्र, के यो तपाईँको निम्ति सान्त्वना होइन र? सायद तपाईँ अहिले अति नै कठिन अवस्थामा हुनुहुँदो होला। यदि तपाईँ त्यस्तो अवस्थामा हुनुहुन्छ भने यो भजन तपाईँको निम्ति हो। त्यसपछि लगत्तै सात अध्यायमा पनि प्रवेश गरौं। यसको मुख्य विषय हो दाऊदको प्रतिशोधको निम्ति चित्कार। म सोच्दछु कि यसले अगमबाडिक रूपमा महान क्लेशको समय अवधिमा इसरायलको परमेश्वरमा भय राख्ने बाँकी रहेका भक्तजनहरूको अन्तिम कष्ट र सतावटको प्रकट गर्दछ। अहिले प्रार्थनामा दाऊदको आत्मविश्वासको ध्यान दिनुहोस्। भजन संग्रह सात अध्याय एक दुई पदमा भन्छन्, हे परमप्रभु परमेश्वर, तपाईँमा नै म शरण लिन्छु, मलाई खेर्नेहरू सबैबाट मलाई बचाउनुहोस् र मलाई छुटकारा दिनुहोस्, नत्र त सिंहले झैं त्यसले मेरो प्राणलाई फराउनेछ, छुटकारा दिने कोही नहुँदा मलाई टुक्रा टुक्रा पार्नेछ। त्यो सिंह को हो? त्यो शैतान हो। दोस्रो पत्रुस पाँच अध्याय आठ पदमा पत्रुस चेतावनी दिन्छन्, सचेत रहो, जाग रहो, तिमीहरूको विरोधी शैतान कसलाई भेटौं र निली हालौं भनेर गर्जने सिंह झैं खोजेर हिँड्छ। त्यसपछि भजनकार अन्यायी अधर्मी सतावटको बारेमा बताउँछन्। पद तीन र चारमा भन्छन्, हे मेरा परमप्रभु परमेश्वर, यदि मैले यसो गरेको भएदेखि, यदि मेरा हातमा केही अधर्म भएदेखि, यदि मसँग मेल राख्नेलाई मैले भलाइको बदलामा खराबी गरेको भए, जो बिना कारण मेरो विरोधी थियो त्यसलाई मैले बचाएको छु। अधर्मी र निर्दोषले यो संसारमा पाउने कष्टहरू नै एक कुरो हो जुनको म बुझ्न सक्दिन र म बुझ्न चाहदिन पनि। तर म यो तपाईँलाई भन्न चाहन्छु, म जान्दछु कि त्यहाँ एकजना हुनुहुन्छ जो यसको बुझ्नुहुन्छ। उहाँले कुनै दिन हामीलाई यसको स्पष्ट गर्न गइरहनु भएको छ। त्यहाँ तपाईँको जीवनमा र तपाईँका जीवनमा त्यस्ता कुराहरू छन् जुन हामी बुझ्न सक्दैनौ। म तपाईँको कष्टको सफाई स्पष्टीकरण दिन सक्दिन, किनभने मलाई अरू त के यो पनि थाहा छैन कि किन म केही समस्याहरूमा भएर कष्टहरूमा भएर जानु पर्यो। तर उहाँले कुनै दिन यसको स्पष्टीकरण दिन गइरहनु भएको छ। अहिले हामी अद्भुत सुन्दर खण्डमा आएका छौं। यो रातको अन्धकार जस्तो होइन जुन हामीले छ अध्यायमा देख्यौं, बरु यो बिहानको ज्योति हो। छ पदमा भनिएको छ, सात अध्यायको छ पदमा, हे परमप्रभु, तपाईँको रिसमा उठ्नुहोस्, मेरा विरोधीहरूका क्रोधको विरूद्धमा तपाईँ आफै खड़ा हुनुहोस्, अब मेरा निम्ति उठ्नुहोस्, इन्साफको आज्ञा तपाईँले नै दिनुभएको छ। दाऊद बदलाको निम्ति र उसको सही इन्साफको निम्ति परमेश्वर कहाँ चित्कार छोड्छन्। यसपछि अन्तिममा सत्र पदमा भनिएको छ, उहाँको धार्मिकता अनुसार म परमप्रभुमा धन्यवाद चढाउँछु, सर्वोच्च परमप्रभुको नाउँमा म स्तुति गाउनेछु। मित्र, हामी पनि दाऊदसँगै स्तुति प्रशंसा गर्न सक्छौं, किनभने परमेश्वरले पाप र दुष्टतासँग व्यवहार गर्नुहुनेछ र उहाँले आफ्नो यो विश्वबाट त्यसलाई हटाउन निर्मूल पार्नुहुनेछ। प्रभुलाई स्तुति होस्।
1: तै आजको अध्ययन एकदमै धेरै आशिषमय रह्यो। परमेश्वरको कृपा, सुरक्षा र उहाँको न्यायपूर्ण प्रेमको बारेमा चाहिँ सिक्दा मन एकदमै नयाँ र उल्लसित भएको छ। विशेष गरी यदि हामी पूर्ण विश्वासका साथ उहाँमा आउँछौ भने उहाँले हामीलाई कठिन परिस्थिति र विरोधका बीचमा पनि सम्हाल्नुहुन्छ भन्ने कुरा चाहिँ आजको अध्ययनले हामीलाई सिकाएको छ।
2: हो भाई, यो एक महान सत्य हो। दाउदको पुकार सुन्नुहुने परमेश्वर आज पनि हाम्रो प्रार्थना सुन्नुहुन्छ। त्यसैले हामी जीवित छँदै प्रभु येशू ख्रीष्टलाई आफ्नो उद्धारकर्ता र प्रभुको रूपमा स्वीकार गर्न आवश्यक छ। उहाँले संकटका समयमा हामीलाई कृपा, बल र मार्गदर्शन दिनुहुन्छ।
1: र अर्को महत्वपूर्ण कुरा पनि मैले सिकेँ है, प्रभु येशूले हाम्रो दुःख, पीड़ा र संघर्षलाई बुझ्नुहुन्छ, किनकि उहाँ आफै पनि मानिसको रूपमा यस संसारमा कष्टहरूबाट भएर जानुभयो। त्यसैले हामी निर्धक्क भएर आफ्ना चिन्ता, दुःख र समस्याहरू उहाँको सामुने चाहिँ पोख्न सक्छौ।
2: बिल्कुलै सही कुरा गर्नुभयो भाइ तपाईँले। अनि भजनको यो अध्ययनले हामीलाई अर्को महत्वपूर्ण पाठ पनि सिकाउँछ। यदि हामी परमेश्वरबाट क्षमा पाउन चाहन्छौ भने हामीले अरूलाई पनि क्षमा गर्न सिक्नुपर्छ। प्रभु येशूले हामीलाई भन्नुभएको छ कि हामीले चाहिँ आफ्ना शत्रुहरूका लागि पनि प्रार्थना गर्नुपर्छ। ख्रीष्टलाई पछ्याउने व्यक्तिको हृदय दया, प्रेम र क्षमाले भरिएको हुनुपर्छ।
1: साँच्चै नै र आदरणीय श्रोताहरू, के तपाईँ पनि परमेश्वरको कृपा र शान्ति पाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आफ्नो मनमा भएका रिस, घृणा र कटुतालाई त्यागेर परमेश्वरतर्फ फर्कनुहोस्। उहाँको प्रेमले तपाईँको जीवन परिवर्तन गर्न सक्छ। र आजको दिनले यदि तपाईँको हृदय छोएको छ भने कृपया हामीलाई सम्पर्क गर्नको निम्ति नहिचकिचाउनुहोस् र आफ्नो अनुभव र विचारहरू हामीसँग साझा गर्नुहोस्।
2: हजुर, र आदरणीय श्रोताहरू, तपाईँहरूका प्रार्थनाका विषयहरू र गवाईहरू हामीसँग बाँड्न सक्नुहुन्छ। हामी तपाईँहरूको निम्ति निरन्तर रूपमा प्रार्थना गर्नेछौ। साथै मुक्तिको मार्ग अध्ययन यात्रालाई निरन्तर सुन्नुहोस् र परमेश्वरको उद्धारको सन्देश अरूहरूसम्म पुर्याउनको लागि तयार रहनुहोस्। अन्तमा परमेश्वरको असीम प्रेम, प्रभु येशू ख्रीष्टको अनुग्रह र पवित्र आत्माको संगति हामीहरू हरेकसँग सधैँ रहिरहोस्।
1: आजको दिनलाई भनी हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट विदा लिन चाहन्छौ र हजुरलाई शुभ समयको हामी कामना गर्दछौ र हामी आशा गर्दछौ आजको अध्ययनबाट हामी सबैजना एकदमै धेरै आशिषित भएका छौं र हाम्रो आत्मिक जीवनमा र व्यक्तिगत जीवनमा हामीले प्रशस्त लाभ उठाउन पाएका छौं र आउने आगामी दिनहरूमा फेरि पनि नयाँ अध्ययनको साथ तपाईँहरूसँग भेट्ने बाचा गर्दै आजको अध्ययनबाट हामी विदा लिन चाहन्छौ र तपाईँहरूमध्ये कसैलाई हाम्रो कार्यक्रमबारे केही प्रश्न, जिज्ञासा अथवा प्रार्थना विषयहरू छन् भने पनि हामीलाई सम्पर्क अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209797 0420 9797।

तपाईहरूमध्ये कसैलाई हाम्रो कार्यक्रमबारे केही प्रश्न जिज्ञासा अथवा प्रार्थना विषयहरू छन् भने पनि हामीलाई सम्पर्क अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 9704209702097042097।

0: இளம்பு பிரேக் டைம்.
1: चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता, यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
6: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नआत्तिन, यस्तो त जसले नि लेखिहाल्छ नि।
5: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
6: तिमीलाई थाहा थिएन?
5: थाहा थिएन।
6: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
5: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
6: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
4: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
7: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
8: हेलो
9: हेलो,
8: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
9: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
10: हजुर,
9: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी। लु
10: दिन त। हेलो, भन्नुहोस् त।
8: हेलो हजुर,
10: हजुर,
8: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
10: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
9: ए नानी, के भन्ने रहेछ, के हो के भयो?
10: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
9: ल ल ल, किन दिन्थे?
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
11: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
11: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
12: हेलो
13: हेलो बहिनी, सन्चै छौ?
12: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
13: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
12: अनि हुलाकमा पो जानु?
13: हो नि, हुलाकमा जाऊ न।
12: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
13: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
12: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
13: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
12: ए, सहरमा मात्र होला नि?
13: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
12: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
10: खै जन्म दर्ता दिनुहोस् त।
9: जन्म दर्ता गरेको छैन नि म्याडम।
10: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
9: हो र, मलाई त थाहा नै थिएन म्याडम।
10: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
9: पहिला कसैले भनेनन्?
14: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
11: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मसँग एउटा गतिलो दुध किन्ने पैसा पनि थिएन,
1: जुन मेरो साथीहरूको अगाडि यस्तो जाबो भरि दिएर मेरो बेगत गर्न खोजेको।
2: सक्छौ भने इज्जत गर,
1: होइन भने

0: चिन्छ
1: हो र
0: यही दाइले गर्दा नै आज म यो ठाउँमा छु। म मात्र होइन, म जस्ता धेरै मान्छेहरूको जिन्दगी बनाइदिनु भएको छ।

0: Wait, just a minute. We'll return back.
1: इस्लामा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि.
2: हो र? होइन होला त्यस्तो त.
3: सोइता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
4: केही भएन मिस,
3: मैले सुनिसके. हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो. बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन. त्यस्तो कार्य सामाजिक अपराध हो. बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ. बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ. यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है.
4: हुन्छ मिस.
5: बोक्सी अन्धविश्वास हो. बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ.
6: नेपाल सरकार विज्ञापन बोर्ड.
7: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ.
8: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ.
7: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो.
8: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ.
7: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ.
8: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ.
6: नेपाल सरकार विज्ञापन बोर्ड.
9: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्के बाँचेर. तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु. न घर परिवारले न समाजले मलाई स्वीकार्छ. यही आशकै मेरो जीवन हो. सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए.
10: दिदी, म पनि 12 वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे. झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए. अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति. जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी.
6: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्. कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो.
11: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ. वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ. मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ.
6: मानव बेचबिखन अपराध हो. यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ. बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ.
5: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज.
0: नेपाल सरकार विज्ञापन बोर्ड.
12: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि. भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने.
13: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
12: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
14: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु.
15: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो.
9: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ.
12: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ. बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु.
16: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ. जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो.
17: अरूको सम्मान गरौ, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौ.
0: नेपाल सरकार विज्ञापन बोर्ड.
18: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
19: लो किन नि, के भयो सन्चो भएन?
18: होइन यतिकै जानै मन लागेन।
19: यतिकै पनि हुन्छ?
18: मैले साइन्सको कन्ट्री गर्न सकिन, सरले कुट्नुहुन्छ।
19: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
20: नमस्ते, कति कामले पाल्नु भयो?
19: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
20: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
18: हस् म्याडम।
21: नेपाल सरकार विज्ञापन बोर्ड।
22: एलम्बु एफएम।

0: खेलिन्छ नि हाम्रो आफ्नै पोट पनि,
1: कति साह्रै गाली गरेको
0: किन गराउँछ नि बुढा
1: फरिया चाहिँ मैले किनिदिएको लाएर आएको मरिले
0: होइन मैले किनिदिएको
1: कहाँ हुन्छ मैले किनिदिएको
2: मुर्दाहरू जहिले पनि

0: होइन राज्य सिमीफाटको रोपाइमा जानुपर्ने ढिला भइसक्यो, रोपारहरू आइसक्यो भन्छन्, लाठे कोही पनि छैन, क्या हो
1: तेरी? म आइरहेछु त है सम्म।
2: हिलो

सक्यो बाह्र मेरो कहिले सकिन्छ

0: स्वस्थ जीवनको लागि सही निर्णय गरौं, धूम्रपान त्यागौं, जीवन बचाऊ।
1: धूम्रपानका असरहरू: फोक्सोको क्यान्सर, मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ। मुटु रोग, उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ। दम, खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। प्रत्यक्ष धूम्रपान अरूले गरेको धूम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ।
0: धूम्रपानबाट बच्ने उपायहरू: धूम्रपान शुरू नै नगर्ने, धूम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने, धूम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने, तनाव व्यवस्थापनका लागि व्यायाम, खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने, आवश्यक परे स्वास्थ्य कर्मी वा परामर्श सेवाको सहयोग लिने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, धूम्रपान छोडौं, आफू पनि बाँचौं, अरूलाई पनि बचाऊ।
1: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: एबा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन के को खोजीमा हुनुहुन्छ बा?
1: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
0: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखारत्न साक्य ज्यासल सुनचारी पसल छँदैछ नि।
2: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-51 9841-5167-84 चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।
3: बा,
4: हजुर बुहारी,
3: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
4: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि। सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पूर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि। प्रोप्राइटर नारायण घले। मोबाइल 9843940667 र 9818779008। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
5: तपाईँ अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: No! No! No!
1: Wait just a minute. We will return back.
2: सेवा बुक स्टोर चौतारा पाँच सिन्धुपाल चोक
3: हाम्रा सेवाहरू
2: स्टेसनरीका सम्पूर्ण सामानहरू
3: फोटोकपी प्रिन्ट
2: कलर प्रिन्ट
3: पीवीसी आईडी कार्ड
2: सबै प्रकारका खेलकुद सामग्रीहरू
3: सबै तहको तथा विभिन्न पुस्तकहरू
2: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू
3: ट्रफी
2: मायाको चिनो
3: मेडल
2: फ्रेम
3: जर्सी सेटहरू तथा प्रिन्ट
2: सब्लिमेसन प्रिन्ट
3: जर्सी प्रिन्ट
2: कस्टमाइज कप प्रिन्ट
3: मेटल फोटो प्रिन्ट
2: प्रोप्राइटर
3: प्रकाश श्रेष्ठ
2: सेवा स्टेसनरी एन्ड सप्लायर्स
3: कन्ट्याक्ट नम्बर 9841924274

0: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडामा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
0: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागाचो गोडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।

0: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य आत्मनिर्भर बनाऊ।
1: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
0: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 98 42 40 20 54।
2: अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा सागर सुगढी नगरपालिका 5 सिन्धुपाल्चोक। आवर सर्भिसेस डिलक्स रुम विथ एसी, हट एन्ड कोल्ड वाटर, एलईडी टिभी, सेमिनार हल, रेस्टुरेन्ट एन्ड बार, फ्री वाइफाई, पार्किङ एरिया, फ्यामिली एन्ड जोयफुल इन्भाइरोमेन्ट। कस्टमर सेटिस्फेक्सन इज आवर कन्जुगेन्स। न्यू अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा सागर सुगढी नगरपालिका 5 सिन्धुपाल्चोक। इमेल होटल अरुणीको @gmail.com। कॉन्टैक्ट 0116206986098229293। न्यू अरुणीको होटल एंड रेस्टोरेंट प्राइवेट लिमिटेड चौतारा शांगे सुगड़ी नगर पालिका 5 सिंधुपाल।
3: ओइनी के पार ओइ मित्र, ये रुमसले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र।
4: मित्र छ्यासो लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
5: ए आमा हो, साङ्लो बरु बनेपा नै पुग्नु पर्ने, विशेष काम चाहिँ के छ नि?
4: अब किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि। अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
3: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
4: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
6: हजुर, यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडिमेड कपडा पाउनुका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। 3 जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ, र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
1: स्थान राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्दी चोकको अगाडि लालीगुराज फोटो स्टुडियो घर भएको ठ्याकै मुनि।
6: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
7: 98 49 29 13 27।
8: सुन्दै हुनुहुन्छ हेलुम्बा एफएम 89.6 मेगाहर्ज।
9: सासुले ढिलो पकाउँदैछ, यो ढिलो हिँडिहाल्ने हो।

गोसाई कुण्ड त्यसको शिर आउँछ धुन्चे हुँदै नजाऊ रुँदै रुँदै नजाऊ रुँदै रुँदै गोसाई कुण्ड।

ए हो र त्यसो भए त आज मजाले बजाउने हो नि डम्फू भनेको हौ।

0: साँडा गर्दै हिँड्ने, खोरी बोक्दै हिँड्ने,
1: अनि हाम्रो गाउँको चेलीबेटी यसरी भगाएर लगेपछि यिनीहरूलाई छोड्नु त यिनीहरूलाई थप्काइदिनु पर्छ बाबा।
0: त्यसरी झगडा गरेर कहाँ हुन्छ भने उनीहरूसँग कुरो गराउँला नि, पैसाको कुरो गराउँला। के हो भन्छ, यो जमानामा पनि मान्छे तान्दै हिँड्ने, हाम्रो चेलीबेटी तान्दै हिँड्ने, त्यस्तो हुन्छ? अहिले त जाऊ, अब भोलि बिहान कुरो हुन्छ, कानुन सम्बन्ध कुरो हुन्छ।
2: ओहो सम्झी, बर्बाद भयो नि है, यसो गर्नु हुन्न थियो नि। अनि रातभरि दोरी चाहिँ म खेल्ने, न तपाईँको भयो न मेरो।

0: இளம்பு பிரேக் டைம்.
1: के तपाई राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाई हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
2: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा, अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
1: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागरचोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अङ्कित श्रेष्ठ 98 41 057 105।

0: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य
1: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
0: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842404054।
2: Listening to Hillam FM 89.6 MHz. 89.6 MHz.

रङ्गो वाइ जिम्बारे जो अन्तिम लाइन प्रतीक मुक्ता नकाइरी।

0: Wait just a minute. We will return back. Return back.
1: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन, बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौं, उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदियौं, गर्मीबाट बचाऊ।
2: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: स्वस्थ जीवनको लागि सही निर्णय गरौ, धुम्रपान त्यागौ, जीवन बचाऊ।
1: धुम्रपानका अवसरहरू: फोक्सोको क्यान्सर, मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ। मुटु रोग, उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ। दम, खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। प्रत्यक्ष धुम्रपान अरूले गरेको धुम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ।
0: धुम्रपानबाट बच्ने उपायहरू: धुम्रपान सुरु नै नगर्ने, धुम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने, धुम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने, तनाव व्यवस्थापनका लागि व्यायाम, खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने, आवश्यक परे स्वास्थ्यकर्मी वा परामर्श सेवाको सहयोग लिने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धुम्रपान मुक्त बनाउने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धुम्रपान मुक्त बनाउने, धुम्रपान छोडौ, आफू पनि बाँचौ, अरूलाई पनि बचाऊ।
1: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: बा
1: हजुर बुहारी,
0: ग्रिल मेसिन, फर्निचर का मेसिन, ट्रैक्टर का पार्ट्सहरू चाहिए थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
1: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि। सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्रैक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि।
2: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्रैक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिंग वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठीक अगाडि। प्रोप्राइटर नारायण घले। मोबाइल 98493406 र 98187798। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
3: This is your radio. This is LMFM 89.6 MHz. 89.

Time check. It's 11 a.m. अहिले बिहानको 11 बजेको छ।

0: तिम्रो काम मात्रै काम हो?
1: एकचोटि कल त गर्दा हुन्थ्यो नि।
0: भने त म बिजी थिएँ भनेर हौ। छोडि, आई वाज बिजी। कम अन,
1: मसँग किन रिसाइरहेको छौ? मेरो के गल्ती छ?
0: ल भयो नि त, सबै गल्ती मेरो भयो नि त।

0: and God.
1: मैले खासमा हाम्रो मुभिसनको लागि मात्रै सरी भनेको छ हामी. आई जस्ट मिन इट जेन्युइनली. आई एम सो सरी. सायद गल्ती मेरो थियो होला. आई एम सो सरी फर दैट.
2: इट्स ओके.

0: हेलो के छ हौ तुलसी जी?
1: यसपालि चाहिँ म लामो छुट्टीमा आउँदैछु,
0: आमा बाबालाई भनेर
1: यसपालि चाहिँ तिमीलाई बिहे गर्ने हो, पर्खेर बस है त।

0: यसपालि चाहिँ म लामो छुट्टीमा आउँदैछु,
1: फर्केर बस है त।
2: कस्तो छ तपाईँलाई अहिले? मेरो मोबाइल खोइ, तपाईँको मोबाइल त एक्सिडेन्टमै हराएछ अरे। अनि मेरो ब्याग 3 हप्तापछि बल्ल तपाईँको होस्।

0: होइन हो सोल तिमी, तिम्रो लौरे अब फर्केर आउँदैन, म पनि त तिमीलाई माया गर्छु बच्चैदेखि।
1: खोइ त छोरी, तिम्रो लाउरे अझै आए, अब त आशै हुन्छ।

0: Elambu Break Time.
1: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
2: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
1: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागरचोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अङ्कित श्रेष्ठ 98 41 057 105।

0: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
4: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
5: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
6: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
7: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
9: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा, बत्ती, बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
10: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
11: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
12: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
2: नेपाल सरकार, विज्ञापन हो।
13: यो हो हेलम्बु एफएम 89.6 मेगाहर्ज।

0: Time check. It's 12 noon.
1: अहिले मध्याह्नको 12 बजेको छ।

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, मध्याह बाह्र बजेको हेलम्बु खबरमा स्वागत छ। म आइसिंह तामाङ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरूबाट। सरकारले रावल आयोगको प्रतिवेदनमा उल्लेख भएका जग्गा रोका कार्यको काम शुरू। नेपाली कांग्रेसले साउन 3 गतेसम्म थप्यो सदस्यता वितरणको समय। कड़ा सुरक्षाका बीच वीरगंजमा बिहानदेखि नै घर भत्काउन यसका भेटर परिचालन। आज केही ठाउँमा हावाहुरी सहित ठूलो वर्षाको सम्भावना। युक्रेनको राजधानी कीवमा रूसी आक्रमण, 7 जनाको मृत्यु। र फिफा विश्वकपमा 5 पटकको विजेता ब्राजिल पराजित, नर्वे पहिलो पटक क्वार्टर फाइनलमा प्रवेश। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। अरनीको राजमार्ग अन्तर्गत धुलीखेल खावा सड़क खण्डमा कालो

पत्रकारीलाई तीव्रता दिनका लागि आजदेखि साउन 4 गतेसम्मका लागि रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ। जिल्ला सुरक्षा समितिको निर्णय अनुसार उक्त समय अवधिभर टिपर तथा ठूला मालवाहक ट्रकहरूलाई पूर्ण रूपमा प्रवेश निषेध गरिने भएको छ। अन्य यात्रुवाहक तथा मालवाहक सवारी साधनलाई भने बेलुका 7 बजेदेखि बिहान 5 बजेसम्म मात्रै सञ्चालनमा रोक लगाइनेछ। एम्बुलेन्स लगायतका अति आवश्यक सेवाका सवारी साधन भने पूर्वबद्ध रूपमा सञ्चालन गर्न पाइने भएको छ। प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका संयोजक गोपाल कुमार अधिकारीको अनुसार आर्थिक वर्षको अन्तिम निर्माण सामग्री ढुवानीमा आवश्यक अनावश्यक असर नपरोस् भन्ने उद्देश्यका साथ यो व्यवस्था असार 22 गते अर्थात आजदेखि नै लागू गर्न लागि हो। सड़क निर्माण कार्यलाई सहज बनाउन यात्रु तथा सवारी चालकहरूलाई सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न पनि प्रशासनले आग्रह गरिएको छ। 5 पक्ष

प्रतिमा अगाडि बढ़ाएको हो। 2083 जेठ 29 गते बसेको मन्त्री परिषदको बैठकले सर्वोच्च अदालतको निर्देशनात्मक आदेशलाई निरोधार्य गर्दै यो प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरिएको थियो। यस प्रक्रिया अन्तर्गत साबिक काठमाण्डु महानगरपालिका क्षेत्रभित्र मात्रै अतिक्रमणमा परेको 1,859 रोपनी 14 आना 3 पैसा 3 दाम सरकारी तथा सार्वजनिक जग्गा रोक्क राख्ने काम अगाडि बढ़ाइसकिएको छ। भूमि व्यवस्था सहकारी तथा संघीय मामिला र सामान्य प्रशासन मन्त्रालयले भूमि व्यवस्थापन र अभिलेख विभाग तथा नापी विभागले पत्रचार गर्दै आयोगको प्रतिवेदनमा समावेश अतिक्रमित जग्गा कुनै पनि व्यक्तिको नाममा किनबेच नामसरी वा कुनै पनि माध्यमबाट हक हस्तान्तरण हुन नपाउने गरी रोक्क गर्न पत्रचार गरिएको थियो। मन्त्रालयले रावल आयोगको प्रतिवेदनमा उल्लेख भएका अतिक्रमित जग्गा रोक्क राख्न भूमि व्यवस्थापन तथा अभिलेख विभाग तथा नापी विभागलाई 2083 असार 1 गते पत्रचार गरिएको थियो। त्यसै अनुसार आयोगको प्रतिवेदन प्रभावकारी रूपमा कार्यान्वयन गर्न अधिकार सम्पन्न 8 सदस्यीय सहजीकरण समिति गठन गरी कामलाई तीव्रता प्रदान गरिएको थियो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवं प्रवक्ता गणेश प्रसाद भट्टले रावल आयोगको प्रतिवेदनमा उल्लेख भएका अतिक्रमित सबै सरकारी तथा सार्वजनिक जग्गा कुनै पनि व्यवहारले हक हस्तान्तरण हुन नपाउने गरी रोक्का प्रक्रिया शुरू भइसकेको जानकारी दिनुभएको हो। नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय अवधि आगामी साउन 3 गतेसम्मका लागि थप गरिएको छ। महामन्त्री प्रदीप पौडेल नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठकले साउन 2 गतेसम्म नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय थप गरिएको समितिका सदस्य सहमहामन्त्री योगेन्द्र चौधरीले जानकारी दिनुभएको हो। यसअघि नयाँ सदस्यता असार 20 गतेसम्म तोकिएको कांग्रेसले अनलाइनबाट पनि नयाँ क्रियाशील सदस्यताका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको कांग्रेसको 15 महाधिवेशन आगामी असोजको 16 गतेदेखि 19 गतेसम्म कार्यतालिका सार्वजनिक समेत गरिसकेका छन्। सड़क डिभिजन कार्यालय हेटौडाले सोमबार आज बिहानदेखि कड़ा सुरक्षाका बीचमा वीरगंजमा पुनः घरहरू भत्काउनका लागि इसका भेटर परिचालन गरिएको छ। गण्डकदेखि पावर हाउस चोकसम्मको सड़कमा परेका घरहरू भत्काउन सुरक्षाकर्मी सहित इसका भेटर परिचालन गरिएको हो। शुक्रबार सड़कमा परेका घरहरू भत्काउन शुरू गर्दा पीड़ितहरूले विरोध प्रदर्शन समेत गरेका थिए। पीड़ितहरूको विरोध प्रदर्शनले सड़क डिभिजन कार्यालय हेटौडाले घर भत्काउने कार्य रोकिएको थियो। सड़क वीरगंज आज बिहानदेखि घरहरू भत्काउनका लागि यसका भेटर ग्रेडर समेत प्रयोग गरिसकेको छ। देशका केही ठाउँमा अहिले पनि पानी परिरहेको छ र कतिपय ठाउँमा गर्मी र घाम लागिरहेको छ। आज दिउँसो र राति भने मध्यमदेखि ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। महाशाखाको अनुसार आज दिउँसो कोशी बागमती गण्डकी सुदूरपश्चिम प्रदेशका पहाड़का 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना छ। अरू ठाउँमा पनि मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यसै गरी मध्य प्रदेशका साथै कोशी र बागमती प्रदेशको तराईमा हावाहुरी समेत सम्भावना रहेको भन्दै सावधानी अपनाउन पनि महाशाखाले अनुरोध गरिएको छ। महाशाखाको अनुसार राति कोशी र गण्डकी प्रदेशका पहाड़ी र तराईका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। भोलि पर्सि पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। हेलम्बु खबरमा अब विदेशको खबर। आज बिहान युक्रेनको राजधानी कीवमा रूसले क्षेप्यास्त्र र ड्रोन मार्फत गरिएको आक्रमणमा कम्तीमा 7 जनाको मृत्यु भएको छ। यी आक्रमणहरूमा अन्य 24 जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोइटर्सले जनाएको छ। आक्रमणका कारण अपार्टमेन्टहरू भवनहरू तथा अन्य संरचना व्यापक रूपमा क्षति पुगेको छ। कीव शहरको सैन्य प्रशासनका प्रमुख टिमुर टाकन्जेको अनुसार आक्रमणबाट ऐतिहासिक पोडोल्स्की जिल्लामा गम्भीर रूपमा क्षतिग्रस्त भएको एउटा अपार्टमेन्टमा भवनबाट 2 जनाको शव निकालिएको छ। उक्त जिल्लामा मात्रै 4 वटा आवासीय भवनमा आक्रमण भएको टोलीले टेलिग्राम मार्फत जानकारी दिएको छ। उद्धार कर्मीहरूले भत्किएका भवनहरूबाट स्थानीय बासिन्दाको उद्धार गरिरहेको कीयवका मेयर भिताली किजेवले बताएका छन्। उद्धार गरिएका मध्ये 3 महिला र 6 जना बालबालिकाले माथिल्लो तलबाट सुरक्षित रूपमा बाहिर निकालिएको बताएको छ। पूर्वी दार्नेस्की जिल्लामा ड्रोनका भग्नावशेष 25 तले अपार्टमेन्ट भवनमा खस्दा 2 जनाको मृत्यु भएको किलिकचोले जानकारी गराएका हुन्।

0: लम्बु खबरमा अब खेल खबरमा फिफा विश्वकपको लागि सदाबहार उपाधिको दावीदारको रूपमा रहेको ब्राजिल उत्तर अमेरिकामा भइरहेको 23 संस्करणको विश्वकपको अन्तिम 16 बाहिरिएको छ। युरोपियन राष्ट्र नर्वेसँग 2-1 पराजित भएपछि ब्राजिलको यात्रा अन्तिम 16 नै सकिएको हो। अमेरिकाको न्यूयोर्क न्यू जर्सी स्टुडियोमा भएको खेलमा एर्लिङ हलान्डको 2 शानदार गोल नर्वेले ब्राजिलमाथि 2-1 जित हासिल गर्दै विश्वकपमा पहिलो पटक क्वार्टर फाइनलमा स्थान बनाउन सफल भएको छ। नर्वेसँग अन्तिम 16 पराजित भएपछि ब्राजिल 5 खेलमा जित विहीन बनेको छ। ब्राजिलले अन्तर्राष्ट्रिय फुटबलमा अहिलेसम्म 88 टीमसँग खेल्दा नर्वेले मात्र हराउन सकेको छैन। यसै गरी ब्राजिलले 50 राष्ट्रसँग भने अपराजित यात्रा कायम राखेका छन्। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्यमुख्य शीर्षकहरू पुनः एकपटक। सरकारले राहुल आयोगको प्रतिवेदनमा उल्लेख भएका जग्गा रोका काम शुरू। नेपाली कांग्रेसले साउन 3 गतेसम्म थप्यो साधारण सदस्यता वितरणको समय। कड़ा सुरक्षाका बीच वीरगंजमा बिहानदेखि घरहरू भत्काउन स्काभेटर डोजर चलाउन शुरू। आज केही ठाउँमा हावाहुरी सहित ठूलो वर्षाको सम्भावना। युक्रेनको राजधानी कियवमा रूसी आक्रमण 7 जनाको मृत्यु। र फिफा विश्वकप 5 पटकको विजेता ब्राजिल पराजित नर्वे पहिलो पटक क्वार्टर फाइनलमा प्रवेश। मध्याह 12 बजेको समाचार सकियो। अर्को समाचारका साथमा दिउँसो 3 बजे उपस्थित हुने नै छौ। एटिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र वरदान गुरूङलाई धन्यवाद दिँदै म आयुसिंह तामाङ विदा हुन चाहन्छु। हवस् त, नमस्कार। के तपाईँ राम्रो र भरपर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण। पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा। सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
0: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर, चोगडी नगरपालिका, वडा नम्बर 5 कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।

0: ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म बलेफी गाउँपालिका साथ 80 किलो लामो साङ्गु दुबे खोला नजिक।
1: यहाँ उन्नत जातको बदेल, हेमसार, धराने बङ्गुरका पाठापाठीहरू तथा ताजा मासु चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै आफ्नै फर्ममा उत्पादित अर्ग्यानिक खाना र बस्नको समेत राम्रो सुविधा छ। अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टेमा पाल्नु भई सेवा गर्ने अवसर दिनुहोस्।
1: साथै यहाँ विवाह व्रतबन्ध पास्नी छेवर लगायत शुभ कार्यहरूमा सम्झन सक्नुहुनेछ।
0: सम्पर्क नम्बर 97493894, 98409961। प्रोपाइटर मेनुका कार्की, ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म एवं अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टे बलेफी साथ 80 किलो लामो साङ्गु सिन्धुपाल्चो।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
4: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
3: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
4: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
3: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
4: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
3: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
5: In the mix.
6: Hi, this is Britney Spears.
7: Hey, what up, this is Jay-Z.
8: This is Jennifer Lopez.
5: The mix.
1: 89.6 FM.

0: இளம்பு பிரேக் டைம். के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा, अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
0: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अङ्कित श्रेष्ठ 98 41 057 105।

0: है मित्र, ये रुमसले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा है मित्र।
1: मित्र, छास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
2: ए आमा हो, साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
1: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि। अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
0: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलि

0: नमस्ते, हामी कार्टुन स्क्रू, म सरोज अधिकारी
1: र म आत्मा विश्वकर्मा। हजुरहरूलाई धेरै धेरै धन्यवाद हाम्रो यो भिडियो अन्त्यसम्म हेरिदिनु भएकोमा।
0: र यो हाम्रो भिडियो माछिले खाने खोलीको लिएको कभर डान्स भिडियो कम्पिटिसन आजैबाट सुरुवात भएको छ। यदि हजुरहरूलाई पनि यो कम्पिटिसनमा भाग लिन इच्छुक हुनुहुन्छ भने हजुरहरूले आफ्नो भिडियो बनाएर तल लेखिएको इमेल एड्रेसमा पठाउनु पर्नेछ।
1: यस गीतको कभर डान्स कम्पिटिसन चाहिँ मार्च अन्तिमसम्म मात्रै रहनेछ।
0: त्यतिजेलसम्म हजुरहरूले भिडियो पठाइसक्नु पर्नेछ। र यस भिडियोको विनरलाई चाहिँ हामीले आई लभ यू 3 को लन्चिङ टाइममा गजबको अनलाइनबाट लाइभ मार्फत पुरस्कृत गर्नेछौँ। धन्यवाद।

0: होइन, कति अरू साथीसँग डुलेर हिँड्छ हो।
1: अब त जीवन साथीसँग हिँड्ने बेला हो।
0: चाउरी परिएला हो त्यो लाउरेलाई कुरेर।
1: विचार गर बेलैमा जन्ती लिएर आउँछु घरैमा।
2: जाने त लाउरिनी भएरै हो, लाउरेसँग माने मनाएर नमाने भगाएर।

0: Time check. It's 2 PM.
1: अहिले दिउँसोको 2 बजेको छ।

0: wait. Just a minute. We will return back.
1: बा
2: हजुर बुहारी,
1: ग्रिल मेसिन, फर्निचर का मेसिन, ट्रैक्टर का पार्ट्सहरू चाहिए थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
2: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि, सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्रैक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पात पूर्जा फेर्ने एउटै मात्र पसल त्यही घले इन्टरप्राइज त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्रैक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिंग वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठीक अगाडि। प्रोप्राइटर नारायण घले। मोबाइल 9843940667 र 9818779008। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
3: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन, बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौं, उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदिऊ, गर्मीबाट बचाऊ।
4: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: एबा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन के को खोजीमा हुनुहुन्छ बा?
1: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
0: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखारत्न साक्य ज्यासल सुनचारी पसल छँदैछ नि।
2: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य, 011-620-051, 98-41-51-67-84, चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।
3: तपाईँ अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

चेंगे ही रोज़ करने का।

0: Elambu break time. स्वस्थ जीवनको लागि सही निर्णय गरौं, धूम्रपान त्यागौं, जीवन बचाऊ।
1: धूम्रपानका असरहरू: फोक्सोको क्यान्सर, मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ। मुटु रोग, उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ। दम, खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। प्रत्यक्ष धूम्रपान अरूले गरेको धूम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ।
0: धूम्रपानबाट बच्ने उपायहरू: धूम्रपान सुरु नै नगर्ने, धूम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने, धूम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने, तनाव व्यवस्थापनका लागि व्यायाम, खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने, आवश्यक परे स्वास्थ्य कर्मी वा परामर्श सेवाको सहयोग लिने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, धूम्रपान छोडौ, आफू पनि बाँचौ, अरूलाई पनि बचाऊ।
1: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: info@gmail.com. Contact 011-620-326-960-982293. New Aroniko Hotel and Restaurant Private Limited, Chautara Shankar Subali Nagar Palika 5, Sindhupatra.
1: वहिनी के पार वही मित्र ये तुमसले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र
2: मित्र छ्यास्तो लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त
1: ए आमा हो साङ्गो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि
2: अबै किन हुनु नि मेरो भाइ टाइम मात्र लगाएर भएन नि अब सुट पॉइंट सिलाउन बनेपातिर चाहिँ लागे है म
1: राम राम राम राम राम अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर खुलिसक्यो नि
2: अबै अघि नै भन्नु पर्दैन त मेरो भाइ के कस्तो सुविधा छ भनिहालौँ त
3: हजुर यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस कलेज र विद्यार्थीहरूको ड्रेस दौरा सुरुवाल रेडीमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ
4: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर चौतारा बजार कुबिन्डी चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि
3: प्रोप्राइटर राजेश परियार सम्पर्क नम्बर
5: 9849-29-13-27
6: You are listening to LMVFM 89.6.

0: मुझसे हुकअप तू कर लेना।
1: We are the sounds of the streets.

नमस्कार, दिउँसो 3 बजेको हेलम्बु खबरमा स्वागत छ। म आइसिंह तामाङ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरूबाट। संसद प्रश्नको जवाब र विपद तयारी गर्न सरकारलाई सभामुखको निर्देशन। सरकारले राहुल आयोगको प्रतिवेदनमा उल्लेख भएका जग्गा ठेक्काको रोकका काम शुरू। प्रकरणमा पूर्व मन्त्री बस्नेत सहित 16 जना विरूद्ध मुद्दामा सुनवाई जारी। आज केही ठाउँमा हावाहुरी सहित ठूलो वर्षाको सम्भावना। जेलेन्स्कीको चेतावनीपछि किएवमा रूसी आक्रमण, 10 जनाको मृत्यु, दर्जनौ घाइते। र विश्वकपमा इंग्ल्याण्ड र नर्वे बीचको क्वार्टर फाइनल खेल आउँदो आइतबार हुने। लम्बु खबरको शुरूमा स्थानीय खबर। पाँच पोखरी थाङपाल गाउँपालिकाले स्वास्थ्य शाखाको समन्वयमा सुनौलो 1000 दिनका आमा तथा शिशुको लागि पोषण सुधार गर्ने उद्देश्यका साथ वडा नम्बर 3 र 8 का गरीब तथा विपन्न परिवारका 28 जना आमालाई प्रति व्यक्ति रू 25,000 का दरले आर्थिक सहयोग प्रदान गरिएको छ। गाउँपालिकाका अध्यक्ष टासी लामाको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष सुनिता अधिकारीको विशेष आतिथ्यतामा आयोजित कार्यक्रममा लाभग्राहीहरूलाई रकम हस्तान्तरण गरिएको हो। कार्यक्रममा अध्यक्ष टासी लामाले आर्थिक अभावका कारण कुनै पनि आमा र शिशु पोषणबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ गाउँपालिकाले यस्तो कार्यक्रम सञ्चालन गरेको बताउँदै प्राप्त रकमलाई पोषणयुक्त खाद्य सामग्री, आमा शिशुको स्वास्थ्य हेरचाह तथा जीवन सुधारमा सदुपयोग गर्न आग्रह गर्नुभएको हो। स्वास्थ्य शाखाका प्रमुखले सुनौलो 1000 दिनको महत्वपूर्ण सन्तुलित आहार र आमा शिशुको स्वास्थ्य हेरचाहका बारेमा जानकारी गराउनु भएको थियो। उपाध्यक्ष सुनिता अधिकारीले पोषणमा लगाएको र गरिएको लगानीले स्वास्थ्य र सक्षम नागरिक निर्माणमा महत्वपूर्ण योगदान पुग्ने बताएको छ। लाभग्राहीहरूले आमाहरूले गाउँपालिकाको सहयोग प्रति आभार व्यक्त गर्दै यसले पोषणयुक्त आहार तथा स्वास्थ्य खर्च व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ। लम्बो खबरमा अब राष्ट्रिय खबर। सभामुख डोलप्रसाद अरियाले प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका समसामयिक प्रश्नहरूको जवाब दिन सरकारलाई निर्देशन दिनुभएको छ। आज बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख घिमिरेले आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका जनसरकारका गम्भीर तथा महत्वपूर्ण विषयमा सरकारको जवाब आवश्यक रहेको उल्लेख गर्दै आवश्यक जानकारी सदनमा प्रस्तुत गर्न पनि निर्देशन दिनुभएको छ। वहाँले सम्भावित प्राकृतिक विपद व्यवस्थापनको पूर्व तयारीका बारेमा पनि सदनलाई जानकारी गराउन सरकारलाई आग्रह गर्नुभएको हो। सांसदहरूले विभिन्न समयमा सदन मार्फत उठाउँदै आएका समयसामयिक विषयवस्तु

0: निम्ति सरकारले जिम्मेवार रूपमा जवाब दिनुपर्ने उहाँको जोड़ रहेको छ। मनसूनजन्य जोखिमको समय नजिकै जाँदा हुन सक्ने क्षति न्यूनीकरणका लागि सरकारले गरिरहेको तयारी र भावी योजनाको बारेमा संसदलाई अवगत गराउनु पर्नेमा सभामुखले जोड़ दिनुभएको छ। नेपाल दूरसंचार प्राधिकरणको टेलिकम्युनिकेशन ट्राफिक मोनिटरिङ एण्ड फ्रन्ट कन्ट्रोल सिस्टम टेरामैक्स खरिद प्रकरणमा पूर्व मन्त्री मोहन बहादुर बस्नेत सहित 19 जना विरूद्धको भ्रष्टाचार मुद्दामा आज सुनवाई जारी छ। विशेष अदालतमा उक्त मुद्दामाथि सुनवाई भइरहेको छ। उक्त मुद्दा न्यायाधीशहरू हेमन्त रावल, डिलीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासमा सुनवाई हुँदै आएको हो र मुद्दामा वादी र प्रतिवादी तर्फका कानून व्यवसायीहरूले बहस सकिए आजै आदेश आउने सम्भावना छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल दूरसंचार प्राधिकरणको टेलिकम्युनिकेशन ट्राफिक मोनिटरिङ एण्ड फ्रन्ट कन्ट्रोल सिस्टम टेरामैक्स खरिद प्रकरणमा 3,21,00,000,00,000 भन्दा बढ़ी भ्रष्टाचार गरिएको भन्दै पूर्व मन्त्री एवं नेपाली कांग्रेसका नेता मोहन बहादुर बस्नेत सहित 16 जना विरूद्ध गत जेठ 2 गते विशेष अदालतमा मुद्दा दर्ता गराएको थियो। परामर्शदाता विदेशी कम्पनी र नेपाली स्थित एजेन्टलाई पनि प्रतिवादी बनाएर मुद्दा दर्ता गराएको छ। गत असार 15 गते थुन्चेक बहसको क्रममा विशेष अदालतले 25,00,000 धरोटीमा छोड्न आदि दिएपछि मोहन बस्नेत यति बेला बाहिर रहेका छन्। पूर्व संचार तथा सूचना प्रविधि मन्त्री बस्नेतले क्षेत्र अधिकार बाहिर गएर एकल निर्णयमा टेरामैक्स खरिद प्रक्रिया अघि बढ़ाएको भन्दै आयोगले मुद्दा दायर गरिएको हो। सरकारले रावल आयोगको प्रतिवेदनमा उल्लेख भएका जग्गा रोका राख्ने काम शुरू गरिएको छ। विगतमा 31 वर्षदेखि अलपत्र परेको सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोगको रावल आयोगको प्रतिवेदन 2052 कार्यान्वयन गर्न ऐतिहासिक निर्णय गर्दै प्रतिक्रिया एकीकृत र प्रक्रियालाई तीव्र गतिमा अगाडि बढ़ाएको छ र विशेष गरी 2083 जेठ 29 गते बसेको मन्त्री परिषदको बैठकले सर्वोच्च अदालतको निर्देशन त्मक आदेशलाई शिरोधार्य गर्दै यो प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरिएको हो। यस प्रक्रियामा अन्तर्गत साबिक काठमाडौँ महानगरपालिका क्षेत्रभित्र मात्रै अतिक्रमणमा परेको 1,869 रोपनी 14 आना 3 पैसा 3 दाम सरकारी तथा सार्वजनिक जग्गा रोक राख्ने काम अगाडि बढ़िसकेको छ। भूमि सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भूमि व्यवस्थापन तथा अभिलेख विभाग नापी विभागले पनि पत्रचार गर्दै आयोगको प्रतिवेदनमा समावेश अतिक्रमण जग्गा कुनै पनि व्यक्तिका नाममा किनबेच नामसरी वा अन्य कुनै माध्यमबाट हक हस्तान्तरण हुन नपाउने गरी रोका गर्न पत्रचार गरिएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले भूमिहीन र सुकुम्बासीको समस्यालाई समाधान गर्न सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको बताएका छन्। राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयक 2083 छलफलका क्रममा उठेको प्रश्नको जवाब दिनुहुँदै उहाँले सरकारले भूमिहीनहरूलाई जग्गा दिने नीति लिएको जानकारी दिएको छ। मन्त्री रावलले ट्रेड युनियन खारिजीबाट निजामती सेवामा देखिएका विकृति र विसंगति अन्त्य हुने विश्वास व्यक्त गर्दै संघीय निजामती ऐन जारी भएपछि प्रशासनिक संघीयता प्रभावकारी हुने समेत बताउनु भएको हो। आज दिउँसो र राति मध्यदेखि ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसोबाट कोशी, बागमती, गण्डकी, सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा 1-2 स्थानमा ठूलो वर्षाको सम्भावना छ। अरू ठाउँमा पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो। यसै गरी मध्यप्रदेशको साथै कोशी, बागमती प्रदेशको तराईमा हावाहुरी समेत सम्भावना रहेको भन्दै सावधानी अपनाउन आग्रह गरिएको छ। महाशाखाको अनुसार आज राति कोशी, गण्डकी प्रदेशका पहाड़ तथा तराईका केही ठाउँमा पनि पानी पर्ने सम्भावना छ। भोलि र पर्सी पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। नम्बर खबरमा अब विदेशको खबर। युक्रेनको राजधानी कियवमा रूसले सोमबार आज बिहान गरिएको भीषण क्षेपास्त्र र ड्रोन आक्रमणमा कम्तीमा 10 जनाको मृत्यु भएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले ठूलो आक्रमण गर्न सकिने चेतावनी दिएको केही घण्टामा नै यो आक्रमण भएको हो। स्थानीय अधिकारीहरूको अनुसार आक्रमणमा परि घाइते भएका 46 जनालाई भग्नावशेषबाट उद्धार गरिएको छ। अझै केही मानिसहरू भग्नावशेषमा फँसेको अनुमान गरिएको छ। आक्रमणबाट पोल्डी कार्की जिल्लामा रहेको एउटा आवासीय भवन आंशिक रूपमा भत्किएको छ भने डार्निया जिल्लामा पनि धेरै अग्ला भवनहरूमा क्षति पुगेको छ। लम्बो खबरमा अब खेल खबर। खेल खबरमा फिफा विश्वकप फुटबलमा आज सम्पन्न अन्तिम सोह्रका रोमाञ्चक खेलपछि इंग्ल्याण्ड र नर्वे बीच अन्तिम आठमा स्थान बनाएका छन्। अब यी दुई टोली बीचको क्वार्टर फाइनल खेल जुलाई 12 अर्थात आउँदो आइतबार बिहान अमेरिकाको नियमीमा हुने भएको छ। आज भएको खेलमा इंग्ल्याण्डले सह आयोजक मेक्सिकोलाई 2-1, 3-2 अन्तरले पराजित गर्दै क्वार्टर फाइनलको यात्रा तयार गरिएको छ भने अर्को प्री क्वार्टर फाइनल खेलमा नर्वेले 5 पटकको विश्व विजेता ब्राजिललाई 2-1 स्तब्ध पार्दै विश्व फुटबलमा ऐतिहासिक सफलता हात पारेको छ। इंग्ल्याण्डको जितमा जुड बोलिङले उत्कृष्ट प्रदर्शन गर्दै 2 गोल गरेको छ भने कप्तान ह्यारी केनले 1 गोल थपिएको छ। यसअघि अर्को आयोजक क्यानाडा पनि अन्तिम सोह्रबाटै बाहिरिएको थियो र ब्राजिलसँगको खेलमा नर्वेका स्टार स्ट्राइकर एर्लिङ हालण्डले 2 गोल गर्दै टोलीलाई पहिलो पटक विश्वकपको क्वार्टर फाइनलमा पुर्याउन सफल भएको छ भने ब्राजिलका लागि अतिरिक्त समयमा नेमारले पेनाल्टी मार्फत 1 गोल फर्काए पनि त्यसले हार टार्न पर्याप्त भएन। 28 वर्षपछि विश्वकपमा पुनरागमन गरेको नर्वेले पहिलो पटक विश्वकपको क्वार्टर फाइनलमा स्थान बनाउँदै नयाँ इतिहास रचेको छ। लामो समयदेखि विश्वकपको उपाधि सपना पछाई रहेका नेमारको राष्ट्रिय टोलीसँगको यात्रा यस हारसँगै अन्त्य समेत भएको छ। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू पुनः एकपटक। संसद प्रश्नको जवाब र विपद तयारी गर्न सरकारलाई सभामुख निर्देशन। सरकारले रावल आयोगको प्रतिवेदनमा उल्लेख भएका जग्गा रोका गर्ने काम शुरू। टेरामैक्स खरिद प्रकरणमा पूर्व मन्त्री बस्नेत सहित 16 जना विरूद्ध मुद्दामा सुनवाई जारी। आज केही ठाउँमा हावाहुरी सहित ठूलो वर्षाको सम्भावना। जेलेन्स्कीको चेतावनीपछि किबमा रूसी आक्रमण, 10 जनाको मृत्यु, दर्जनौ घाइते। र विश्वकप इंग्ल्याण्ड र नर्वे बीचको क्वार्टर फाइनल खेल आउँदो आइतबार हुने। दिउँसो 3 बजेको समाचार सकियो। अर्को समाचारका साथमा साँझ 6 बजे पुनः उपस्थित हुने नै छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र वरदान गुरूङलाई धन्यवाद दिँदै म आइसिंह तामाङ विदा हुन चाहन्छु। हवस् त, नमस्कार।
1: हेलो
2: हेलो बहिनी, सन्चै छौ?
1: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
2: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
1: अनि हुलाकमा पो जानु?
2: हो नि, हुलाकमा जाऊ न।
1: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
2: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
1: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
2: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
1: ए, सहरमा मात्र होला नि?
2: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
1: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
5: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
6: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
7: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
8: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म, युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
3: नेपाल सरकार विज्ञापन हो।
9: ए दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
10: देख्नु भएन, औषधि हालेको।
9: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
10: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
9: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
10: हजुर,
9: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
10: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
9: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
10: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
9: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
10: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
11: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
4: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
11: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउं।
4: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
11: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
4: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउँ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
12: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
13: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
12: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
13: खै के गर्ने गर्ने दिदी।
14: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
0: के तपाईँ राम्रो र भरपर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
15: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा, अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
0: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागरचोगुडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।
16: एलम्बु FM 89.6 MHz।

0: Wait just a minute. We will return back. Return back.
1: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र अविभाजित सार्वभौम सत्ता सम्पन्न संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो भनेर त विद्यार्थी भाइ बहिनीहरू नेपाल कस्तो राज्य हो रे
2: संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य
1: हो संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो
3: संघ प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर
1: हो अनि यो तीनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन् नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो अनि यो प्रवेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ
4: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर
1: संघ प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा सबैजनाले एकै स्वरमा भन त

रूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर प्रोप्राइटर सुमन भुजेल ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारासँगै सम्पर्क नम्बर 9842404054

0: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
1: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
0: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
1: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
0: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
1: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
0: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
1: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एकपटक आफै समाचारको परीक्षण गरी समाचारप्रति विश्वस्त हुनुहोस्।
0: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
1: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
0: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौ।
2: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय,
3: एलम्बु FM 89.6 MHz।

हेलो, नमस्ते नमस्ते नमस्कार अनि गुड आफ्टरनुन, अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम प्रतिभाको डबोली लिएर यति बेला उपस्थित भइसकेकी छु म कार्यक्रम प्रस्तुत हुन्छु। त्यसै गरेर यो अपराह्नको समय छ है, यसो यतातिर चाहिँ पानी परिरहेको छ, तपाईँहरूको ठाउँ एरियातिर चाहिँ कस्तो छ है। त्यसै गरेर अपराह्नको समय पक्कै पनि कामधन्दातिर मस्त व्यस्त हुनुहुन्छ होला, घरका राशि कामभन्दा पनि आजभोलि चाहिँ खेतबारीको कामतिरै मस्त व्यस्त हुनुहुन्छ होला है, किनकि अब तपाईँ हाम्रो गाउँघरमा भनौँ न होइन यति बेला अब खेती लाउने समय सिजन चलिरहेको छ है, धान रोप्ने कोदो रोप्नेदेखि लिएर विविध कार्यहरू चलिरहेको छ है। सो खेतको आलीतिर हुनुहुन्छ होला, बारीको ढेलतिर हुनुहुन्छ होला होइन, लगायत अब विविध काम गर्दै हामीलाई पनि सुनेर साथ दिइराख्नु भइरहेको होला मैले आशा र अपेक्षा राखेकी छु। त्यसै गरेर यति बेला प्राविधिक क्षेत्रमा रहेर साथ दिँदै हुनुहुन्छ मित्र राघव तामाङ हुनुहुन्छ, अनि साथमा तपाईँ मित्रहरू हुनुहुन्छ कार्यक्रम प्रतिभाको डबली हेलम्बा एफएम 89.6 मेगाहर्जको विद्युतीय तरंगबाट तरंगित हुँदै हरेक दिन यसै प्रहरमा आउने गर्दछ। अपरान्न 4 बजेदेखि 5 बजेसम्म चाहिँ हामी 1 घण्टा अवधिभर तपाईँहरूकै बीचमा रहेर एकदमै भलाकुसारी गर्ने गर्छौं है। त्यसै गरेर तपाईँले हामीलाई सिन्धुपाल्चोक लगायत विभिन्न स्थानीय जिल्लाहरूमा रहेर पनि हामीलाई सुनेर साथ दिन सक्नुहुनेछ। www.helambaefm.com.np लगइन गरेर पनि अनलाइन वेबसाइटको माध्यमबाट हामीलाई सुनेर साथ दिन सक्नुहुनेछ। त्यसै गरेर हाम्रो पात्र एप्स अनि सामाजिक सञ्जाल फेसबुकबाट पनि प्रत्यक्ष लाइभ हेरेर हामीलाई चाहिँ तपाईँले साथ दिन सक्नुहुनेछ होइन। सामाजिक सञ्जाल फेसबुक मार्फत जोडिएर हामीलाई तपाईँले हेर्दै हुनुहुन्छ सुन्दै हुनुहुन्छ भनेदेखि कहाँ कहाँदेखि हेर्दै हुनुहुन्छ कहाँ कहाँदेखि सुन्दै हुनुहुन्छ कमेन्ट बक्समा सहभागिता जनाउनुहोला, मिठा मिठा कमेन्टहरू छोड्नुहोला है साथीहरू पनि भन्छु। अनि यदि तपाईँ अब साहित्यिक क्षेत्रतिर अग्रसर हुनुहुन्छ, गजलहरू कविताहरू होइन मुक्तकहरू चुटकिलाहरू लेख्नुहुन्छ भने पनि कमेन्ट बक्समा तपाईँले लेखेर छोड्नुहोला, तपाईँकै रचनाहरूलाई पनि मैले लिनेछु है साथीहरू पनि भनेर भन्न चाहन्छु। त्यसै गरेर तपाईँले हामीलाई होइन सो आइतबारदेखि शुक्रबारसम्म सुन्दै आइराख्नु भइरहेको छ है कार्यक्रम प्रतिभाको डबली। विशेष चाहिँ कार्यक्रम प्रतिभाको डबली एउटा फोन इन कार्यक्रम भएको कारणले तपाईँले चाहिँ यो कार्यक्रममा फोन गर्नुपर्ने हुन्छ है हामीलाई, अनि फोन गरेर चाहिँ एउटा प्रतिभा राख्ने कार्यक्रम भएको कारणले प्रतिभा राख्नुपर्ने हुन्छ होइन। जस्तै कार्यक्रममा फोन लगाएर गीत गाउन सक्नुहुनेछ, एंकरिङहरू गर्न सक्नुहुनेछ, ड्रामाहरू चुटकिलाहरू मिमिक्रीहरू जति पनि आवाजद्वारा राख्नु मिल्ने होइन सम्पूर्ण

सेवाहरू चाहिँ तपाईँले व्यवसायमा राख्न पाउनुहुनेछ, राख्न सक्नुहुनेछ। यहाँहरूको लागि हामीले नम्बर खुला गरिएका होइन खुला गरिसकेका छौ, 011-620-282 011-620-282 हाम्रो स्टुडियोको नम्बर छ। सो नम्बरलाई चाहिँ तपाईँले होइन फलो गर्दै सो नम्बरद्वारा चाहिँ कार्यक्रममा फोन डायल गरेर आफूभित्र भएका प्रतिभाहरू राख्नका लागि सम्पूर्ण साथीहरू आउँदै गर्नुहोला, फोन डायल गर्दै गर्नुहोला। त्यतिन्जेलसम्म कार्यक्रमको शुरूआतमा भने हामी एकदमै मिठो गीतद्वारा कार्यक्रमको ढोका गर्छौं। गीतपछि पुनः तपाईँहरूको फोन कल लिनेछौ, तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला।

हजुर, हामीले कार्यक्रममा राख्यौँ एकदमै मिठो अनि रमाइलो गीत होइन। सो गीतपछि कार्यक्रममा पुनः स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ यति बेला तपाईँ हिलम्बा एफएम 89.6 मेगाहर्जको प्रस्तुति कार्यक्रम सुन्दै हुनुहुन्छ प्रतिभाको टवली। यति बेला सिन्धुपाल्चोकको चौताराबाट हामीलाई सुन्दै हुनुहुन्छ होइन। अब भने कार्यक्रमको व्यवसायमा तपाईँले फोन गर्न सक्नुहुनेछ, फोन गरेर आउनुपर्ने हुन्छ। फोन गरेर आउनुपर्ने नम्बर रहेको छ है। सो आजदेखि चाहिँ तपाईँले ल्यान्डलाइनमा कल गर्न सक्नुहुनेछ। यहाँको लागि नम्बर खुला छ 011 है। नयाँ श्रोता मित्रहरूका लागि पनि होइन, यदि भर्खरै मात्र रेडियो ट्युन गरेर सुनिराख्नु भएको छ या तपाईँमा प्रतिभाहरू छन् अनि फोन गरेर आफूभित्र भएका प्रतिभाहरू चाहिँ तपाईँ राख्न चाहनुहुन्छ, साथी संगीहरूलाई सुनाउन चाहनुहुन्छ भने फोन डायल गरेर आउन सक्नुहुनेछ 011 26 2 82। एकदमै नयाँ साथीहरूका लागि पनि अनि त्यसै गरी अब पुराना साथीहरूलाई त अब एकदमै थाहा छँदैछ होइन, र पनि कहिले कसो बिर्सन सकिन्छ है। 011 26 2 82 तपाईँहरूको लागि एकदमै हामीले नम्बर खुला गरेका होइन। तपाईँ चाहे बारीको डिलमा हुनुहुन्छ भने पनि तपाईँले कार्यक्रममा फोन गर्न सक्नुहुनेछ होइन। खेतको आलीमा हुनुहुन्छ भने पनि, गाई भैँसी गोठालो हुनुहुन्छ भने पनि, घाँस काट्दै हुनुहुन्छ, मेलापातमा हुनुहुन्छ भने पनि, अथवा घर घराइसी काममा अनि विविध काम धन्दामा हुनुहुन्छ भने पनि हामीलाई एकदमै माया गरेर फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। आउँदै गर्नुहोला भन्छु होइन। हुन त अब हामी धेरै समय ग्याप भनौँ न है। सो प्राविधिक केही गडबडीले गर्दा तपाईँहरूको माझमा हामी नियमित उपस्थित हुन सकेनौ केही समय होइन। सो त्यसको लागि क्षमा प्रार्थी छौँ होइन। अब कति साथीहरूलाई लाग्यो होला होइन, लाग्छ होला अब किन आएन कार्यक्रम, किन बजेन रेडियो होइन, कति साथीहरू त अब बज्दैन होला पनि भनेर अब मन मारेर बस्नुहुन्छ नि त होइन। मन मार्नु पर्दैन है साथीहरू, कार्यक्रम पनि आइसकेको छ, रेडियो पनि बजिसकेको छ, मात्र चाहिँ अब तपाईँले फोन लगाउनुहोस् है होइन। यो अपरान्नको समय छ, खाजा नास्ता त एकदमै भइसक्यो होला होइन, अब नभएको भए पनि लिनु होला भन्छु। एकदमै आफ्नो स्वास्थ्यमा ख्याल गर्नुहोला होइन। अब एकदमै यो खानेपानीको मुहानमा पनि होइन, अब यो जुन पानी परेपछि यो बर्खायाममा चाहिँ नयाँ पानीहरू जुन बगेर आउने हुँदा खानेपानीहरूमा विभिन्न समस्याहरू हुनसक्छ, त्यसले गर्दाखेरि रुगा लाग्ने होइन, त्यसै गरी पखाला चल्ने, झाडा पखाला हुने, भान्ता हुने हुनसक्छ, विभिन्न मौसमी फिभरहरू होइन सो आउने हुनसक्छ। एकदमै स्वास्थ्यलाई ख्याल पनि गर्नुहोला भन्छु, पानीहरू एकदमै उमालेर पनि खानुहोला भन्छु। यहाँहरूको लागि एकदमै हामीले ल्यान्डलाइन नम्बर खुला गरेका छौँ है साथीहरू, 011 26 2 82 चाहिँ तपाईँहरूको लागि हामीले नम्बर छुटाएका छौँ। पर्सनल नम्बरमा कल नगर्नुहोला है साथीहरू भन्छु। 97 48 26 65 79 चाहिँ तपाईँहरूको लागि नम्बर बन्द छ है, 011 26 2 82। सो माध्यम हुँदै तपाईँहरू आउन सक्नुहुनेछ होइन, नम्बर एकदमै खुला छ। नयाँ पुरानो सम्पूर्ण साथीहरू आउनुहोला पनि भन्छु यो व्यवसायमा। त्यसै गरेर अनलाइन वेबसाइटबाट हामीलाई तपाईँले सुन्दै हुनुहुन्छ भने पनि कमेन्ट बक्समा तपाईँले कमेन्ट छोड्नुहोला, त्यसै गरेर फोन डायल गरेर पनि सहभागिता जनाउनुहोला पनि भन्दै हुनुहुन्छ हाम्रो मित्रहरूले चाहिँ होइन। सो एकदमै फोन होइन सो लाग्दैछ, आउँदैछ यति बेला फोन लाइनमा साथी हुनुहुन्छ, कहाँदेखिको हुनुहुन्छ फोन कल लिइहाल्छु। नमस्ते, नमस्कार, हेलो, नमस्ते हजुर, नमस्ते, कहाँदेखिको बोल्दै हुनुहुन्छ? हेलो हेलो हजुर, नमस्ते। लौ न, मैले त आवाजै सुनिनँ नि त। साथीको आवाजै चाहिँ मैले सुनिरहेको छु होइन, सम्भव त खैर केही छैन होइन। सो फोन डायल गरेर तपाईँहरू आउन सक्नुहुनेछ। त्यसै गरेर तपाईँलाई अनलाइन वेबसाइटबाट हामीलाई हेर्दै सुन्दै हुनुहुन्छ भने पनि तपाईँले पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। फेसबुक लाइभ मार्फत हामीलाई प्रत्यक्ष हेर्दै सुन्दै हुनुहुन्छ भने पनि तपाईँले कार्यक्रममा फोन डायल गरेर सहभागिता जनाउन सक्नुहुनेछ अनि त्यसै गरेर कमेन्ट बक्समा कमेन्टहरू पनि छोड्न सक्नुहुनेछ। कहाँ कहाँदेखि सुन्दै हुनुहुन्छ है, कहाँ कहाँदेखि हामीलाई हेर्दै हुनुहुन्छ, कार्यक्रम कस्तो लाग्छ है, तपाईँले चाहिँ आफ्ना प्रतिक्रियाहरू पनि दिन सक्नुहुनेछ है। त्यसै गरेर यति साथी हुनुहुन्छ, कहाँदेखिको हुनुहुन्छ फोन कल लिन्छु। नमस्ते, नमस्कार, हजुर, नमस्ते, हेलो, नमस्ते हजुर, हजुर, नमस्ते, नमस्कार, यहाँको शुभ नाम हजुर, हजुर, नमस्ते, तपाईँको शुभ नाम सुन्ने हजुर, ए हजुर कता दौडिँदै हुनुहुन्छ भन्दै थिए है। सो फोन डिस्कनेक्ट भइसकेको छ यति बेला चाहिँ होइन, साथी हुनुहुन्थ्यो फोन कटिसकेको छ, त्यसै गरी यति बेला अर्को मित्र फोन लाइनमा जोडिनु भएको छ, फोन कल लिन्छु। नमस्ते, नमस्कार,
हजुर, सो फोन डिस्कनेक्ट भएको छ। ओके, फोनहरू डिस्कनेक्ट हुँदै गर्छ, तपाईँहरू लगाउँदै सहभागिता जनाउँदै गर्नुहोला। त्यसै गरी यति बेला फोन लाइनमा अर्को साथी हुनुहुन्छ है, सो फोन कल लिइहाल्छु। नमस्ते, नमस्कार। हजुर नमस्ते, नमस्ते हजुर, नमस्ते, नमस्कार। हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ? लौ न, मेरो आवाज सुन्नु भएको छैन तपाईँले? हजुर लौ न, किन त्यस्तो हो त, धरानदेखि को बोल्दै हुनुहुन्छ हजुर? धरानको मित्र हुनुहुन्थ्यो, मेरो आवाज सुन्ने छैन भन्दै हुनुहुन्थ्यो है साथीले, होइन? सो उहाँको फोन डिस्कनेक्ट भएको छ, फेरि पनि फोन डायल गरेर आउनु होला साथी भन्छु। त्यसै गरेर होइन साथीहरू, तपाईँहरूको लागि चाहिँ एकदमै मैले ल्यान्डलाइन नम्बर छुट्याएको छु है, 011-26-282 बाटो हुँदै तपाईँहरू आउन सक्नुहुनेछ होइन। सो फोन नम्बर चाहिँ यहाँहरूको लागि हामीले बन्द गरेका छौँ, 97-48-26-289। यति बेला लाइनमा साथी हुनुहुन्छ, नमस्ते, नमस्कार। हजुर नमस्ते, नमस्ते हजुर, नमस्ते, को बोल्दै हुनुहुन्छ कहाँदेखि? को बोल्दै हुनुहुन्छ साथी? साथी हुनुहुन्थ्यो, यति बेला उहाँसँग पनि हामीले कुराकानीलाई अगाडि बढाउन सकेनौँ, फोन चाहिँ एकदमै डिस्कनेक्ट भइसकिसकेको छ। ओके, यति बेला हामी गीत राख्छौँ, गीतपछि पुनः उपस्थित हुनेछौँ, तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला।

0: हजुर, सुशान्त गैरीको आवाजमा रहेको गीत होइन, जुनलाई हेरी तिमीलाई हेरौला सबैको गीत एकदमै तपाईँहरूको माझमा राख्यौँ। एकदमै मिठो गीत थियो, यहाँलाई पनि गीत मन पर्यो होला। गीतपछि पुनः स्वागत गर्न चाहन्छु, यति बेला फोन लाइनमा साथी जोडिनु भएको छ, कहाँदेखि को हुनुहुन्छ फोन कल लिन्छु। नमस्कार हजुर। हजुर नमस्ते। हजुर नमस्ते, तपाईँको शुभ नाम सुन्ने। हजुर नमस्ते, तपाईँको शुभ नाम सुन्ने। हजुर
1: हेलो, नमस्ते नमस्ते।
0: हजुर नमस्ते, को बोल्दै हुनुहुन्छ? हजुर साथी हुनुहुन्थ्यो होइन, सो उहाँको आवाज मैले पनि सुनेको छु, सो मेरो आवाज चाहिँ उहाँले सुनिराख्नु भएको छैन है। सो यदि होइन कार्यक्रममा तपाईँले फोन लगाउँदै हुनुहुन्छ अनि मेरो आवाज तपाईँले फोनमा सुनिराख्नु भएको छैन भने साथी साइडमा रेडियो ट्युन गरेर सुन्नुहोला है। यदि होइन तपाईँलाई सहज छ अनि सुन्न मिल्छ भनेदेखि साइडमा रेडियो ट्युन गरेर कार्यक्रममा फोन लगाउनुहोला। यदि फोनमा मेरो आवाज तपाईँले सुन्नुभएको छैन भनेदेखि होइन, सो अलिकति प्राविधिक केही गडबडीको कारणले तपाईँसँग होइन हामीले जोडिन खोजिरहेको छौँ र पनि सकिरहेको छैनौँ है। सो र पनि प्रयास चाहिँ जारी राख्नुहोला साथीहरू भन्छौँ, हाम्रो पनि हाम्रो प्राविधिक सेक्टरमा होइन प्राविधिक मित्रहरूले हेर्दै हुनुहुन्छ, सो मिलाउँदै हुनुहुन्छ। अब कहिले कसै यस्तै हुन्छ है प्राविधिक भन्ने कुराहरू है, सो कहाँनिर कुन बेला समस्या आइदिन्छ खै केही छैन, तपाईँहरू चाहिँ फोन लगाउँदै गर्नुहोला, फोन लाग्छ यति बेला फोन लाइनमा साथी हुनुहुन्छ, फोन कल लिन्छु। नमस्कार। हेलो नमस्ते। हजुर हेलो नमस्ते। नमस्कार नमस्ते। सो साथीको आवाज पनि मैले सुनेन, मेरो आवाज पनि साथीले सुन्नु भएन होइन। सो यति बेला के कमेन्टहरू पनि मैले यसो लिइहालेँ हामीलाई सामाजिक सञ्जाल फेसबुक मार्फत जोडिएर साथीहरूले छोड्नुभएका एकदमै मिठा मिठा कमेन्टहरू पनि छन्। केही कमेन्टहरू पनि मैले यसो लिइहाल्छु है। त्यति जेलसम्म हाम्रो प्राविधिक मित्रले प्राविधिक सेक्टर होइन पाठ सो हेर्दै पनि गर्नुहुन्छ, सम्भवतः तपाईँहरूको फोन कल एकदमै लिने हो होइन। यति बेला कमल श्रेष्ठ हुनुहुन्छ, उहाँले कमेन्ट गर्नुभएको छ, लेख्नु भएको छ, हेलो हजुर नमस्कार भन्नुभएको छ। नमस्कार हजुर, म तीनजुरे मिडिया ग्रुपको सदस्य तेह्रथुमको फेदाबबाट कमल श्रेष्ठ भन्नुभएको छ है। यस कार्यक्रम मार्फत अब बज्ने गीत सुनाउनु पर्दा साथीहरू लेख्नु भएको छ, बास्कोटा मनोज भुजेल सुच्यारती लिम्बु भुजेल लोकेन थोकलेन लिम्बु है, राजन खतिवडा, त्यसै गरी चित्र योगी सुशीला कार्की, सरला राई, मीडिया प्रेमी निर्मला वानेम है, त्यसै गरी फूलमाया आख्यवा लेख्नु भएको छ, त्यसै गरी लगायत सम्पूर्ण साथीहरूलाई अब बज्ने गीत मार्फत मजाले इन्जोय गर्नुहोला है भन्दै विदा हुन्छु। ओके बाई बाई भन्नुभएको छ है। सो एकदमै मिठो कमेन्टको लागि कमलजी हजुरलाई पनि धेरै धेरै धन्यवाद भन्छु होइन। त्यसै गरेर अर्को कमेन्ट पनि लिहाले लेख्नु भएको छ, रामजी घिमिरे हुनुहुन्छ, सो उहाँले लेख्नु भएको छ, नमस्कार हजुर भन्नुभएको छ, नमस्कार हजुर सुन्दैछु चितवनबाट सम्झना सबैमा भन्नुभएको छ, सो धन्यवाद हजुरलाई पनि मिठो कमेन्टको लागि रामजीजी, यसै गरी सुनेर साथ दिनुहोला भन्छु। त्यसै गरी अर्को कमेन्ट लिहाले देवहाङ राई हुनुहुन्छ, लेख्नु भएको छ, हेलो हाई गुड आफ्टरनुन सिस भन्नुभएको छ, गुड आफ्टरनुन हजुर, म खोटाङको मान्छे हाल रसुवा लेख्नु भएको छ, रसुवा धुन्चेबाट हजुरलाई सुन्दैछु अनि सबैलाई सम्झेको छु, बाई बाई भन्नुभएको छ है। त्यसै गरी माया गरेर सुनेर साथ दिनुहोला है, किनकि तपाईँहरूको साथ सपोर्टको एकदमै हामीलाई खाँचो छ साथी भन्छु। मिठो कमेन्टको लागि हजुरलाई पनि धेरै धेरै धन्यवाद। त्यसै गरी मंगोलियन हार्ट हुनुहुन्छ, सो उहाँले लेख्नु भएको छ, चन्द्रमा टाढा भएर पनि उज्यालो दिन्छ, तिमी टाढा भएर पनि मनमा बस्छौ, दूरीले माया घटाउँदैन, साँचो प्रेम त झन् गहिरो बन्छ भन्नुभएको छ, सो एकदमै मिठो लाइन है। त्यसै गरी उहाँले लेख्नु भएको छ, हेलो नमस्कार नमस्ते अन्जु गल्छ्यो भन्नुभएको छ, लङ टाइम पछि तपाईँको भोइस र प्रोग्राम सुन्न पाए भन्नुभएको छ है, सो पक्कै पनि है। अनि के छ खबर, सन्चै हुनुहुन्छ भन्नुभएको छ, मलाई ठिकै छ, तपाईँलाई के छ, खाजा खानुभयो भन्नुभएको छ, मलाई एकदमै मेरो खाजा भयो, हजुरको पनि भयो होला, म पनि सुन्दैछु है चौताराबाट भन्नुभएको छ। त्यसै गरी लेख्नु भएको छ उहाँले, वान अफ द मोस्ट ब्युटिफुल अपकमिङ सङ डेडिकेटेड गर्नुपर्दा स्पेसली चाहिँ धेरै दिनपछि हजुर मोर्चीको स्वर सुन्न पाइयो हजुरको लागि भन्नुभएको छ। त्यसै गरी प्राविधिक मित्रको लागि, हेलम्ब एफएम परिवारको लागि, आगामी दिनमा यस्तै प्रतिक्रिया मार्फत भलाकुसारी गर्नेछु, सबैमा शुभ सन्ध्या भन्नुभएको छ है। सो एकदमै मिठो कमेन्टको लागि होइन, सो हजुरलाई धेरै धेरै धन्यवाद भन्छु होइन, किनकि यस्तै गरी तपाईँहरूको प्रतिक्रियाहरू, मिठा मिठा कमेन्टहरू हामीहरू होइन हामीहरूले अपेक्षा गरिरहनेछौँ। सो धेरै धेरै धन्यवाद तपाईँलाई मिठो कमेन्टको लागि। त्यसै गरेर तपाईँहरू आउन सक्नुहुनेछ, यति बेला कोही मित्र फोन लाइनमा जोडिनु भएको छ, सो फोन कल लिन्छु भन्दै थिए। सो लाइनमा साथी हुनुहुन्छ, नमस्कार। साथी हुनुहुन्न भन्दै हुनुहुन्छ प्राविधिक मित्रले। ओके, यति बेला फेरि पनि हामी गीत पस्किन्छौँ यहाँहरूको माझमा, गीतपछि पुनः उपस्थित हुनेछौँ, तपाईँ पनि कार्यक्रम सुन्दै गर्नुहोला।

0: यो सम्झी
1: हजुर
0: मायालुको गहिरो सोचाइमा छ जस्तो छ नि
1: यस्तै हो नि हजुर
0: जाउँ सम्झी
1: हुन्छ लागौँ त हजुर
0: ल सम्झी माया पीडितको बाँकी कहानी सुनिदिनु त

0: गीत होइन सो राजु लामाको आवाजमा रहेको एकदमै मिठो गीत तपाईँलाई गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ कार्यक्रम होइन सौ जाति भएको डबली सुनिराख्नु भएको छ। सोमबारको बसाइमा छौँ, एकदमै तपाईँको फोन कल लिनको लागि हामी आतुर छौँ होइन। फोन कल पनि धेरै आइरहेको छ तर साथीहरूसँग चाहिँ कुराकानी गर्न पाइरहेको छैनौँ है। सो हामीले मिलाएका छौँ केही क्षेत्रहरू पार्ट्सहरू तपाईँहरूसँग होइन, आई होप हामी कुरा गर्न सक्छौँ भन्ने लागिरहेको छ है। अब फोन कल लिन्छु होइन, सब कहाँदेखि को हुनुहुन्छ? नमस्ते, नमस्कार हजुर। हजुर नमस्ते, हजुर नमस्ते, हजुर नमस्ते, हजुर को बोल्दै हुनुहुन्छ कहाँदेखि? लौन हजुर लौन है, कुरा गर्छु भन्दै थिएँ, फोन चाहिँ एकदमै डिस्कनेक्ट भएको छ। सुन्दै हुनुहुन्छ कार्यक्रम प्रतिभाको डबली एडी, कार्यक्रममा तपाईँ फोन लाउने जमर्को गर्दै हुनुहुन्छ, प्रयास गर्दै हुनुहुन्छ भने जति पनि सम्भव हुने साथीहरूले साइडमा रेडियो ट्युन गर्नुहोला है साथीहरू होइन। सो तपाईँहरूसँग कुराकानी गर्न नपाएर हेर्नु न होइन। सो म त है सो सकेसम्म फोन कल लिन्छौँ। यति बेला लाइनमा साथी हुनुहुन्छ, नमस्ते नमस्कार। फोन फेरि पनि डिस्कनेक्ट भएको छ है। सामाजिक सञ्जाल फेसबुक मार्फत जोडिएर हामीलाई सुन्दै हुनुहुन्छ, हेर्दै हुनुहुन्छ भनेदेखि कमेन्ट बक्समा मिठा मिठा कमेन्टहरू छोड्नुहोला साथीहरू। पनि भन्छ है कहाँदेखि हामीलाई सुन्दै हुनुहुन्छ, रचनाहरू छन् भने पनि यहाँ लेखेर छोड्न सक्नुहुनेछ, तपाईँहरूका रचनालाई पनि हामीले स्थान दिने नै छौँ। सकभर तपाईँहरूको फोन कल लिनका लागि हामी तम्ताएछौँ, तर पनि होइन अलिकति हामीले तपाईँहरूको आवाज त हामीले सुनिरहेको छौँ, हाम्रो आवाज तपाईँले सुनिराख्नु भएको छैन है, दुःख लागिरहेको छ। सकेसम्म त अब हामीले जुन प्राविधिक होइन सो पाठहरू त हेरिरहेका छौँ र पनि होइन सो सकिरहेको छैन, तैपनि हार नमान्नु होला है। सो यति बेला लाइनमा फोन लाइनमा साथी हुनुहुन्छ, फोन कल लिन्छु। नमस्कार, नमस्ते हजुर, नमस्ते, को बोल्दै हुनुहुन्छ? हजुर मेरो आवाज सुन्नु भएको छ कि नै? हजुर फोनमा चाहिँ मेरो आवाज सुन्नु भएको छैन। त्यही त भन्दैछु, त्यही त भन्दैछु होइन, मेरो आवाज किन तपाईँहरूले फोनमा सुनिराख्नु भएको छैन भनेर होइन। ओके केही छैन, अब आज जसो तसो अब आजलाई यस्तै गरौँ होइन, अब भोलिका दिनहरूमा फेरि पनि हामी प्रयास गर्छौँ है त।
1: सुनेन सुनेर अनि भर्खर घर आएछ, हेरेर छोडेको तपाईँको खाजा आवाज चाहिँ मैले हेरेर सुनिहाल्छु है। हजुर
0: ओके ल ठिकै छ विजयजी, अनि खाजा खानु भयो?
1: खाजा खाएर मजासँग पछि आउँछु, मलाई हेरेर यसरी रमाइलो छ, अब गाउँमाथि पाँच पर्याप्त परेको छ, असल आएछ, अब एकदम बाटोतिर
0: अब अब असार लागेको होइन कि विजयजी, अब असार जान लागिसक्यो, रोपाई गर्नुभयो कि बाँकी नै सकेछ? एकदम भइसक्यो, भएर नै तपाईँहरूको माझमा सहभागिता जनाउनु होइन जनाए भनौँ। अनि अरू के छ सुनकोशी गाउँपालिकातिरको नयाँ नौलो, आजभोलि के भइरहेको छ सुनाउनुहोस् न। सुनकोशी गाउँपालिकातिरको के छ नयाँ नौलो, के भइरहेको छन् सुनाउनुहोस्।
1: पानी परेको छ अहिले, अब तैहरू भन्दाखेरि कोदो रोप्ने अनि बिउ रोप्ने यतै धान रोप्ने त्यस्तै भइहाल्छ, अब पानी अब सुनकोशी गाउँ भएको खबर यस्तै छ, अब घटनाहरू अब जस्तो भने बाटोहरूमा नि बाटो बनाइसक्यो, एकदम सगरी रमाइलो पनि छ, अब बाटोहरूमा धरान बाटो हो, सगरी सिँढीहरू बनाएको छ, त्यस्तै भनौँ न यसपालिको पनि त्यस्तै गरेर फाइदा फाइदा भयो, अब असार पनि सिद्धिँदा आयो, त्यस्तै कुरो गर्नु त रमाइलो छ, यसपालि पैसा पनि धन कमाएको छु, यस्तै रमाइलो छ, यस्तै छ हजुर है। अब
0: भनेपछि विकास निर्माणका कामहरू पनि भइरहेको छ है?
1: विकास पनि भइरहेको छ, अब अब यो 2022 सालको बजेटमा अब सिडी धान भइरहेको छ, त्यो सिडीको छ, अब कहीँ आउने बाँकी छ पैसा, कहीँ आउने दिइसकेको, त्यस्तै भनौँ न हजुर, विकासमा त्यस्तै भनौँ न अब विकासहरू गर्नुपर्छ बाटोहरू अब सुनकोसी गाउँ पाइका एकदेखि सात नम्बर कि एकदम के धनहरू यसो बाटोहरू भइहाल्छ रमाइलो छ अब कहीँ पुल हाल्नु भएको छ कहीँ के गरिरहेको छ रमाइलो छ बजेटहरू पनि अब काम गरेको अब कहीँ दिनु बाँकी छ कहीँ दिनु बाँकी छैन त्यस्तै छ विकास पनि निर्माण भइरहेको छ खुसी आएको छ
0: ओके ओके विजयजी ल ठिक छ कार्यक्रममा फोन गरेर सहभागिता जनाउनु भएको छ आज सम्पूर्ण साथीहरूलाई तपाईँ प्रतिभा के सुनाउनुहुन्छ कार्यक्रम प्रतिभाको जवलीमा हस् हामी गन्ती गर्छौँ गन्ती पछि है त हजुर
1: नमस्ते नमस्ते म विजय सापको दबाईमा उपस्थितमा सही कार्यक्रम सुन्दै हुँदै रम्मेसन एटी पाँच सिस्मेयर कार्यक्रम सुन्दै हुँदा रम्मेसनमा पतिलाको दबाईमा फोन गर्नुभए सुन्न 11-6-2-2-2-2-2 फोन गर्न भइहाल्छु उहाँहरू अनलाइनमा अवस्थित भइसकेको छु अनलाइनमा सुन्ने हुन्छ काठमाडौँ नाको धारी असुआमा कम्पुर बेसाजी सिन्धुरी दोलखा सिन्धु पाटो विभिन्न जिल्लाबाट सुन्ने हुन्छ कहाँ कहाँबाट सुन्ने हुन्छ कार्यक्रममा फोन गर्नुभयो सुन्दा हेर्दा 6-2-2-2-2 फोन गर्नु भन्न चाहन्छु अनलाइनमा मेसेजमा रचनाहरू गीतहरू पनि देखाउनु भन्न चाहन्छु अलिकति चेन सङ्गीत अलिकति मिलाउँदै हुनुहुन्छ अलिकति यो रेडियो पनिमा सुन्नु पर्छ अनि अलिकति बिस्तै भएको छ यो अब बिस्तारी बन्दै छ अब एकदमसँग सुन्दा एघार 6-2-2-2-2 सुन्दा एघार 6-2-2-2-2 फोन गर्ने भनेर चाहन्छु एकदमसँग मैले पाएको साथीहरू हाम्रो बदन गुरुङ आइसेन तामाङ गुरु र राजा तामाङले मलाई भरपुर सपोर्ट दिनुभएको छ भन्न चाहन्छु बिच्छु र असाध्यै गीत राख्दै उपस्थित हुन्छु अनलाइनमा सुन्ने गरेर लाइक पनि गरिदिउँ होला भन्न चाहन्छु अनि रचनाहरू गीतहरू पनि देख्दै कमेन्टहरू पनि गर्ने होला म पढाइ सुनाउँछु चाह 45 एकदमसँगले म कमेन्टहरू पढ्छु नि अगाडि गीतहरू कलकत्ताहरू मात्रै घरहरू देख्दै पठाउनु होला नेपालीबाट म उयो गर्दै गर्दा म त असाध्यै असाध्यै महिनामा हुने होला गीत राख्ने म बस्दै हुन्छु कार्यक्रम सुन्ने गरेर बसी बसी बस्दै हुन्छु फोन गर्दै गर्ने होइन
0: हजुर कार्यक्रममा फोन गरेर होइन सो एङ्करिङ भनेपछि प्रतिभा राख्नुभयो प्रोग्राम चलाउनु भयो
1: होइन
0: ल ठिकै छ प्रयास गर्नु भएको प्रयास एकदमै राम्रो छ है एकदमै राम्रो लाग्यो हजुरलाई धेरै धेरै धन्यवाद प्रतिभाको लागि विजयजी होइन सो रेडियो सुन्दै गर्नु होला आजको लागि भने हामी छेउसम्म खेप बाई हजुर यति बेला हुनुहुन्थ्यो सुनकोसी गाउँपालिकाबाट मित्र विजय सापकोटा हुनुहुन्थ्यो उहाँले पनि कार्यक्रममा फोन गरेर प्रतिभा राखेर छुटिसक्नु भएको छ त्यसै गरेर यति बेला सामाजिक सञ्जाल फेसबुक मार्फत सो लागे है सो कमेन्ट प्राप्त भएका छन् धेरै कमेन्टहरू यति बेला मैले साथी मीडिया प्रेमी जनक लामाको कमेन्ट लिइहालेँ सो उहाँले लेख्नु भएको छ ल है होइन संसारिका वरदान सिस्टर धेरै समयपछि हजुरको कोइलीको चाहिँ स्विट बोली सुनेर हजुरको लोकप्रिय कार्यक्रममा सामाजिक सञ्जाल फेसबुक अडियो लाइभ मार्फत पनि टुप्लुक्क आए है भन्नुभएको छ है सो मलाई एकदमै फुर्काउनु भयो जनकजी, म त होइन एकदम फुर्किरहेको छु, यति धेरै नफुर्काउनु होला है त। त्यसै गरी उहाँले लेख्नु भएको छ, उहाँले लेख्नु भएको छ है, धेरै पछिको नयाँ खबर के छ तपाईँको भन्नुभएको छ है साथीहरू, फोन नगर्नु होला है, 97 48 26 69 80 फोन नगर्नु होला, 011 26 22 तपाईँहरूको लागि नम्बर खुला छ है। सो उहाँले लेख्नु भएको छ, सो साथीहरूले कल गर्नुहुन्छ है, म्यासेज लिँदा लिँदै अलिकति गाह्रो हुन्छ, म्यासेज कल नगर्नु होला, 011 26 22 तपाईँहरूको लागि हामीले स्टुडियोको नम्बर खुल्ला गरेका छौँ। उहाँले लेख्नु भएको छ, त्यसै गरी लेख्नु भएको छ, हेलम्ब एफएम होल युनिट भनौँ साथीहरूको चाहिँ ब्रेकफास्ट भयो त हजुर लगायत सबैजनाको भन्नुभएको छ है, अल आरजेको खाजा नास्ता भयो त भन्नुभएको छ।

011 26 22 एकदमै नम्बर खुला छ तपाईँहरूको लागि। मोबाइल नम्बर चाहिँ हामीले बन्द गरेका छौँ है। मोबाइल नम्बरमा चाहिँ यदि अब हाम्रो ल्यान्डलाइनहरू चलेन भनेदेखि चाहिँ तपाईँलाई विकल्पमा हामीले हाम्रो पर्सनल नम्बरहरू छोडेका हुन्छौँ होइन। त्यसले गर्दा यसमा कल नगर्नु होला साथीहरू। ल्यान्डलाइन नम्बर खुला छ होइन 011 26 22 सो माध्यम हुँदै तपाईँ प्रतिभाहरू राख्नको लागि आउन सक्नुहुनेछ। यति बेला फोन लाइनमा कोही साथी हुनुहुन्छ, फोन कल लिन्छु भन्दै थिए, साथी हुनुहुन्न, फोन डिस्कनेक्ट भइसकेको छ भन्ने हुनुहुन्छ हाम्रो मित्रले। गीत राख्छौँ छोटो मिठो गीतपछि पुनः होइन। सो तपाईँहरूको कमेन्टहरू लिनको लागि उपस्थित हुनेछौँ यति बेला। सुन्दै गर्नु होला निकै नै मिठो गीत।

माझमा गीत राख्यौँ होइन, सो यति बेला कोही मित्र फोन लाइनमा हुनुहुन्छ, फोन कल लिइहाल्छु होइन, फटाफट फोन डायल गर्दै आउनुहोला। सो आज त खोइ साथीहरूसँग होइन, सो चाहेको जति फोन कल पनि लिन सकिरहेको छैन, लिएकै होइन। सो यति बेला फोन लाइनमा साथी हुनुहुन्छ, नमस्ते। हजुर नमस्ते, नमस्कार हजुर, गुड आफ्टरनुन। गुड आफ्टरनुन भन्दा पनि अब चाहिँ गुड इभिनिङ हुने बेला हुने बेला भइसक्यो होइन। सो यति बेला फोन कल लिन सकेनौँ, फोन फेरि पनि डिस्कनेक्ट भएको छ। यति बेला लाइनमा साथी हुनुहुन्छ, कहाँदेखिको हुनुहुन्छ, फोन कल लिन्छु। नमस्ते, हेलो, नमस्ते हजुर। सो यति बेला फोन कल हामीले लिन सकेनौँ, फोन डिस्कनेक्ट भएको छ। खैर केही छैन, यति बेला फेरि पनि अर्को मित्र लाइनमा जोडिनु भएको छ, फोन कल लिन्छु। नमस्कार हजुर, नमस्ते, गुड इभिनिङ, हेलो साथी, नमस्कार, नमस्ते भन्दै थिए, फोन डिस्कनेक्ट भएको छ। यति बेला मैले केही एउटा होइन, सो मलाई मुक्तक सो मैले ल्याएँ, मेनुका शर्माजीले लेख्नुभएको एकदमै मिठो यो रचना होइन, त्यसपछि चाहिँ केही कमेन्टहरू पनि लिन्छु। सो अलिकति गर्मी पनि भइरहेको छ है स्टुडियोभित्र होइन, सो एकदमै बाहिर पानी परेको भए पनि भित्र चाहिँ अपक्क गर्मी छ है। सो यति बेला मैले एउटा मुक्तक लिएँ, सो एकदमै मिठो छ है, सो सुनेर साथै दिनुहोला है त मेनुका शर्माजीले सो लेख्नु भएको। सो उहाँले लेख्नु भएको छ, मनमा हर्ष उमङ्ग जगाउनु छ अब, मनमा हर्ष उमङ्ग जगाउनु छ अब, आँसु होइन पसिना बगाउनु छ अब, आँसु होइन पसिना बगाउनु छ अब, मुस्कान देखाउनु छ पीड़ा लुकाएर, मुस्कान देखाउनु छ पीड़ा लुकाएर, सत्कर्ममा पूरै ध्यान लगाउनु छ अब, मनमा हर्ष उमङ्ग जगाउनु छ अब, आँसु होइन पसिना बगाउनु छ अब, आँसु होइन पसिना बगाउनु छ अब। सो एकदमै मिठो यो मुक्तक होइन, पक्कै पनि होइन, सो आँसु भन्दा पनि पसिना बगायौँ भने अवश्य नै एक दिन होइन पसिनाको मूल होइन सो हामीले पाउँछौँ, कर्मको फल हामीले प्राप्ति गर्छौँ, त्यसले गर्दाखेरि चाहिँ पसिना बगाउनु जरुरत छ होइन। सो एकदमै सो भन्न चाहन्छु, अनि एकदमै यो मिठो मुक्तकको लागि उहाँलाई सो धेरै धेरै धन्यवाद पनि भनेर भन्न चाहन्छु। सो मैले सहभाग गरेको थिएँ होइन, सो हाम्रो कथाघर युनिटको होइन हाम्रो पेजबाट मैले चाहिँ सहभाग गरेको थिएँ, सो धेरै धेरै धन्यवाद उहाँलाई। त्यसै गरेर यति बेला फोन लाइनमा साथी हुनुहुन्छ, फोन कल लिन्छु। नमस्ते, नमस्कार, हेलो, नमस्ते हजुर, नमस्ते हजुर। सो फोन कल डिस्कनेक्ट भएको छ है यति बेला चाहिँ, सो धेरैभन्दा धेरै साथीहरूलाई लिन्छु भन्दा भन्दै फोन पनि डिस्कनेक्ट भइरहेको छ है। सो अब कतिपय साथीहरूको होइन साथीहरूको आवाज मैले पनि सुनिरहेको छुइनँ, अनि साथीहरूले पनि मेरो आवाज सुनिराख्नु भएको छैन। ओके, कमेन्टतिर लाग्छु है, धेरैभन्दा धेरै कमेन्टहरू पनि प्राप्त भइसकेका छन्, अनि हामी पनि लगभग कार्यक्रमको अन्तिम क्षणमा पनि छौँ। सो लेख्नु भएको छ बुद्धवीर तामाङ हुनुहुन्छ, उहाँको कमेन्टलाई लिए लेख्नु भएको छ उहाँले, दर्शन नमस्ते, नमस्कार, धेरै दिनपछि आए है भन्नुभएको छ, नमस्ते हजुर है। सो धेरै दिनपछि आए भन्नुभएको छ पक्कै पनि, म काभ्रे प्लान्टचोकबाट बुद्धवीर तामाङ हो भन्नुभएको छ, बज्ने गीत मार्फत सम्झिनु पर्दा साथीहरू लेख्नु भएको छ, सोमिला शेर्पा, त्यसै गरी भूमिका राई, टिकाराम सुनवार, रामलाल सुमन, पूजा योङहाङ, लवली टिका श्रेष्ठ, फुची संस्कृति लामा, कुमारी योङहाङ लावती लगायत सबैलाई सम्झना भन्नुभएको छ बुद्धवीरजी, हजुरलाई धेरै धेरै धन्यवाद कमेन्टको लागि। त्यसै गरी मगर्ने कान्छी हुनुहुन्छ, नमस्कार भन्दै हुनुहुन्छ, नमस्कार हजुर, नमस्कार हजुरलाई पनि कमेन्टको लागि धेरै धेरै धन्यवाद। त्यसै गरी मीडिया प्रेमी निर्मल है निरन मगर हुनुहुन्छ, लेख्नु भएको छ उहाँले, नमस्ते दिदी भन्नुभएको छ, नमस्ते हजुर, म पनि सुन्दैछु काभ्रेबाट, मीडिया प्रेमी निरन मगर सम्झिनु पर्दा, लेख्नु भएको छ जुनु चामलिङलाई, सो मिठो भन्नुभएको छ, धन्यवाद कमेन्टको लागि हजुरलाई। त्यसै गरी अर्को कमेन्ट पनि लिहाले साहेद है, सो नाम चाहिँ उहाँको साहेद राख्नु भएको छ, सो लेख्नु भएको छ, नमस्कार भन्नुभएको छ, नमस्कार हजुर, कमेन्टको लागि धन्यवाद तपाईँलाई। अर्को कमेन्ट लिहाले नवीन देवान हुनुहुन्छ, मिठो हल भन्नुभएको छ, धन्यवाद कमेन्टको लागि हजुरलाई पनि। त्यसै गरेर अर्को कमेन्ट पनि लिइहाले सुकुमाया वाइवा तामाङ हुनुहुन्छ, सो उहाँले लेख्नु भएको छ, हेलो नमस्ते भन्नुभएको छ, नमस्ते हजुर दिदी, के छ नि खबर हजुरको, खाजा खानुभयो भन्नुभएको छ, मेरो खबर एकदमै ठिकै छ सुकुमाया, हजुरलाई के छ, सम्म त हजुर पनि आरामै हुनुहुन्छ होला है, लङ टाइम पछि एसएमएस गर्दैछु, मिस गरिरहेको छु हजुरलाई, हजुरहरूलाई सबैलाई धेरै धेरै सम्झना मिठो माया भन्नुभएको छ, हामीले पनि अत्यन्तै हजुरलाई मिस गरेका छौँ है, सो कमेन्टको लागि धन्यवाद भन्छु। त्यसै गरी अर्को कमेन्ट लिइहाले
विमल तामाङ बोमजन हुनुहुन्छ, लेख्नु भएको छ उहाँले, सुन्दैछु केटीएम झुरपाटीबाट भन्नुभएको छ है। सो धेरै दिनपछि तपाईँको कमेन्ट पनि पढ्न पायो विमलजी, धन्यवाद यहाँलाई। त्यसै गरी अर्को कमेन्ट पनि लिहाले, सौरभ केसी हुनुहुन्छ, लेख्नु भएको छ उहाँले, हेलो सिस गुड आफ्टरनुन भन्नुभएको छ, गुड इभिनिङ हजुर, म बागचौर नगरपालिका आठको मान्छे हाल भारतको गुजरातदेखि सुन्दैछु, मेरो घरमा हुने सम्पूर्ण सबैजनालाई सम्झिन चाहन्छु भन्नुभएको छ। एकदमै मिठो कमेन्टको लागि हजुरलाई पनि धेरै धेरै धन्यवाद है त। त्यसै गरी अर्को कमेन्ट लिए, लेख्नु भएको छ जीवन विक्त, लेख्नु भएको छ है। सो उहाँले लेख्नु भएको छ, नमस्ते सन्चै हुनुहुन्छ भन्नुभएको छ, नमस्ते हजुर मलाई ठिकै छ, तपाईँलाई के छ, अनि खाजा खानुभयो दिदी हजुरले भन्नुभएको छ, मेरो भयो हजुरको भयो कि नै, म नि कतारबाट सुनिरहेको छु है भन्नुभएको छ, हजुरलाई एकदम खुसी लागेको छ है, मलाई लाउँथे माया घातै घात भो भन्ने गीत बजाइदिनु होला है दिदी हजुरले भन्नुभएको छ, दिदी मैले फेसबुकबाट सुनिरहेको छु है कार्यक्रम भन्नुभएको छ है, सो लाउँथे माया घातै घात भो भन्ने बोलको गीत चाहिँ बजाइदिनु न भन्नुभएको छ है। सो हाम्रो प्राविधिक मित्रलाई अन्तिममा बजाइदिनु पनि सक्नुहुन्छ होला, सम्भवतः अब कार्यक्रम प्रतिभाको डबलीमा चाहिँ प्रतिभा राख्ने भएको कारणले गर्दाखेरि चाहिँ होइन, अब रोजाएको गीत संगीतहरू त बज्दैनन् तै पनि अब अन्तिममा कहिले कसो हामीले बजाउने गर्छौँ है। सो धन्यवाद तपाईँलाई कमेन्टको लागि। त्यसै गरेर अर्को कमेन्ट पनि लिइहाले, सरस्वती लेख्नु भएको छ है, सरस्वता कोइराला हुनुहुन्छ, लेख्नु भएको छ उहाँले, हेलो दिदी नमस्ते भन्नुभएको छ, नमस्ते हजुर के छ खबर, सन्चै हुनुहुन्छ भन्नुभएको छ, मलाई चाहिँ ठिकै छ, हजुरलाई के छ, म चाहिँ सबैजनालाई सम्झन चाहन्छु है त दिदी, अनि लेख्नु भएको छ प्रीतिकालाई मिस यू भन्न चाहन्छु, र लेख्नु भएको छ एफएम फ्यामिली सबैलाई चाहिँ मिस यू भन्दै बिदा हुन्छौ कि, बाई बाई दिदी भन्नुभएको छ है। धन्यवाद हजुर सरस्वताजी हजुरलाई मिठो कमेन्टको लागि। त्यसै गरेर अन्तिम कमेन्ट लिए, लेख्नु भएको छ सुमन गुरुङ हुनुहुन्छ, सो उहाँले लेख्नु भएको छ, हेलो गुड आफ्टरनुन नमस्ते छाजलो भन्नुभएको छ, छाजलो हजुर लेख्नु भएको छ, म सुमन गुरुङ फ्रम ताप्लेजुङ हाल युएबाट, अब बज्ने गीत मार्फत सम्झिनु पर्दा साथीहरू अभागी कान्छी, माया राई, मिडिया प्रेमी इस्माइल अली शाह, सन्ध्या गुरुङ, पूजा योङहाङ, प्रदीप शेर्पा, डोमा शेर्पा, विमला गुरुङ, अभागी लेख्नु भएको छ सृजना, पायल प्रेमी कुलुङ शेर्पा, त्यसै गरी रिक्टो पूजा शेर्पा, त्यसै गरी बुनु विनिता गुरुङ, त्यसै गरी बिलु याम्फु राई, त्यसै गरी लेख्नु भएको छ दाई विक्रम गुरुङ अल ओके भाइ भाइ भन्नुभएको छ, ओके भाइ भाइ होइन। सो मिठो कमेन्टको लागि सुमनजी हजुरलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अब चाहिँ लगभग हामी पनि कार्यक्रमको अन्तिम क्षणमा आइसकेका छौँ, निर्धारित समयलाई आजको लागि नेटो काटिसकेको छ, स्टुडियोको घडीमा पनि यति बेला 4:56 गइसकिसकेको छ, अब चाहिँ तपाईँहरूलाई बाई भन्ने बेला पनि आइसकेको छ। जति पनि आजको बसाईमा कार्यक्रममा फोन गरेर साथीहरूले होइन जति पनि साथीहरूको फोन लाग्यो अनि प्रतिभा राख्न पाउनुभयो तपाईँहरूलाई सो धेरै धेरै धन्यवाद भन्न चाहन्छु। त्यसै गरेर होइन जति पनि साथीहरूले चाहिँ सामाजिक सञ्जाल फेसबुक मार्फत जोडिएर मिठा मिठा कमेन्टहरू गर्नुभयो, आफ्ना रचनाहरू लेखेर छोड्नुभयो, तपाईँ सम्पूर्ण मित्रहरूलाई पनि सो धेरै धेरै भन्न होइन धेरै धेरै धन्यवाद भन्न चाहन्छु। त्यसै गरी उकाली ओह्राली भन्जाङ्गनी चौतारी अनि गाउँ बस्ती अनि सहर अनि टिकुना कन्धरामा रहेर मेलापात गर्दै होइन सो विविध काम धन्दा गर्दै हामीलाई एकदमै माया गरेर सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण रेडियो प्रेमी मित्रहरूलाई सो धेरै धेरै धन्यवाद भनेर भन्न चाहन्छु। अनि सामाजिक सञ्जाल फेसबुक मार्फत विभिन्न ठाउँबाट सुनेर साथ दिनुभयो तपाईँहरूलाई पनि धन्यवाद भन्न चाहन्छु। अनि प्राविधिक कक्षमा रहेर मेरो आवाजलाई तपाईँले जुन माध्यमद्वारा सुन्नुभयो त्यही माध्यमसम्म पुर्याउनका लागि मलाई भरपूर सहयोग साथ दिनुहुने मित्र राघव तामाङलाई पनि विशेष धन्यवाद भन्दै आजको बसाईबाट म पनि ओझेल पढ्न चाहन्छु। हवस् त नमस्ते नमस्कार।

0: Time check. It's 5 PM.
1: अहिले साँझको 5 बजेको छ।

हामीले घर पनि कति गराएर बस्यो, पानीको लागि पानी दिँदैन, सबै गराएर बस्यो।

अनि यो घर पनि बन्द गराएर बस्यो, पार्किङ लागि पार्किङ दिँदैन, सबै गराएर बस्यो।

लौ परमेश्वरी, यो गैरी खेतका सिमे भूमि नाग नगिनी देवी देवता सबैले काइलालाको खेतको रक्षा गरिदेऊ। होलो पहिरो नलागोस्, जीव जन्तुहरू केही नलागुन्, अन्नमा लक्ष्मीको बास होस्, रक्षा गराई परमेश्वर।

आउनु भएको तपाईँ घरबारी सुरुवारीहरू ल।

सकियो बाह्र मेरो कहिले सकिन्छ।

0: कागो
1: ला सबै जना पुइसके छ
2: यो छ।

नेपाली कांग्रेसको देउबा समूहले बीपी स्मृति दिवस छुट्टै मनाउने तयारी। एमाले पूर्व सांसद कोइरीलाई जेल पठाउनुको कारण पेश गर्न सर्वोच्च अदालतको आदेश। असारको तेस्रो साता 32% मात्रै रोपाई, गत वर्षको भन्दा 12% कम। श्रीलंकाको राजधानी कोलम्बो नजिकैको एक कारागार भित्र झडप हुँदा कम्तीमा पनि 25 जनाको ज्यान गयो। र विश्वकप इंग्ल्याण्ड र नर्वे बीचको क्वार्टर फाइनल खेल आउँदो आइतबार हुने। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। वर्षाका कारण निर्माणमा समस्या आउने भएकाले अरणीको राजमार्ग अन्तर्गत धुलीखेल खावा सड़क खण्डमा आज रातको समयबाट यातायात सेवा बन्द नहुने भएको छ। निर्माण कार्यलाई तीव्रता दिन आजदेखि 15 दिन रातको समयमा गाड़ी आवागमनमा रोक लगाइने निर्णय भएको थियो। सड़क खण्डमा पहिलो चरणको कालोपत्री गर्नका लागि बेलुका 7 बजेदेखि बिहान 5 बजेसम्मका लागि बन्द भएको थियो। केही दिनको वर्षाका कारण भएको क्षतिले यसअघि तय भएको कामको तालिका फेर्नुपर्ने भएकाले भएको इन्जिनियर सीताराम बुढाथोकीले बताउनु भएको छ। अर्को सूचना र अर्को मिति बारे जिल्ला सुरक्षा समितिले निर्णय गर्ने भएका छन्। पाँचपोखरी थाङपाल गाउँपालिकाले स्वास्थ्य शाखाको समन्वयमा सुनौलो 1000 दिनका आमा तथा शिशुको पोषण सुधार गर्ने उद्देश्यका साथ वडा नम्बर 3 र 8 का गरीब तथा विपन्न घर परिवारका 28 जना आमालाई प्रति व्यक्ति रूप 25,000 का दरले आर्थिक सहयोग प्रदान गरिएको छ। गाउँपालिकाका अध्यक्ष टासी लामाको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष सुनिता अधिकारीको विशेष आतिथ्यतामा आयोजित कार्यक्रममा लाभग्राहीलाई रकम हस्तान्तरण गरिएको हो। अध्यक्ष तासी लामाले आर्थिक अभावका कारण कुनै पनि आमा र शिशु पोषणबाट वञ्चित नहुन नपरोस् भन्ने उद्देश्यका साथ गाउँपालिकाले यस्तो कार्यक्रम सञ्चालन गरेको बताउँदै प्राप्त रकमलाई पोषणयुक्त खाद्य सामग्री, आमा शिशुको स्वास्थ्य हेरचाह तथा जीवनस्तर सुधारमा सहयोग गर्न पनि सदुपयोग गर्न आग्रह गर्नुभएको छ। हेलम्बु खबरमा अब राष्ट्रिय खबर। सभामुख ढोल प्रसाद अरियाले प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका समसामयिक प्रश्नहरूको जवाब दिन सरकारलाई निर्देशन दिनुभएको छ। आज बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख ढोल प्रसाद अरियाले आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका जनसरकारको गम्भीर तथा महत्वपूर्ण विषयमा सरकारको जवाब आवश्यक रहेको उल्लेख गर्दै आवश्यक जानकारी सदनमा प्रस्तुत गर्न निर्देशन दिनुभएको हो। उहाँले सम्भावित प्राकृतिक विपद व्यवस्थापनको पूर्व तयारीका बारेमा पनि सदनलाई जानकारी गराउन सरकारले आग्रह गरिएको छ। सांसदहरूले विभिन्न समयमा सदन मार्फत उठाउँदै आएका समसामयिक विषयवस्तुको प्रति सरकारले जिम्मेवार रूपमा जवाब दिनुपर्नेमा जोड़ दिनुभएको हो। मनसूनजन्य जोखिमको समय नजिकै जाँदा हुन सक्ने क्षति न्यूनीकरणका लागि सरकारले गरिरहेको तयारी र भावी योजनाको बारेमा संसदलाई अवगत गराउनुपर्ने सभामुख ढोल प्रसादले जोड़ दिनुभएको छ। नेपाली कांग्रेसको देउबा समूहले बीपी स्मृति दिवस छुट्टै मनाउने निर्णय गरिएको छ। समूहको आजको उद्घाटन गरिएको सम्पर्क कार्यालयमा बसेको काठमाडौँमा उपलब्ध पूर्व पदाधिकारी र 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका सदस्यहरूको बैठकले यस्तो निर्णय गरिएको बैठकपछि नेता मीन विश्वकर्माले संचारकर्मीहरूलाई जानकारी दिएको हो। बैठकमा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले संस्थापनसँग विशेष महाधिवेशनदेखि अहिलेसम्म भए गरिएका गतिविधिहरू सुनाएका विश्वकर्माले बताउनु भएको हो। विश्वकर्माले पछिल्लो छलफलमा भोलि पनि जारी रहने बताएको छ र 15 महाधिवेशन कार्यतालिका र यो सम्पर्क कार्यालयबाट हुने गतिविधिका बारेमा भोलि निर्णय हुने पनि नेता विश्वकर्माले बताएको हो। सर्वोच्च अदालतले नेकपा एमालेका पूर्व सांसद लक्ष्मी कोइरीलाई कोइरी महतोलाई कारागार पठाउनुका कारण पेश गर्न सरकारका नाममा आदेश दिएको छ। आफ्ना बाबुलाई गैर कानूनी रूपमा थुनामा पठाएको भन्दै लक्ष्मी कोइरीका छोरा मनोज कुमार महतोले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएको थियो। त्यही निवेदनमा सुनवाई गर्दै न्यायाधीश नित्यानन्द पाण्डेको इजलासले लक्ष्मी महतो कोइरीलाई पक्राउ गरी थुनामा पठाउनुका कारण पेश गर्न आदेश दिएको छ। मधेस आन्दोलनका बेला घाइते सशस्त्र प्रहरी थमन विकालाई संघातिक आक्रमण गरी
हत्या गरेको घटनामा संलग्न रहेको आरोपमा उच्च अदालत जनकपुरले गत साता पूर्व सांसद कोइरीलाई 5 वर्ष कैद सजाय तोकिएको थियो। त्यसपछि प्रहरीले उनलाई

0: गरेर कारागारमा पठाएका छन्। नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेशन ट्राफिक मोनिटरिङ एण्ड फ्रन्ट कन्ट्रोल सिस्टम टेराम्याक्स खरिद प्रकरणमा पूर्व मन्त्री मोहन बहादुर बस्नेत सहित 19 जना विरूद्धको भ्रष्टाचार मुद्दामा सुनवाई भएको छ। विशेष अदालतमा उक्त मुद्दामाथि सुनवाई भइरहेको हो। उक्त मुद्दा न्यायाधीशहरू हेमन्त रावल, दिल्ली रत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासमा सुनवाई हुँदै आएको छ र मुद्दामा वादी र प्रतिवादी तर्कका कारण व्यवसायीहरूले बहस सकिएपछि आजै आदेश आउने सम्भावना पनि छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेशन ट्राफिक मोनिटरिङ एण्ड फ्रन्ट कन्ट्रोल सिस्टम टेराम्याक्स खरिद प्रकरणमा 3,21,00,000,000 भन्दा बढ़ी भ्रष्टाचार गरेको भन्दै पूर्व मन्त्री एवं नेपाली कांग्रेसका नेता सहित बस्नेत सहित 16 जना विरूद्ध गत जेठ 2 गते विशेष अदालतमा मुद्दा दर्ता भएको थियो र परामर्शदाता विदेशी कम्पनी र नेपाल स्थित एजेन्टलाई पनि प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको छ। गत असार 15 गते थुन्सेक बहसका क्रममा विशेष अदालतले 25 लाख रूपियाँ धरौटीमा छोड्न आदेश दिएपछि यति बेला मोहन बस्नेत बाहिर रहेका छन्। पूर्व संचार तथा प्रविधि मन्त्री समेत बस्नेतले क्षेत्र अधिकार गएर बाहिर गएर तत्काल एकल निर्णयमा टेराम्याक्स खरिद प्रक्रिया अगाडि बढ़ाएको भन्दै आयोगले मुद्दा दर्ता गराएको हो। पूर्व मन्त्री बस्नेतले मन्त्री परिषदले मात्र प्रयोग गर्न पाउने अधिकारको अख्यान अपव्याख्या गरी इन्टरनेशनल कल मोनिटरिङ र भीओपीआई लगायतको उपयुक्त उपकरण र प्रणाली सञ्चालन गर्न निर्देशन दिएको पनि अख्तियारले आरोप पत्रमा उल्लेख गरिएको छ। सरकारले रावल आयोगको प्रतिवेदनमा उल्लेख भएका जग्गा रोक राख्ने काम शुरू गरेको छ। विगत 31 वर्षदेखि अलपत्र परेको सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोगको रावल आयोगको प्रतिवेदन 2052 कार्यान्वयन गर्न ऐतिहासिक निर्णय गर्दै प्रक्रियालाई तीव्र गतिमा अगाडि बढ़ाएको हो। 2083 जेठ 29 गते बसेको मन्त्री परिषदको बैठकले सर्वोच्च अदालतका निर्देशनात्मक आदेशलाई शिरोधार्य गर्दै यो प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरिएको हो। यस प्रक्रिया अन्तर्गत साबिक काठमाडौँ महानगरपालिका क्षेत्रभित्र मात्रै अतिक्रमणमा परेको 1,859 रोपनी 14 आना 3 पैसा 3 दाम सरकारी तथा सार्वजनिक जग्गा रोक राख्ने काम अगाडि बढ़िसकेको छ। भूमि व्यवस्था सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भूमि व्यवस्थापन र अभिलेखन विभाग र नापी विभागलाई पत्रचार गरी आयोगको प्रतिवेदनमा समावेश अतिक्रमित जग्गा कुनै पनि व्यक्तिका नाममा किनबेच नामसरी वा अन्य कुनै माध्यमबाट हक हस्तान्तरण हुन नपाउने गरी रोक गर्न पत्रचार गरिएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले भूमिहीन र सुकुमवासीहरूको समस्यालाई समाधान गर्न सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको बताएकी छन्। राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयक 2083 को छलफलका क्रममा उठेका प्रश्नको जवाब दिनुहुँदै सरकारले भूमिहीन जग्गा दिने निर्णय गरिएको जानकारी दिएको छ। मन्त्री रावलले ट्रेड युनियन खारिजीबाट निजामती सेवामा देखिएका विकृति र विसंगतिको अन्त्य हुने विश्वास व्यक्त गर्दै संघीय निजामती ऐन जारी भएपछि प्रशासनिक संघीयता प्रभावकारी हुने समेत बताउनु भएको छ। नेपालमा यस वर्ष धान रूपाईको गति गत वर्षको तुलनामा सुस्त देखिएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत कृषि विभागले आज निकालेको तथ्याङ्क अनुसार मनसून ढिलो सक्रिय हुँदा देशैभरि रोपाई प्रभावित भएको हो। विभागको अनुसार मुलुकभर हालसम्म कुल धान रोपाई हुन सक्ने क्षेत्रफल करिब 32.38% भूभागमा मात्र रोपाई सम्पन्न भएको छ। गत वर्ष 2082 साल असार 22 गतेसम्म नेपालभर 45.0% रोपाई भइसकेको तुलनामा यस वर्ष सोही अवधिमा प्रगति करिब 12.5% न्यून देखिएका छन्। लम्बो खबरमा विदेशको खबर। श्रीलंकाको राजधानी कोलम्बो नजिकैको एक कारागारभित्र झडप हुँदा कम्तीमा 25 जनाको ज्यान गएको छ। स्थानीय संचार माध्यमको अनुसार यो झडपमा 100 भन्दा बढ़ी मानिस घाइते भएका छन्। राजधानी कोलम्बोबाट करिब 35 किलोमिटर उत्तरमा पर्ने नोगम्बो कारागारमा आइतबारदेखि शुरू भएको झडप सोमबारसम्म पनि जारी रहेको थियो। नोगम्बो अस्पतालकी निर्देशक पुष्प गमलाथले एएफपी समाचार एजेन्सीसँग दिएको जानकारी जानकारी अनुसारका अनुसारमा अस्पतालमा 4 सुरक्षाकर्मी र 15 कैदी गरी कुल 19 शव ल्याइसकेको छ। अस्पतालमा सबैभन्दा बढ़ी घाइतेहरूलाई कैदीहरूलाई उपचारका लागि भर्ना गरिएको पनि बताएका छन्। कड़ा सुरक्षाका घेराभित्र रहने गरी कारागारमा यति ठूलो झडप के कारणले भयो भन्ने अहिलेसम्म भने खुल्न सकिएको छैन। हेलम्बु खबरमा अब खेल खबरमा फिफा विश्वकप फुटबलमा आज सम्पन्न अन्तिम 16 रोमाञ्चक खेलपछि इंग्ल्याण्ड र नर्वे अन्तिम 8 स्थान बनाएका छन्। अब यी दुई टोली बीचको क्वार्टर फाइनल खेल जुलाई 12 अर्थात आउँदो आइतबार बिहान अमेरिकाको नियमीमा हुनेछ। आज भएको खेलमा इंग्ल्याण्डले सह आयोजक मेक्सिकोलाई 2-3 पराजित गर्दै क्वार्टर फाइनलको यात्रा तय गरिएको छ र अर्को फ्री क्वार्टर फाइनल खेल नर्वेले 5 पटकको विश्व विजेता ब्राजिललाई 2-1 स्तब्ध पार्दै विश्व फुटबलमा ऐतिहासिक सफलता हात पारेको छ। इंग्ल्याण्डका जितमा जुडो बोलिङले उत्कृष्ट प्रदर्शन गर्दै दुईवटा गोल गरे भने कप्तान ह्यारी केनले एक गोल थपिएको छ र यसै गरी अर्को आयोजक क्यानाडा पनि अन्तिम 16 बाहिरिएको छ। यो सँगै ब्राजिलको खेलमा नर्वेका स्टार स्ट्राइकर एर्लिङ हालाण्डले 2 गोल गर्दै टोलीलाई पहिलो पटक विश्वकप क्वार्टर फाइनलमा पुर्याउन सफल भएको छ। ब्राजिलका लागि अतिरिक्त समयमा नेमारले पेनाल्टी मार्फत 1 गोल फर्काए पनि त्यसले हार टार्न सकेन। 28 वर्षपछि विश्वकपमा पुनरागमन गरिएको नर्वेले पहिलो पटक इतिहासको क्वार्टर फाइनलमा स्थान बनाउँदै नयाँ इतिहास रचेको छ र लामो समयसम्म विश्वकप उपाधिको स्थापना सपना पछाइ रहेका नेमारको राष्ट्रिय टोलीसँगको यात्रा यस हारसँगै अन्त्य भएको छ। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू पुनः पटक। संसद प्रश्नको जवाब र विपदको तयारी गर्न सरकारलाई सभामुखको निर्देशन। नेपाली कांग्रेसले देउबा समूहले बीपी स्मृति दिवस छुट्टै मनाउने तयारी। नेकपा एमालेका पूर्व सांसद कोइरीलाई जेल पठाउनुको कारण पेश गर्न सर्वोच्च अदालतको आदेश। असारको तेस्रो साता 32% मात्रै रूपाई गत वर्षको तुलनामा 12% कम। श्रीलंकाको राजधानी कोलम्बो नजिकै एक कारागारभित्र झडप हुँदा कम्तीमा 25 मृत्यु र विश्वकप इंग्ल्याण्ड र नर्वे बीचको क्वार्टर फाइनल खेल आउँदो आइतबार हुने। साँझ 6 समाचार सकियो। अर्को समाचारका साथमा भोलि बिहान 5:40 समयमा उपस्थित हुने नै छौ। यतिन्जेलसम्म प्राविधिक कक्षबाट साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आइसिंह तामाङ विदा हुन चाहन्छु। हवस् त, नमस्कार। के तपाई राम्रो र भरपर्दो बाइक तथा स्कूटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 बाइक तथा स्कूटर तपाई हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण। पुराना बाइक तथा स्कूटर सट्टापट्टा साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा। सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
2: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागरचोकगढी नगरपालिका, वडा नम्बर 5 कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।

0: ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म बलेफी गाउँपालिका साथ 80 किलो लामो साङ्गु दुबे खोला नजिक।
1: यहाँ उन्नत जातको बदेल, हेमसार, धराने बङ्गुरका पाठापाठीहरू तथा ताजा मासु चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै आफ्नै फर्ममा उत्पादित अर्ग्यानिक खाना र बस्नको समेत राम्रो सुविधा छ। अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टेमा पाल्नु भई सेवा गर्ने अवसर दिनुहोस्।
1: साथै यहाँ विवाह व्रतबन्ध पास्नी छेवर लगायत शुभ कार्यहरूमा सम्झन सक्नुहुनेछ।
0: सम्पर्क नम्बर 97 49 83 39 94, 98 40 29 96 31। प्रोपाइटर मेनुका कार्की, ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म एवं अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टे बलेफी साथ 80 किलो लामो साङ्गु सिन्धुपाल्चो।
2: हेलम्बु एफएम 89.6 मेगाहर्ज।

0: भने 24 घण्टामा सिलाइ पनि गरिन्छ।
1: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डे चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
0: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
2: 9849913 27।
3: मैं रामबू।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। पाँच सय दिनभित्र भूमिहीन र सुकुम्बासी समस्या समाधान गर्ने सरकारको घोषणा। 12 लाख भन्दा बढ़ी भूमिहीन र अव्यवस्थित बसोबासीका निवेदन प्रमाणीकरणको चरणमा। आज आवेदन नदिने होल्डिङ सेन्टरका परिवारले पुनर्स्थापना सहायता नपाउने।
1: होल्डिङ सेन्टरमा रहेका परिवारलाई आफ्नो नियमित एवं क्रियाशील जीवनमा फर्काउन र आफूलाई पाएक पर्ने स्थलमा बसोबास गर्नु भन्ने सम्म सरकारको उद्देश्य हो।
0: तत्काल बजार भाव घटाउन व्यवसायीलाई उद्योग मन्त्रीको निर्देशन। देशभर 32% मात्रै धान रोपाई, मधेसमा सबैभन्दा कमजोर अवस्था। किसान अझै वर्षाको प्रतीक्षामा। तत्काल भारी वर्षाको सम्भावना न्यून रहेको मौसमविदको भनाई।
2: भोलि रातिबाट चाहिँ मधेसमा पनि मधेस केन्द्रित भएर पनि वर्षाहरू।
0: सरकारले विपद पूर्व तयारी र जोखिम व्यवस्थापन बारे सदनलाई जानकारी गराउनु पर्ने। नेपाली कांग्रेसमा आन्तरिक विवाद झन चर्कियो। संस्थापन इतरको छुट्टै कार्यालय स्थापनासँगै विभाजनको संकेत। गुटगत गतिविधिले पार्टी कमजोर बनाउने नेताहरूको चेतावनी।
3: तिनीहरूले के भने एउटा जमातलाई भ्रममा पारेर कि हामी त जान्छौ काङ्ग्रेसमा, पख्रु जनताहरू हामीसँग जानु होला, आफ्नो पछाडि एउटा मास देखाएर बार्गेनिङ गर्न खोजिरहेका छन्।
0: र फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति पोर्चुगल र स्पेन खेल्दै।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: यस वर्ष समयमा नै आवश्यक मात्रामा पानी नपर्दा देशभर धान रोपाई सुस्त बनेको छ, जसले खाद्य उत्पादन र किसानको आमदानीमा प्रत्यक्ष असर पार्ने देखिएको छ। अहिले नै सिंचाई व्यवस्थापन र वैकल्पिक बालीको प्रवर्धनमा सरकारको ध्यान केन्द्रित हुनुपर्छ। जलवायु परिवर्तनका बढ़दो चुनौतीबीच कृषिलाई मौसममा मात्र निर्भर रहने अवस्थाबाट बाहिर निकाल्ने दीर्घकालीन नीति आवश्यक छ।
5: देशभर पर्याप्त वर्षा नहुँदा यस वर्ष धान रोपाई सुस्त बनेको छ। कृषि विभागका अनुसार असारको तेस्रो सातासम्म देशभर कुल धान खेती योग्य क्षेत्रफलको 32.38% अर्थात 4,43,595 हेक्टरमा मात्रै रोपाई भएको छ। गत वर्ष यही अवधिमा 45% रोपाई भइसकेको थियो। प्रदेशगत रूपमा सुदूरपश्चिममा सबैभन्दा धेरै 57.9% रोपाई भएको छ। त्यसपछि गण्डकीमा 41%, कर्णालीमा 40.5%, लुम्बिनीमा 37.3%, बागमतीमा 33.2% र कोशीमा 31.5% रोपाई सम्पन्न भएको छ। धान उत्पादनको मुख्य क्षेत्र मानिने मध्य प्रदेशमा भने अवस्था सबैभन्दा कमजोर देखिएको छ। 3,85,933 हेक्टर खेतयोग्य क्षेत्र मध्ये 15.6% क्षेत्रमा मात्रै रोपाई भएको छ, जुन गत वर्षको 25.1% भन्दा निकै कम हो। धान रोपाईका लागि तत्काल मधेसमा पानी पर्ने सम्भावना के छ? सीआईएनसँग कुरा गर्दै मौसमविद सरोज पुडासैनीले भन्नुभयो।
2: कुरा चाहिँ अब आज र भोलिको लागि वर्षाका गतिविधिहरू कमै छन्। अब भोलि रातिबाट चाहिँ केही रूपमा बढ्ने चाहिँ देखिन्छ। आज र भोलि भन्दा पनि भोलि रातिबाट चाहिँ मधेसमा पनि मधेस केन्द्रित भएर पनि वर्षाहरू देखिन्छ। त्यहाँको पनि केही स्थानहरू चाहिँ मधेससम्मको वर्षा हुने, केही स्थानमा भारी वर्षाको पनि सम्भावना देखिएको छ मधेस प्रदेशमा। अब अहिलेलाई चाहिँ अरू प्रदेशहरू केन्द्रित भएर यो पश्चिमी क्षेत्र र बढी यो गण्डकी पश्चिम केन्द्रित र बागमती केन्द्रित भएर चाहिँ वर्षाहरू भइरहेको छ।
5: पर्याप्त वर्षा नहुँदा किसानहरू अझै आकाशे पानीको प्रतीक्षामा छन्। सभामुख डोलप्रसाद अर्यालले सरकारलाई सम्भावित प्राकृतिक विपद व्यवस्थापनको पूर्व तयारीबारे सदनलाई जानकारी गराउन निर्देशन दिनुभएको छ। सांसदहरूले सदन मार्फत विभिन्न समयमा सरकारलाई समसामयिक विषयमा सचेत गराउँदै आएको भन्दै अहिलेको पूर्व तयारी व्यवस्थापन र सम्भावित जोखिम पहिचानको विषयमा जानकारी दिन निर्देशन दिनुभएको हो। उहाँले देशका विभिन्न भागमा बाढ़ी, पहिरो र डुबानका कारण हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न र विपद व्यवस्थापनको पूर्व तयारीका सन्दर्भमा भएका काम कार्यवाहीबारे तत्काल जानकारी गराउन निर्देशन दिनुभएको हो।
6: सभाको आकस्मिक र शून्य समयमा मान्य सदस्यहरूले विभिन्न समसामयिक विषयहरूमा सरकारको ध्यानाकर्षण गराइरहनु भएको छ। माननीय सदस्यहरूद्वारा उठाइएका ती गम्भीर र महत्वपूर्ण विषयहरूका सम्बन्धमा जवाफ दिन साथै देशका विभिन्न भागमा बाढ़ी पहिरो र डुबानका कारण हुन सक्ने जनधनको क्षतिलाई नियन्त्रण एवं न्यूनीकरण गर्न र विपद व्यवस्थापनका पूर्व तयारीका सम्बन्धमा भए गरेका काम कार्यवाहीका सम्बन्धमा समेत जानकारी गराउन म नेपाल सरकारलाई निर्देश गर्दछु।
5: त्यस्तै बैठकमा सांसदहरूले उठाएका समसामयिक प्रश्नको जवाब दिन सरकारलाई निर्देशन दिनुभएको छ। आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका जनसरकारका गम्भीर एवं महत्वपूर्ण विषयमा ध्यान दिन सरकारलाई सचेत समेत गराउनुभयो। सरकारले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या 500 दिनभित्र चरणबद्ध रूपमा समाधान गर्ने योजना अघि सारेको छ। भूमि व्यवस्था सहकारी तथा संघीय मामिला मन्त्री प्रतिभा रावलले आज बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै भूमिहीन एकिङ भएका परिवारलाई संयुक्त स्थानमा जग्गा उपलब्ध गराउने काम पनि अघि बढ़ाइएको बताउनुभयो। उहाँले हाल 12,47,000 भन्दा बढ़ी भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका निवेदन प्रमाणीकरणको क्रममा रहेको समेत बताउनु भएको छ।
1: नेपालको संविधानले प्रत्येक नागरिकको आवासको हक सुनिश्चित गरेको छ, साथै सार्वजनिक सम्पत्ति, नदी प्रणाली, सड़क, वन तथा अन्य सार्वजनिक उपयोगका जग्गाको संरक्षण गर्नु पनि राज्यको संवैधानिक दायित्व हो। सरकारले यी दुवै काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट उठाई हाल होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासी परिवारहरूलाई दीर्घकालीन समाधान सहित पुनर्स्थापना गर्ने नेपाल सरकारको नीति हो। तत्कालका लागि राहत स्वरूप प्रति परिवार ₹25,000 र 3 महिनाको घरबाडा स्वरूप मासिक ₹15,000 उपलब्ध गराई होल्डिङ सेन्टरमा रहेका परिवारलाई आफ्नो नियमित एवं क्रियाशील जीवनमा फर्काउन र आफूलाई पाएक पर्ने स्थलमा बसोबास गर्नु भन्ने सम्म सरकारको उद्देश्य हो।
5: यसैबीच काठमाडौँका विभिन्न होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी परिवार मध्ये आजसम्म आवेदन नदिनेहरूले पुनर्स्थापना खर्च नपाउने भएका छन्। अधिकांश अधिकार प्राप्त बागमती सभ्यता एकीकृत विकास समितिले सूचना जारी गर्दै आवेदन दिने आज अन्तिम दिन रहेको जनाएको थियो। सरकारले पुनर्स्थापनाका लागि प्रति परिवार ₹25,000 उपलब्ध गराउने व्यवस्था गरेको छ। समितिले नेपाल सरकारको अनलाइन भुक्तानी प्रणाली असार 24 गतेदेखि बन्द हुने भएकाले त्यसपछि प्राप्त हुने निवेदनका आधारमा ₹25,000 भुक्तानी गर्न नसकिने भएकाले आजसम्मको सीमा तोकेको समितिले जनाएको हो। सरकारले उद्योगी तथा व्यवसायीलाई तत्काल बजार भाव घटाउन निर्देशन दिएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमार यादवले निजी क्षेत्रका विभिन्न छात्र संगठनहरूका प्रतिनिधिलाई बोलाएर तत्काल बजार भाव घटाउन निर्देशन दिनुभएको हो। आज मन्त्रालयमा भएको छलफलमा मन्त्री यादवले विश्व बजारमा तेलको मूल्य घटिसकेकाले नेपालमा पनि सोही अनुपातमा बजार मूल्य निर्धारण हुनुपर्ने बताउनु भएको छ। छलफलका क्रममा व्यवसायीहरूले आफ्नो व्यावसायिक समस्या र गुनासोहरू पनि मन्त्री समक्ष राखेका थिए। नेपाली कांग्रेसको संस्थापन र संस्थापनेतर बीच आन्तरिक तिक्तता थप बढ़ेको छ। विशेष महाधिवेशनबाट आएको गगन कुमार थापा नेतृत्वलाई संस्थापन इतरले स्वीकार्न नसक्दा आन्तरिक कलह चरम बिन्दुमा पुगेको हो। निवर्तमान सभापति शेरबहादुर देउवा समूहले आज छुट्टै पार्टी कार्यालयको स्थापना समेत गरेका छन्, जसले गर्दा कांग्रेसमा थप विभाजनको संकेत देखिएको विश्लेषण भइरहेको हो। नेताहरूले सम्पर्क कार्यालय भने पनि देउवा निकटले सोही स्थानबाट पार्टीका आगामी गतिविधि सञ्चालन गर्ने निर्णयमा पुगेका हुन्। कांग्रेस नेता डाक्टर प्रकाश शरण महतले दुवै समूह आफ्ना एजेण्डामा छलफल गर्न सकिने भए पनि प्रचारका लागि मात्र नभई पार्टीको हितमा सहमति हुनुपर्ने बताउनुभयो।
7: उहाँहरू चाहिँ पहिला एक ठाउँ बसेर सबै हुन्छ भन्नुहुन्छ, बाहिर गएर अर्कै कुरा गर्नुहुन्छ, त्यो गर्नु भएन। त्यस हुनाले उहाँहरूको पनि जे प्रस्ताव छ त्यो ल्याए भयो होइन, हाम्रो प्रस्ताव पनि थाहा छँदैछ पनि राख्छौ। एक ठाउँ बसेर अब हामीले पनि फलान फलान हामी बस्छौ भन्छौ नेतृत्व तहकै, उहाँ पनि आफूसहित बसेर ल यो चाहिँ पार्टी एक हुनु जरुरी छ, ल कसरी एउटा सम्मानजनक एकता हुन सक्छ भनेर साँचो मनले अब पब्लिक कन्जम्सनको लागि होइन।
5: संस्थापन इतरका नेताहरू पूर्णबहादुर खड्का, डाक्टर शशांक कोइराला, प्रकाश मान सिंह, कृष्ण प्रसाद सिटौला लगायतका शीर्ष नेताहरू बीचको छलफलले बीपी स्मृति दिवस छुट्टै मनाउने निर्णय समेत गरेको छ। यता सभापति थापा नेतृत्वले सहमतिका सम्भावना भए पनि नेताहरूले छुट्टै पार्टी कार्यालय सञ्चालन गर्नु, भेला तथा गुट सार्वजनिक गर्नुले कांग्रेस कमजोर बनाउने उद्देश्य रहेको बताएका छन्। कांग्रेस सहमहामन्त्री फर्मुला मनसुरले आन्तरिक छलफल र परामर्शबाट निष्कर्षमा पुग्नुपर्ने बताउनुभयो। सीआईएमसँग कुरा गर्दै नेतृत्वले सर्वोच्चको फैसलालाई मान्दिन भन्नु कति जायज हुने भन्दै प्रतिप्रश्न समेत गर्नुभयो।
3: सम्मत तरिकाले पार्टीलाई मिलाएर पार्टीका सबै शक्तिहरूलाई एकजुट गरेर लड्नको लागि गगन थापा तयार हुनुहुन्छ, काम गर्दै हुनुहुन्छ, हामी गर्दैछौँ। तर विधान बाहिर कसैले केही खोज्यो भने त्यो चाहिँ वैधानिक हुँदैन, त्यो काम हुँदैन। ए अब रहेको कुरो उनीहरूले यो जस्तो गरिरहेछ, तिनीहरूले के भने एउटा जमातलाई भ्रममा पारेर कि हामी त जान्छौँ काङ्ग्रेसमा, पक्रु त तपाईँहरू हामीसँग जानु होला, आफ्नो पछाडि एउटा मास देखाएर बार्गेनिङ गर्न खोजिरहेछ।
5: कांग्रेसले आगामी महाधिवेशनका लागि सदस्यता नवीकरण अध्यावधिको समय साउन 3 गतेसम्म थप गरेको छ, तर त्यसको कुनै औचित्य नभएको भन्दै इतर पक्षका नेताहरूले अध्यावधि गरेका छैनन्। साझा खबरमा अब खेल खबर। फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति पोर्चुगल र स्पेन खेल्दैछन्। यो खेल राति 1:15 अमेरिकाको डालस रंगशालामा शुरू हुनेछ। नकआउट चरणमा पोर्चुगलले क्रोएसियालाई 2-1 र स्पेनले अस्ट्रेलियालाई 3-0 हराउँदै अन्तिम स्वरमा पुगेका हुन्। पोर्चुगल समूह के को उपविजेता र स्पेन समूह एच को विजेताका रूपमा नकआउटमा पुगेका छन्। विश्वकपमा यी दुई टोली बीच तेस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। पोर्चुगल र स्पेन बीचको आजको खेललाई दुवै फरक पुस्ताका खेलाड़ीको प्रतिस्पर्धाका रूपमा हेरिएको छ। विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा भोलि बिहान 5:45 अमेरिका र बेल्जियम खेल्दैछन्। यो खेल अमेरिकाको सिएटल रंगशालामा हुनेछ।
0: मुगुको भी गाउँमा खडेरीको संकट, भोक मरेको जोखिम बढ्दो।
8: पानी पाइँदैन भने के गर्छन्? बाल लाउने
9: केही छैन, सुकी गर्नु छैन, के दुमुखा चामल त्योभन्दा पिने पानी पनि छैन।
0: किसानको घाउमा मलम लगाउने स्थानीय सरकारको प्रयास, रिपोर्टसँगै डिजिटल हिंसा र ठगीबाट कसरी जोगिने लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटीज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान, कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास। विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708-01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
11: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। असार लागिसक्दा देशका अधिकांश स्थानमा रोपाई चलिरहेको छ, तर मुगुको सोरु गाउँपालिका 3 स्थित भी गाउँमा भने अवस्था बिल्कुलै फरक छ। लामो समयदेखि पानी नपर्दा खेतबारी बाँझै छन्, पानीका मुहान सुकिसकेका छन् र किसानहरू भोकमरीको चिन्तामा छन्।
13: मुगुको सोरु गाउँपालिका 3 भी गाउँका हिमाली धामीको परिवार वर्षौंदेखि खेतीपातीकै भरमा चलेको छ, तर यस वर्ष असार लागिसक्दा पनि उहाँले खेतमा बिउ समेत छर्न पाउनु भएको छैन। खेत बारी सुक्खा छन्, पानीको कुनै स्रोत छैन। घर अगाडि बाँझो जमिन देख्दा उहाँको चिन्ता झन बढ़ेको छ।
14: पहिला बाली गहुँ गर्दा छिउ सरन, अब यस बेला त गहुँ भित्रिनु बेला भइसक्यो होइन, अब नेरी पछि अब कोदो काउनी रोम्ने बेला भयो होइन, काउनी कोदो घोगा मकै त्यस्तै अन्य धुप त छिउ सर्दियो, अब के गर्नु, अब अहिले केही मेगा आया नै, अन्त अटोको खाने पानी पाइँदैन, अन्त के गर्छन् बाल लाउने अब।
13: भी गाउँका अधिकांश किसान आकाशीय पानीमै निर्भर छन्। सिंचाई सुविधा नहुँदा पानी नपरेसम्म खेती सुरु गर्न सकिँदैन। यसो पालि खडेरीले पानीका मुहान समेत सुकाएपछि खेतबारी मात्र होइन पशुपालन समेत संकटमा परेको छ। कोदो, मकै, चिनो, कागुनो जस्ता मुख्य बाली लगाउन नपाएपछि खाद्यान्न अभाव हुने चिन्ता बढेको स्थानीय डल्ली धामी बताउनुहुन्छ।
9: समस्या त केही छैन, समस्या बाली नाली भन्ने अहिले ताती कार्तिकीय बाली पनि भयो न, जेठाजी तीन बाली जेठाजी भयो, दुई बाली कार्तिकीय भयो, मान्छेको राम्रो राम्रो गरेको नि मर्नु भयो, केही छैन, सुकी गर्नु छैन, के हा त दोमुखा चामल त्यो भन्दा पिने पानी पनि छैन, गोरु बाछा पनि मन नआठी गयो, केही पनि मान्छे पनि त्यसै छ, रात पनि यही धानन्दी बहिनी, दिन पनि यही धानन्दी बहिनी छन्, पानीको पानी अरू खानुभन्दा त पानीको पनि पाउन आँटिनन्।
13: यसै गाउँका अधिकांश परिवारको मुख्य आमदानीको स्रोत कृषि पेसा नै हो। पहिले आफ्नै खेतमा उत्पादन भएको अन्नले झण्डै एक वर्षसम्म खान पुग्थ्यो। धेरै उत्पादन गर्ने किसानले बिक्री गरेर घर खर्च समेत चलाउँथे। तर लगातार दुई वर्षदेखि खडेरी दोहोरिँदा किसानको जीवन झन कठिन बनेको छ। पानी नहुँदा चरण क्षेत्र समेत सुक्दै जाँदा पशु चौपाया पाल्न समेत समस्या भएको किसानहरू बताउँछन्। स्थानीय धना भूमि र कन्तरी भूमि
14: खेती मुले हुकी गया, खेती बाँझा उभया, सिम बोया, कहीँ मास बोया, त्यही न बोटोमा त उमार्यो क्या, केही पो कोही पो लाग्यो नै, म पनि त्यही राखे तलाउँदो, अब खडेरी पर्यो भने खडेरी एकजना आउँदो खान, एकजना ल्याएर वर्ष खाने, एकजना भया भइ कसरी हो, एकजना म दिए आफू खाँदा ओमी ठेका लिनाएर बैकिन गर्नु, बैकिन नआउन बैकिन ठाउँको ठाउँ लाइदा, हामी पनि यस्तो सर खडेरी पर्यो, चामल दिए निशुल्क चामल कोही दिने छैन,
15: दुई वर्ष लगभग भयो हुनु हाम्रो खडेरी परेको, अब पोहोर पनि गाउँ भएन, अहिले पोहोर कार्तिकै पनि भएन, अनि अहिले पनि कार्तिकै पनि छैन, हुने छैन पुरो गाउँ पनि, अब केही पनि भएन, खाद्य विकल्प अरू छैन, पैसा आर्थिक ओरपर अब कमाउने ठाउँ पनि छैन हाम्रो, केही पनि पानीका मूल भनेर सुकेर रात दिन त्यहाँ बैकिनीको लेन छ, त्यहाँ मार मार लुच्छा चुड मात्रै छ, केही छैन, तीन चार घण्टा बस्नु सके, रातभरि बस्नु सके, दिनभरि बसेर कुनै न कुनैले हेरिदिएले हल्का नाप हामीको रात केही न केहीको रात गरिदिएले हामी आभारी हुने थियौँ।
13: खडेरीको असर नयाँ बालीमा मात्र होइन अघिल्लो मौसममा लगाएका जौ, गहुँ, उवा र धान जस्ता बालीमा पनि परेको छ। मुगोका अन्य बस्ती तथा हुम्लाका केही गाउँमा पनि यस्तै खडेरी देखिएको छ। यस्तो समस्या प्राकृतिक कारण भएकाले तत्काल समाधान गर्न कठिन भए पनि विभिन्न कार्यक्रम मार्फत राहत र खाद्यान्न व्यवस्थापनको प्रयास भइरहेको सोरु गाउँपालिका तीनका वडाध्यक्ष सिंहबहादुर धामी बताउनुहुन्छ।
16: हाम्रो मुगुमा गमगढीमा पानी आउँछ, अर्को ठाउँ पानी आउँछ, यहाँ खडेरी किन पर्यो पनि भन्छन्, तर्क पनि छ मान्छेको विभिन्न, तर त्यो वारी हाम्रो सोरु बेल्टको भी हुम्ला बेल्टको यो गल्बा कल्खे पहिलेबाट पनि अलिकति चाहिँ खडेरी पर्ने ठाउँ, किन हाम्रो वन जंगल पनि कम छ, अनि माथितिर लेक पनि अलिकति चाहिँ जंगल भएको लेक लामो पनि छैन, त्यो हिसाबले पनि खडेरी पर्छ, पोहोर सालबाट अलि चाहिँ बढी भएकै हो।
13: समयमै पर्याप्त वर्षा नभए खाद्यान्न उत्पादन घट्ने र भोकमरीको जोखिम अझ बढ्ने चिन्ता स्थानीयले व्यक्त गरेका छन्। खड्क सुनार, सीआईएन रेडियो मुगु, मुगु गमगढी।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। डिजिटल जालमा फस्दै महिला श्रमिक,
17: विशेष गरेर महिलाहरू यो सामाजिक सञ्जाल चलाउँदाखेरि चाहिँ एकदमै सजग भएर संवेदनशील भएर चाहिँ चलाउनु आवश्यक छ जस्तो लाग्छ मलाई।
0: विदेश जाने महिलामाथि बढ़दो डिजिटल हिंसा, सुरक्षित रहने उपाय के होला, विज्ञसँगको विशेष संवाद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
18: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
19: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
20: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक गार्मनिक शक्तिशाली चार एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक चेक छोयो कि चल्यो
21: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIM-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ वैदेशिक रोजगारीले रोजगारी र आमदानीको अवसर दिए पनि पछिल्लो समय महिलामाथि डिजिटल हिंसा अनलाइन ठगी फेक प्रोफाइल ब्ल्याकमेल र गलत सूचनाका घटना बढ़िरहेका छन् यस्ता जोखिमबाट कसरी सुरक्षित रहने अनलाइन मार्फत हुने ठगी र हिंसाबाट जोगिन महिलाले के कस्ता सावधानी अपनाउनुपर्छ यिनै विषयमा केन्द्रित रहेर हामीले पौरखी नेपालका संस्थापक मंजु गुरूङसँग कुराकानी गरेका छौं
22: नेपाल भित्रै पनि साइबर क्राइमहरू भएको थुप्रै हामीले घटनाहरू दुर्घटनाहरू देखेका छौँ त्यसमा पनि अझ नेपालको राजनैतिक सिमाना छोडेर जाने जहाँ चाहिँ उसको सुरक्षाको प्रत्याभूति ज्यादै न्यून हुन्छ त्यस्तो अवस्थामा चाहिँ अझ वैदेशिक रोजगारमा जाने महिलाहरूले यो विषयमा अझ बढी जानकार भएर बुझेर सचेत भएर सजग भएर र यो विषयमा चाहिँ उनीहरूलाई चाहिँ जानकारी दिएर पठाउने वातावरण चाहिँ राज्यले सृजना गर्नुपर्छ र साथसाथै हामी जस्तो सामाजिक संघ संस्था हजुरहरू जस्तो संचारकर्मीहरूले पनि यो विषयमा चाहिँ जनचेतना अभिवृद्धि गरेर जान्न पर्छ बुझ्नुपर्छ भन्ने त्यो ज्ञान त्यसको महत्व चाहिँ उहाँहरूलाई दर्शाउनु पर्छ अनि उहाँहरूलाई चाहिँ एहसास भन्छ नि रियलाइजेसन महसुस गराउने त्यस्तो किसिमको वातावरण चाहिँ सृजना गर्नु
23: यो व्यक्तिगत जानकारी कसलाई दिने कसलाई नदिने र व्यक्तिगत जानकारी अरूलाई दिँदाखेरि हुने फाइदा एकातिर छ डिजिटल ठगी अन्तर्गत चाहिँ अब वैदेशिक रोजगारीमा जाँदै गर्दाखेरि अब पुरुषहरूले जस्तै महिलालाई पनि भनेको काम नपाउने तलब एकदमै धेरै थोरै जान पाउने कुरा गइसकेपछिको कुरा भयो कतिपय चाहिँ अब पैसा दिएर जानै नपाएको स्थिति पनि हुन्छ होइन ठगिएको एक त घरमा आर्थिक समस्या भएर जान खोजेको ऋणपान गरेर दिएको संकलन गरेको पैसा पनि दलालले एजेन्टले खाइदिने स्थिति पनि छ नि त त्यसो नहोस् भन्नका लागि पनि केही सावधानी त अपनाउनु पर्यो महिलाहरूले चाहिँ विशेष के ख्याल गर्ने
22: विशेष गरेर घरेलु श्रमिकमा जाने महिलाहरूको जति पनि यो वैदेशिक रोजगारमा जाने लागत छ नि लागत चाहिँ उहाँ

0: हिंसा हो, के के विषयमा ख्याल गर्ने त?
1: अब मैले अघि नै यहाँलाई निवेदन गरे जस्तै जो पाए त्यहीसँग साथी नगर्ने, यदि साथी गरिहाले पनि आफ्नो के अरे संवादको परिधिलाई पनि हामीले मेन्टेन गर्नु पर्यो, त्यो हेर्नु पर्यो। र यदि कसैले तपाईँलाई ललाई फकाई होइन एकदमै मन जितेर म चाहिँ अनम्यारिड हो मेरो बिहे भएको छैन त्यो सुरुमा नपाइन्जेल त अब लोग मान्छेले त्यो भन्छ नि, त्यो भनेर झट्टै विश्वास नगरिहाल्ने कसैलाई,
0: कसरी सक्छौँ यो मान्छे चाहिँ मसँग यस्तो अलिक गलत तरिकाले नजिक हुन खोजिरहेको छ?
1: इन्ट्युसन भइहाल्छ नि यो व्यक्तिले मसँग किन मसँग उसले बारम्बार कुराहरू खोतल्न लागेको छ, किन यो व्यक्ति मसँग किन नजिक हुन लागेको छ, यसले मबाट के चाहन्छ भन्ने कुरा त हामीले अलिकति सुइँको पनि पाउँछौँ। विशेष गरेर महिलाहरू यो सामाजिक सञ्जाल चलाउँदाखेरि चाहिँ एकदमै सजग भएर संवेदनशील भएर चाहिँ चलाउनु आवश्यक छ जस्तो लाग्छ मलाई।
0: यदि हामीले चाहिँ यो मान्छेले मलाई गलत तरिकाले उपयोग गर्न खोजिरहेको छ भन्ने सुइँको अलिअलि पाउन थाल्यो भने त्यस पश्चात के गर्ने?
1: त्यस पश्चात चाहिँ उसँग संवाद पनि संवादको दूरी घटाउने, कमी एकदम कम बोल्ने र सम्भव हुन्छ भने उसलाई ब्लकै गरिदिने, त उसलाई ब्लक गरिदिने, उसले चाहिँ अर्को के अरे आइडीबाट पनि उसले रिक्वेस्ट पठाउन सक्छ। त्यो अवस्थामा चाहिँ आफू अलिकति सचेत भएर त्यस्तो व्यक्तिहरूसँग परै रहनु चाहिँ आफू पनि सुरक्षित हुन्छ र दुर्घटनाहरूबाट चाहिँ आफू बस्न सफल हुन्छ।
0: यदि आफू त्यो समस्यामा म परिसकेपछि त्यस पश्चात चाहिँ के गर्न सकिन्छ? हामी महिलाले उजुरी दिन पर्ने होला अथवा कोही साथीसँग कुरा गर्न सकिने? मेन्टली त हामी मानसिक रूपमा एक किसिमको त्यो तनाव त उत्पन्न हुन्छ नि, त्यसपछि के गर्न सक्छौँ?
1: त्यसपछि आफूले एकदमै विश्वास गर्ने व्यक्तिसँग आफ्नो समस्याको बारेमा चाहिँ सेयर गर्ने र राज्यसँग नेपाल सरकारसँग नि त्यस्तो यो अहिले साइबर क्राइमको मुद्दाहरू हेर्ने इन्स्टिट्युसनहरू अलरेडी बनिसकेको अवस्था छ, त्यस्तो संस्थामा गएर पहिला सुरु प्रहरीलाई हामीले उजुरी दिने र साइबर ब्युरो भनेर छ, साइबर ब्युरोमा पनि दिन सकिन्छ। त्यसरी चाहिँ हामीले आफूलाई भएको जुन किसिमको अपराध गर्न खोजिएको छ त्यो अपराधको विरुद्ध चाहिँ आफूले आवाज उठाउनु पर्छ।
0: विदेशमा हुँदा जस्तो
1: विदेशमा हुँदाखेरि पनि अब त्यस्तै अब विभिन्न सामाजिक संघ संस्थाहरू हुन्छ, हाम्रो अब कूटनीतिक नियोगहरू छ, मिसनहरू हुन्छ होइन, त्यस्तै गरेर अब कोही न कोही आफन्तहरू हुनसक्छ, उहाँहरू मार्फत चाहिँ कानुनी उपचारको लागि चाहिँ हामी अगाडि बढ्नुपर्छ।
2: 500 दिनभित्र भूमिहीन र सुकुम्बासी समस्या समाधान गर्ने सरकारको घोषणा, 12 लाख भन्दा बढ़ी भूमिहीन र अव्यवस्थित बसोबासीका निवेदन प्रमाणीकरणको चरणमा रहेको सरकारले जनाएको छ। आज आवेदन नदिने होल्डिङ सेन्टरका परिवारले पुनर्स्थापना सहायता भने नपाउने भएका छन्। तत्काल बजार भाव घटाउन व्यवसायीलाई उद्योग मन्त्रीको निर्देशन छ। देशभर 32% मात्रै धान रोपाई मधेसमा सबैभन्दा कमजोर अवस्था छ। किसान अझै वर्षाको प्रतीक्षामा छन् तर तत्काल भारी वर्षाको सम्भावना न्यून रहेको मौसमविदको भनाई छ। सरकारले विपद पूर्व तयारी र जोखिम व्यवस्थापनबारे सदनमा जानकारी गराउनु पर्ने भएको छ। नेपाली कांग्रेसमा आन्तरिक विवाद झन चर्किँदै गएको छ। संस्थापन इतरको छुट्टै कार्यालय स्थापनासँगै विभाजनको संकेत देखिएको छ। गुटगत गतिविधिले पार्टी कमजोर बनाउने नेताहरूको चेतावनी छ। र फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति पोर्चुगल र स्पेन खेल्दैछन्। हौस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 23 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: CIN को साझा खबर अब नेपाली पात्रोमा पनि
2: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
1: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सूचनाको दर भाव मौसम सम्बन्धी सूचना
3: अहिले साँझको सात
4: टाइम चेक इट्स 8 PM
3: अहिले बेलुकीको 8 बजेको छ.

Mata rambu asin sindesu. Sampai balik jumlah saya.

0: Time check. It's 9 PM.
1: अहिले बेलुकीको 9 बजेको छ।

0: Elimbu FM 89.6 MHz.
1: कार्यक्रम शुभरात्रि शनिबार 9 बजेदेखि 10 बजेसम्म सुन्न नभुल्नुहोला.

नमस्ते नमस्ते नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु। साथमा रात्रिकालीन अभिवादन व्यक्त गर्न चाहन्छु। तपाईँहरू यति बेला सुन्दै हुनुहुन्छ हेलम्बा एफएम 89.6 मेगाहर्ज कार्यक्रम शुभरात्रि सुन्दै हुनुहुन्छ। यो प्रोग्राम यति बेला तपाईँहरूले सिन्धुपाल्चोक जिल्लाको चौताराबाट प्रसारण भइरहेको कार्यक्रम

प्रस्तुत आइसिङ तामाङ छु भने यति बेला मेरो यो आवाज तपाईँहरूको रेडियो सेट, मोबाइल सेट लगायतका अन्य विभिन्न विद्युतीय माध्यमसम्म यो आवाज पुर्याउनका लागि यति बेला मलाई प्राविधिक कक्षबाट साथ दिँदै हुनुहुन्छ। प्राविधिक मित्र हुनुहुन्छ राघव तामाङ, अनि साथमा सुनेर साथ दिँदै हुनुहुन्छ तपाईँ सम्पूर्ण श्रोता महानुभावहरूले यति बेला हामीलाई सुनिराख्नु भएको छ। हेलम बाथरूमको फ्रिक्वेन्सीबाट तपाईँहरूले काठमाडौँ, नुवाकोट, धादिङ, रसुवा, मकवानपुर, रामी, साप, दोलखा, सिन्धुली लगायत अन्य विभिन्न स्थानीय जिल्लाहरूबाट हेलम बाथरूमको फ्रिक्वेन्सीबाट रेडियोको सेटबाट मजाले तपाईँहरूले यो प्रोग्राम सुन्दै हुनुहुन्छ। अनि यो सँगै तपाईँहरूले राम्रोसँग तपाईँहरूको ठाउँहरूमा चाहिँ सुनिराख्नु भएको छैन भने तपाईँले अनलाइनका विभिन्न वेबसाइटहरू, सामाजिक सञ्जाल, फेसबुक पेज, मोबाइलको गुगल क्रोम लगायतका अन्य विभिन्न सामाजिक सञ्जालहरूमा पनि हामी तपाईँहरूको माझमा जोडिसकिएको छ। अनलाइन वेबसाइटहरूबाट लाइभ प्रसारण भइसकेको छ, त्यहाँबाट पनि तपाईँहरूले प्रत्यक्ष रूपमा हेर्न र सुन्न पाउनुहुनेछ। अडियो लाइभ प्रसारण हुँदैछ र विशेष गरी कार्यक्रम शुभरात्रि हरेक सातको छ दिन प्रसारण हुने गर्दछ है। तपाईँहरूले हाम्रो यो प्रोग्रामहरूलाई रातिको 9 बजेबाट 10 बजेसम्म शनिबार बाहेक अन्य दिनहरूमा यसै समयमा सुन्न पाउनुहुनेछ अनि सुन्न सक्नुहुनेछ। विशेष गरी कार्यक्रम शुभरात्रिमा तपाईँहरूले आफ्नो घर परिवारजन, आफन्त, इष्टमित्र, साथीभाइ सबैजनामा मिठो निधरीको कामना व्यक्त गर्न सक्नुहुनेछ। सबैजनालाई मिठो निधरीको कामना, मिठो सपनीको कामना व्यक्त गर्न सक्नुहुनेछ। त्यसको लागि तपाईँहरू कल गरेर कार्यक्रममा सहभागी जनाउनु पर्ने हुन्छ। अनि कतिपय श्रोताहरू अब आफ्नो समय अभावका कारणले गर्दा कल गर्नका लागि समय मिलिरहेको हुँदैन, सो कारणले तपाईँहरू अब पहुँच नहुने ठाउँमा पनि हुन सक्छ। त्यसको खण्डमा चाहिँ हामीले फेसबुक पेज खुल्ला गरिएको छ। हेलम्बा एफएम 89.6 MHz को फेसबुक पेजबाट चाहिँ लाइभ प्रसारण भइरहेको छ। त्यहाँबाट पनि तपाईँहरूले मजाले लाइभ सुन्न सक्नुहुनेछ। अनि लाइभ मार्फत तपाईँहरूले कमेन्ट गर्नुभयो भने कमेन्ट तपाईँहरूको सामु, तपाईँहरूको माझमा पुर्याउनु पर्ने कार्य हामीबाट बाँच्नु हुनेछ र अनेर हुनेछ र यही कामना गर्दछु। कमेन्ट पनि गर्दै गर्नुहोला भनेर अनुरोध गर्न चाहे। अनि यो रातिको समय छ, धेरैजना श्रोता साथीहरू त अब मजाले सुतिसक्नुभयो होला। असारको बेला एकदमै मेलापातले गर्दा धेरै थकिदो अवस्थामा हुनुहुन्छ होइन। अब दिउँसोको समयमा आफ्नो कामतिर मेलापातमा जानुहुन्छ, धान रोपाई, कोदो रोपाई लगायतका अन्य विविध कामले गर्दा एकदमै बिजी व्यस्तता होइन, धेरै थकित अवस्थाको यो समय पनि हो, यो महिना पनि हो होइन। अब असारको बेला अब जसरी भए पनि आफ्नो कामलाई अगाडि बढाउनु पर्यो, निरन्तरता दिनु पर्यो, सकाउनु पर्यो होइन, समय अनुकूल चल्नुपर्छ। सो कारणले धेरैजना श्रोता साथीहरू त सुतिसक्नुभयो होला, कतिपय श्रोताहरू मजाले यति बेला खाना बनाउँदै हुनुहुन्छ होला, कतिपय साथीहरू, श्रोता मित्रहरू अध्ययन गरिराख्नु भएको छ, गृह कार्यहरू गर्दै हुनुहुन्छ, कतिपय साथीहरू खानपिन भएर मजाले साइडमा रेडियो अन गरेर बसिराख्नु भएको होला, कतिपय श्रोताहरू रेडियो सुन्दै मजाले सुत्ने तर्खरमा हुनुहुन्छ, निधाउने तर्खरमा होइन, र कतिपय श्रोताहरू मजाले अब खानपिन बनाउँदै हुनुहुन्छ, गफगाफ गर्दै होइन साइडमा बसेर। सो जे जस्तो अवस्थामा रहनु भए तापनि अबको एक घण्टाको अवधिभर भने हामी तपाईँहरू सँगसँगै सहयात्रा गर्नेछौ, तपाईँहरूको माझमा जोडिनेछौ, एकदम मिठो मिठो कुराकानी गर्नेछौ, अनि साथमा तपाईँहरूले राख्नुभएका रात्रिकालीन सन्देशहरू लिनेछौ। त्यसको लागि हामीले नम्बरहरू खुल्ला गरिसकेको छ। यदि तपाईँहरू कल गर्न चाहनुहुन्छ भने 98 60 55 25 98 60 55 25 कल गर्दै कार्यक्रममा जोडिनु होला, र तपाईँहरूले वाट्सएपबाट पनि त्यही नम्बरमा कल गर्नुभयो भने कलिङ आउनेछ, र सँगै कमेन्ट गर्न चाहनुहुन्छ भने हेलम्बा एफएमको फेसबुक पेजमा जानुहोला, अनि त्यसमा लाइभ भइरहेको छ इङ्ग्लिसबाट नै। हेलम्बा एफएम 89.6 MHz यति सर्च गर्नुभयो भने तपाईँले भेटाउन सक्नुहुनेछ, त्यहाँबाट कमेन्ट गर्नुहोला। र कार्यक्रमको शुरूआतमा चाहिँ हामी एकदमै मिठो गीत राख्छौँ, गीतपछि तपाईँहरूको माझमा तपाईँहरूको फोन कल लिनका लागि अनि रात्रिकालीन सन्देश लिनका लागि आउनेछौ। अहिलेको लागि भने यो मिठो गीत सुन्दै गर्नुहोला।

0: हजुर, एकदमै निकै नै मिठो अनि रमाइलो गीत हामीले कार्यक्रमको शुरूआतमा राखिसकेका छौं। सो गीतपछि पुनः स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ हेलम्बा एफएम 89.6 मेगाहर्ज कार्यक्रम शुभरात्री सुन्दै हुनुहुन्छ। यति बेला यो प्रोग्राम तपाईहरूले सिन्धुपाल्चोक जिल्लाको चौताराबाट सुन्दै हुनुहुन्छ। कार्यक्रम शुभरात्रीमा तपाईहरूले आफ्नो घर परिवारजन आफन्त इष्ट मित्र साथीभाइ सबैजनामा मिठो निधरीको कामना व्यक्त गर्न सक्नुहुनेछ। त्यसको लागि हामीले नम्बर खुल्ला गरिएको छ 9860525525 9860525525 कल गर्दै कार्यक्रममा जोडिन सक्नुहुनेछ अनि रात्रिकालीन सन्देशहरू राख्न पाउनुहुनेछ अनि कमेन्ट पनि गर्न सक्नुहुनेछ। तपाईँहरूले राख्नुभएका तपाईँहरूले गर्नुभएका कमेन्टहरू पनि हामी वाचन गर्नेछौ अनि कलहरू पनि लिनेछौ है। र तपाईँहरू कल गर्न चाहनुहुन्छ भने हामीले तपाईँहरूको लागि नम्बर खुल्ला गरिएको छ 9860525525 को माध्यम हुँदै यति बेला भने आजको लागि पहिलो मित्र लाइनमा हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर काभ्रे पलाञ्चोकदेखि रेजिना तामाङ भन्नुभयो, रोजिना भन्नुभयो। हजुर अनि रोजिनाजी के गर्दै हुनुहुन्छ यति बेलाको समयमा तपाईँ? हजुर कार्यक्रम सुन्दै बसिराख्नु भएको छ अनि सन्चै हुनुहुन्छ नि है। हजुर हामी पनि एकदमै ठिकै छ, सन्चै आरामै छु भन्नुपर्छ। अनि खानपिन त भइसक्यो होला तपाईँको? हजुर एकदमै मेरो पनि भइसक्यो भन्नुपर्छ। अनि मौसमको अवस्था के छ नि तपाईँको ठाउँतिरको आजको? सिमसिम पानी परेको छ, एकदमै सिम टु सिम भन्नुपर्छ। यतातिर पनि सिमसिम पानी चाहिँ परिराखेको नै छ निरन्तर रूपमा नै है। हजुर अनि आजको दिन कस्तो भयो नि, कसरी बिताउनु भयो तपाईँले? ए ल एकदमै खुसी लाग्यो कार्यक्रममा जोडिनु भएको छ। रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ। हजुर यति बेला राघवजी हुनुहुन्छ। ओके बाई बाई साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो काभ्रेबाट हुनुहुन्थ्यो रोनिसाजी हुनुहुन्थ्यो। सो उहाँलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। र यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ। अर्को साथी लाइनमा हुनुहुन्छ। हजुर नमस्कार। हजुर नमस्ते, गुड इभिनिङ, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर जेनु बान्तवा हुनुहुन्छ धनकुटाबाट है। अनि जेनुजी खाना लिनु भयो त? हजुर मेरो पनि खाना भइसक्यो भन्नुपर्छ है, खानपिन भएर नै कार्यक्रममा जोडिएको। अनि यो समयमा के गर्दै हुनुहुन्छ नि? हजुर हजुर हो नि, अर्को नम्बरहरू अहिले प्रयोगमा ल्याएको छौ, टेलिफोनमा अझै पनि केही समस्या छ त्यो हुनाले है। हजुर अनि धनकुटातिरको खबर के छ, असार कतिको लागिरहेको छ सुनाइदिनुहोस् न।
1: खबर त कस्तै छ कि त्यस्तो सुनाउनलाई चाहिँ केही छैन, असर सन भए तापनि त्यस्तो अब पानी पर्ने सिजन चाहिँ होइन, पानी पर्न सकिराखेन। अब कति ठाउँमा त अब कति धेरै खेतीहरू चाहिँ गर्नुहुन्छ होइन, उहाँहरू त्यहाँदेखि कति अब कति गाह्रो होला रोपाई गर्नको लागि, तर हाम्रोमा म बसेको ठाउँमा चाहिँ त्यस्तो रोपाई गरिँदैन। अनि त्यही भएर अब पानी परे पनि ठिकै छ, नपरे पनि ठिकै छ भन्दा पनि अब परेको चाहिँ राम्रो हो होइन, यसो बोट बिरुवाहरूको लागि पनि अब पर्दैन। अब त्यस्तै भन्नु पर्यो मौसमको कुरा गर्नु भने, अनि मेरो पर्सनल खबर त अब ठिकै नै छ भन्नुपर्छ।
0: हजुर, समग्रमा सबै ठिकै छ, तर तपाईँ हुने ठाउँतिर चाहिँ त्यति धेरै यो धान रोपाएको कामहरू चाहिँ हुँदैन है?
1: धेरै भन्दा नि हाम्रोमा चाहिँ हुँदैन नै भनौँ न, सब्जीहरूलाई
0: ए हुँदा पनि हुँदैन
1: रोप्यो भने त नहुने त होइन, अब अलिकति पानीको अब
0: ए हजुर
1: आवासले गर्दाखेरि त्यस्तो रोपाइहरू गरिँदैन।
0: हजुर हजुर, पक्कै पनि कोही कोही ठाउँमा यस्तै नै हुँदो रहेछ नि त। हजुर ल, हुन्छ, एकदमै खुसी लाग्यो कार्यक्रममा जोडिनु भएको छ। रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ तपाईँले।
1: ल हुन्छ, मेरो गुड नाइट विस राख्नु पर्छ पृष्ठमा अब तपाईँ लगेको किसान मित्र हिलाम दुई दार्जिलिङलाई गुड नाइट आवाज भन्न चाहन्छु।
0: हजुर धन्यवाद।
1: अनि यो समयमा जो जतिले श्रीराम जुन माध्यमबाट सुन्दै हुनुहुन्छ उहाँहरू चाहिँ सम्पूर्णलाई गुड नाइट हावा सुन भन्न चाहन्छु। अनि मेरो नाम अवसँग परिचित सम्पूर्णलाई गुड नाइट हावा सुन भन्दै सुनिन्छ ल।
0: ओके बाई बाई। साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो जिनो बान्त हुनुहुन्थ्यो है यता धनकुटाबाट। सो उहाँले पनि सम्पूर्ण साथीहरूलाई शुभरात्रि अनि मिठो निन्द्रको कामना गर्दै बाहिर सुक्नु भएको छ, धन्यवाद व्यक्त गर्न चाहन्छु। र कमेन्टहरू पनि हामी लिँदै गर्नेछौँ, साथीहरूको कमेन्टहरू लिन्छौँ हामी है। गुड इभिनिङ हजुर दर्शन, नमस्ते, म माधव ढुङ्गेल बिर्तामोडबाट आज सम्झिनु पर्दा प्यारी श्रीमती उमा ढुङ्गेल अनि बुनु अस्मिसो ताङ, रमिला राई, शान्ति बिसी राई, अनिता अनि त्यसै गरी काली भूमिका, गीता लिम्बू अनि रंजित राई, अभिरमान सुनवार, पूर्वीले आकाश राई, मुना कुइज, युवी मुना मुखिया अनि कमला मुखिया, हजारमान राई, अनिता जेनी, निशा बान्तोवा अनि मेलिना कल्पना अनि त्यसै गरी कुमारी लवाती दिलो अनि भावना लगायत सबैजनाको लागि भन्नुभएको छ, माधवजीलाई पनि धन्यवाद छ। अनि हेलो दादा नमस्ते, म पनि प्रोग्राम सुन्दैछु नि काभ्रेबाट, निरन मगर सम्झिनु पर्दा सबैजनाको लागि गुड नाइट भन्नुभएको छ, हाम्रो निरनजीलाई पनि धेरै धेरै धन्यवाद छ। अनि लेख्नु भएको छ रात्रिकालीन नमस्ते हजुर, म रामलाल सुमन मलेसियाको पेनाङबाट कार्यक्रम मार्फत नाइट विशेष राख्नु पर्दा अप्सरा दाहाल त्यसै गरी जमिनदार बाबुको इमान्दर छोरो पवित्र सिम्पल अनिता निर्मला वानेम कविता घतानी कार्बन हवारी सड त्यसै गरी मनिषा अभिरमान मनिषा बुद्ध वज्राचार्य सम्झना सुनवार फुची संस्कृति लामा सरस्वती खत्री सरगम अनि त्यसै गरी कुमार फुर्वेली राज घले मगर पवित्र टीकाराम पवन श्रेष्ठ युक्त प्रसाद लगायत सबैजनाको लागि भन्नुभएको छ, रामलालजीलाई पनि धेरै धेरै धन्यवाद छ, साथमा शुभरात्रि व्यक्त गर्न चाहन्छु। र यसै क्रममा कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार। हजुर नमस्ते। हजुर नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: हजुर म दुबईबाट, नेपालको पूर्वतिर घरमै हाल दुबईबाट पूर्वी जान सफल आयुष भाइ।
0: हजुर, अनि आयुषजी के गर्दै हुनुहुन्छ यति बेलाको समयमा?
2: अहिलेको समयमा त त्यति के बसिरहेको छु, प्रोग्राम सुनेर भन्नुपर्छ है, हजुर लगाएको
0: हजुर हजुर एकदमै सन्चै आरामै छु भन्नुपर्छ। अनि तपाईँलाई के कस्तो हुनुहुन्छ है?
2: म पनि ठिकै छु भन्नुपर्छ, हल्का रुगा मार्की लागिरहेको छ, साथमा हजुर पनि सन्चै रहनु भएको रहेछ, आगामी दिनहरूमा पनि सन्चै रहनुहोला।
0: हुन्छ एकदमै। अनि खाजा खानाको व्यवस्था के भयो नि तपाईँको, सुनाइदिनुहोस्।
2: मेरो खाजा होइन खाना नै भइसक्यो भन्नुपर्छ
0: है। ए हजुर, खाना नै लिइसक्नु भयो है? हजुर ल, एकदमै भर्खर नै भएको नि हाम्रो पनि। हजुर ल हुन्छ, एकदमै खुसी लाग्यो कार्यक्रममा जोडिनु भएको छ, रात्रिकालीन सन्देश पनि राख्न पाउनुहुनेछ है तपाईँले।
2: छ है, स्पेसल्ली गुड नाइट विशेषका शब्द सबैका शब्दहरू बोल्नु पर्दाखेरि त तर बाबा बाबालाई टेन्सन सिक्दा स्वास्थ्यलाई कति धेरै सिकेको हामीलाई छोडिदिएको होला बाबा भन्न चाहन्छु, साथमा मिस आई लभ यु भन्न चाहन्छु। तपाईँ मतलब त्यति बिचमा चाहिँ भइसक्यो तपाईँ हजुर टेक्निकलमा रहनुहुने मित्र अहिलेको समय हामी एफएममा जति पनि श्रोता मित्रले ट्युन गरेर बस्नु भएको छ सबभन्दा श्रोता मित्रलाई हामी चाहिँ निधारीको क्यामेरामा मिस थियो भन्न चाहन्छु। र आत्मीय साथीहरू हुनुहुन्छ प्यारो मुटु प्रेम तामाङ मुटु आशिष लिम्बू मुटु सन्देश चामलिङलाई धेरै सम्झना प्लस मिठोमा है भन्न चाहे। र साथीहरू भन्नुपर्दा हाम्रो निरुता चामलिङलाई रमला साम्पाङलाई हाम्रो बान्ता वास्तु प्रिया मिडिया प्रेमीलाई अनुष हाम्रो सरिता राई प्लस हाम्रो तीर्थ राई अनि त्यसै गरी हाम्रो रोल पनि सक्षम मगर हुनुहुन्छ तर साथ मिसिम माङलाई रूपेश मिसिम रेवाज मिसिम माङलाई रूपेश राईमाजी तर फ्लाङलाई दिदी भूमिका राई तथा आशिष नेटवर्क किराज राई लवली किराज राई हुनुहुन्छ धेरै सम्झना प्लस मिठोमाया भन्न चाहन्छु। लेखिकर लिम्बू गोपाल भाइ सत्पटेल सुरेन्द्र श्रेष्ठ राज तामाङ राजकुमार गुरुङ राजवडा सखी सीता भण्डारी सीता लिम्बू सरिता श्रेष्ठ जुनु देवान टिकेला मामा रदन चिन्दम रञ्जित राई हाम्रो जगिनी निहाङ लिम्बू उदय फागो रमला राई त्यसै गरी हाम्रो राजेश कुलुङ र हाम्रो बिरु छेत्रीलाई पनि धेरै सम्झेर प्रश्न छ भयो। अनि त्यसै गरी हाम्रो खोटाङ घरबाट हाइगरको व्यक्तिर हुनुहुन्छ चारैजना हाम्रो राईनी सनी शाहलाई पनि धेरै सम्झना मिता राई हाम्रो जाल कुमार राई राईनी राला राई अनिता र हाम्रो राईनी दिनुलाई पनि धेरै सम्झेर प्रश्न मिठोमायाँ भन्न चाहन्छु। काकुली गीता हुनुहुन्छ सुस्मिता मगर सुहानी योङ हाङ लगायतका साथीहरू सुशीला विश्वकर्मा लगायतका राम कुमार लिम्बू लगायत मलाई जति पनि साथीहरूले पूर्वेली अन्जान सफल आयुष है भनेर किन्नुहुन्छ माया गर्नुहुन्छ किरा गर्नुहुन्छ नाम चाहिँ कहाँ सक्छ तपाईँलाई ल बिहान मिस्यो भन्ने म छुट्टी ल नमस्ते
0: ओके भाइ भाइ साथी हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएको थियो आयुषजीलाई धेरै धेरै धन्यवाद छ। यता दुवैबाट हुनुहुन्थ्यो र कमेन्ट गर्नु भएको छ अर्को साथीको कमेन्ट छ शुभरात्रि सम्पूर्णमा भन्नुभएको छ। सुनिता तामाङ हुनुहुन्छ काठमाडौँबाट उहाँले पनि धेरै धेरै धन्यवाद छ अनि शुभरात्रि मिठो निन्द्रको कामना। अनि अर्को कमेन्ट छ हेलो दादा दर्शन नमस्ते म पनि सुन्दैछु नि काभ्रेबाट नाइट विशेष हजुरको लागि हेभ अ स्विट ड्रिम भन्न चाहन्छु राघव दाईको लागि अनि त्यसै गरी घर परिवारको लागि पनि भन्न चाहन्छु साथीहरू सबैजनाको लागि भन्न चाहन्छु मलाई चिन्ने नचिन्ने सम्पूर्णको लागि भन्नुभएको छ धेरै धेरै धन्यवाद छ आशा वाइबजीलाई है यो मिठो कमेन्टको गरिदिनु भएकोमा साथमा तपाईँले शुभरात्रि पनि व्यक्त गर्दछु। र यसै गरी लाइनमा कोही साथी हुनुहुन्छ म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्ते
3: हजुर गुड इभिनिङ डेन्जर सिवारो हजुरलाई डेन्जर सिवारो
0: हजुर नमस्ते सिवारो कहाँबाट को बोल्दै हुनुहुन्छ है
3: हजुर इलामका आवाज प्याकुली गीता
0: हजुर इलामबाट प्याकुली गीता भन्नुभयो
3: हजुर
0: हजुर अनि गीताजी खाना लिनुभयो त तपाईँले हजुर हामी एकदमै सन्चै आरामै छौ भन्नुपर्छ अनि इलामतिरको यति बेलाको मौसमको अवस्था के छ सुनाइदिनुहोस् न
3: योभन्दा अगाडि चाहिँ अलिकति पानी पर्यो अनि अहिले शीतल छ भनौँ अनि प्रोग्रामकै साथमा भन्नुपर्छ अहिले
0: ए हजुर हजुर अनि आज भोलि विशेष गरी के कामहरू चलिरहेको छ असारको माहौल के कस्तो छ है
3: हजुर हाम्रो त्यो चाहिँ अब के भन्छ यो धान खेती हुँदैन
0: हजुर हुन्छ एकदमै खुसी लाग्यो कार्यक्रममा जोडिनु भएको छ रात्रिकालीन सन्देश पनि राख्न पाउनुहुनेछ तपाईँले
3: सर्वप्रथम हजुरलाई पनि गुड नाइट भन्न चाहन्छु गुड नाइट भन्न चाहन्छु नि धेरै धेरै म्याप लाग्छ त्यो सुनेर भन्न चाहन्छु अनि विशेष मेरो लाइफ पार्टनर घायल अबिर मानसुनर राज कालीकोटे अनि मुनाको एसयुबी राज घले मगर अनि त्यसै गरी हाम्रो छत्र याम्प हुनुहुन्छ अनि त्यसै गरी ढकाल धर्मराज हुनुहुन्छ लक्ष्मण मगर शमशेर लिम्बू अनि साथीहरू धेरै हुनुहुन्छ हाम्रो माधव ढुङ्गेल प्यारो साथी सुदीप बान्तव अनि प्यारो साथी अमिता कार्की एउटा सम्पूर्ण साथीलाई एकदमै गुड नाइट भन्न चाहन्छु अनि राई सफल आयुषलाई एकदमै गुड नाइट भन्छ बिदा भइ
0: ओके साथी हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएको थियो प्याकुली गीताजीलाई धन्यवाद छ र कमेन्ट गर्नुभएको छ अर्को साथीले हेलो हजुर नमस्ते झोरले सुन्दैछु उदयपुर घर हाल भारतबाट आज जन्मदिन मनाउनु हुने प्यारो भाइ निमा शेर्पालाई जन्मदिन कन्मोल शुभकामना अनि शुभरात्रि सन्देश राख्नुपर्दा विवश कुलुङ राजेश कुलुङ इतराम चौधरी प्यारी साथी भनौँ अमिना सुनवार, सिम्पल, अनि मितराज शमशेर, आशिष सरस्वता, अनि त्यसै गरी दिपु छा, अनि प्याकोली गीता लिम्बु, गगन तेह्र थुमे, टिक राम सुनवार, लक्ष्मण हर्बल रोशनी, दुर्गा कोटवाल, बसन्त श्रेष्ठ, शुक्रराज नाना, भूमिका राई, दिलु अनि टंक दाहाल, ढकाल धर्मराज, आकाश राई, मीना गुरूङ, अनि त्यसै गरी रिमा हिर्सु, रमिला रमला, योगेन, कविता, रंजित तीर्थ, सानोमाया, अभागी सृजना, सबैलाई भन्नुभएको छ। राज घलेजीले पनि धन्यवाद छ यो मिठो कमेन्टको लागि। अनि भोजपुर घर हाल काठमाडौँबाट इभिनिङ नाइट विशेष मेरो प्यारो मान्छे दिपाली शर्मिला राईलाई चाहिँ ह्याप्पी बर्थडे टु यू भन्नुभएको छ। अनि त्यस्तै गरी नाइट विशेषमा राख्नु पर्दाखेरि मामु अञ्जनी यात्री, प्यारी साम्पाङ, अनि मनिषा बान्तोवा, अनि रंजित राई फ्रेण्ड सम्पूर्णको लागि भन्नुभएको छ। कल्पना साम्पाङजीले पनि धन्यवाद छ। अनि रात्रिकाली नमस्कार एण्ड गुड नाइट भन्नुभएको छ। रामजी घिमिरेजीले पनि धन्यवाद अनि शुभरात्री। अनि अर्को साथीले कमेन्ट गर्नुभएको छ, हेलो दाई नमस्ते, नमस्कार, के छ हजुरको खबर, खाना खानु भयो कि छैन नि भन्नुभएको छ। मेरो खाना चाहिँ एकदमै भइसक्यो है, तपाईँको पनि भयो होला भन्ने मैले एकदमै आशा गरेको छु र म एकदम सन्चै आरामै छु। अनि त्यस्तै गरी लेख्नु भएको छ, म पनि प्रोग्राम सुन्न आए है त, रेडियोलाई धेरै माया गर्ने मान्छे राजकुमार, हाल केटीएम मूलपानीबाट प्रोग्राम सुन्दैछु है त भन्नुभएको छ। यो मिठो कमेन्टको लागि राजकुमार घिसिङजीलाई धेरै धेरै धन्यवाद छ है। अनि अर्को साथीले कमेन्ट गर्नुभएको छ, नमस्ते, म इतराम चौधरी इटहरी 10 सुन्दैछु। साथीहरू सम्झिनु पर्दा सागर उपमा राई, राज घले मगर, दिनेश चौधरी, गगन तेह्र थुमे, विवश कुलुङ, अनि पृथक, त्यसै गरी शम्भु कटवाल, एलिसा लिम्बु, सुमिना चौधरी, कला लिम्बु, हर्पल रोशनी, प्रतिमा स्परी, अस्मिता बान्तोवा राई, बुनु लिलाम, दिनु लिलामको लागि, अनि त्यसै गरी सरस्वती पोखेल, सुमिल लिम्बु, फूलमाया राई, मनकुमारी कान्छीको लुङ, अनि रोशन फुलुङ लगायत सबैजनाको लागि भन्नुभएको छ। धेरै धेरै धन्यवाद छ हामीलाई यो मिठो कमेन्ट गरिदिनु भएकोमा है, हामीलाई टहरीबाट कमेन्ट गर्नुभएको छ, धेरै धेरै धन्यवाद छ उहाँलाई। र यति बेला कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार, हजुर रात्रिकालीन नमस्कार, हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर मलेसियाबाट सुरज राई तुम्छाजी हुनुहुन्छ है?
4: हजुर अवश्य पनि भन्नुहोस्।
0: हजुर अनि सुरजजी सन्चै हुनुहुन्छ तपाईँ?
4: हजुर म एकदम सन्चै छु, आराम कुशल छु। हजुरहरूलाई कसरी छ?
0: हजुर हामी पनि एकदमै ठिकै छ, सन्चै आरामै छु भन्नुपर्छ। अनि यो समयमा के गर्दै हुनुहुन्छ है?
4: अहिलेको समय म त ड्युटीतिर छु भन्नुपर्छ। हजुर
0: हजुर ड्युटी गर्दै हुनुहुन्छ?
4: हजुर
0: ओके ल, एकदमै केयर गर्दै आफ्नो ड्युटीलाई खोज्नु होला। अनि सुनाउनुहोस् अब मौसमहरू के कस्तो छ तपाईँ हुने ठाउँतिर है?
4: आज म भएको ठाउँतिरको आजको मौसम चाहिँ दिउँसो चाहिँ पानी धेरै ठुलै परिरहेको थियो।
0: हजुर हजुर
4: कस्तो भएको हुनाले अहिले बेलुका एकदम शीतल छ।
0: हजुर
4: अहिले चाहिँ आकाश पनि सफा उग्रिरहेको छ,
0: हजुर हजुर जस्तो मौसम एकदमै सफा नै छ, आनन्द नै छ।
4: हजुर आनन्दै छ।
0: हजुर ल एकदमै खुसी लाग्यो आफ्नो ड्युटीको समयमा पनि कार्यक्रममा फोन लगाउनु भएको छ र साथमा सहभागी जनाउनु भएको छ। रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ तपाईँले?
4: हुन्छ, फर्स्टमा त हजुर अनि टेक्निकल सपोर्टमा रहनुहुने मित्रलाई धेरै धेरै सम्झना प्लस गुड नाइट सो छ पनि भन्न चाहन्छु।
0: हजुर हजुर
4: अनि त्यस्तै गरेर भोजपुरको पौवादुङमातिर आउनुहुन्छ मेरो घर परिवार लगायत सम्पूर्ण आफन्तजनहरूमा आरामदायी आरामको कामना गर्दै गुड नाइट सुब छ पनि भन्न चाहन्छु भने केही साथीहरूको नामै लिनुपर्छ। सर हुनुहुन्छ तीर्थ राई, रमन मकान तामाङ, पूर्वेली आकाश राई सर हुनुहुन्छ भने बियोग राई सर हुनुहुन्छ, अस्मी सोतङ अनि सुमिनाले सुन्दै हुनुहुन्छ होला उदयपुरबाट, कल गर्नुहोस् है भन्दै हुनुहुन्छ, उहाँलाई विशेष सम्झनासहित गुड नाइट सुब छ पनि भन्न चाहन्छु भने अनुसा विकसित राई, सानुमय शेर्पा, काली कमल वलिन लिम्बु, ईश्वरी मेवाङ, नाना भूमिका राई, अनिता नकोक, अनुष्का सानु, मिडिया प्रेमी राई, अनिसा मिडिया प्रेमी, निमु निमु शेर्पा, रिमा थामी, सुनि पुजेल, युनिका बस्नेत लगायत मलाई सुरज राई हुन्छ भनेर चिन्नुहुने अथवा अहिलेको समयमा कार्यक्रम सुनेर बस्नुहुने सबै सबैलाई नै गुड नाइट शुभ सपनी भन्दै हजुरको विषयबाट छुटिन चाहे. हवस् त नमस्ते, शुभरात्री.
0: ओके बाई बाई. साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नु भएको थियो सुरज राई तुम्छा हुनुहुन्थ्यो, हामीलाई फोन गर्नु भएको थियो यति बेला मलेसियाबाट. सो मिठो कलको लागि अनि कुराकानीको लागि धेरै धेरै धन्यवाद छ. अनि अर्को साथीले कमेन्ट गर्नु भएको छ, गुड नाइट भन्नुभएको छ हामीलाई स्वर्णिम राईजीले. सो धन्यवाद छ तपाईँले पनि शुभरात्रि. अनि त्यसै गरी अर्को साथीले कमेन्ट गर्नु भएको छ, हिजोसम्म आफ्नो भन्नेहरू आज अपरिचित भएर गए, सायद आवश्यकता सकिएपछि सम्बन्धहरूको अर्थ पनि सकिँदो रहेछ. मिठो सम्झना छ है धेरै सबैजनालाई भन्नुभएको छ. संगीता श्रेष्ठ हुनुहुन्छ, यति मिठो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ. पक्कै पनि सबै कुराहरू समय अनुसार चल्दै गएपछि यस्तै हुन सक्छ, हुँदो रहेछ होलान् भन्ने यो भावबाट हामीले बुझ्दछौ है. अनि अर्को साथीको कमेन्ट छ, गुड नाइट हेभ अ स्वीट ड्रीम्स एभ्री वान भन्नुभएको छ, कृष्ण मगर हुनुहुन्छ है, धन्यवाद छ उहाँले पनि. अनि सुरजजीले भर्खरै कल गर्नुभयो, सो उहाँको कमेन्ट पनि हामीले प्राप्त गरेको छ. सुरज राईजीलाई धेरै धेरै धन्यवाद छ, उहाँको घर भोजपुर हाल मलेसियाबाट एकदमै सम्झिनुहुन्छ, अत्यन्तै माया गर्नुहुन्छ. अनि अर्को साथीले कमेन्ट गर्नु भएको छ उहाँले, हेलो नमस्ते सेवारू आरजे हजुर, कार्यक्रम सुन्दैछु नि तेह्रथुमबाट भन्नुभएको छ. सोनकन्दवाजीले हामीलाई कमेन्ट गर्नुभएको छ अनि उहाँले शुभरात्रिमा साथीहरूको नाम लिनुभएको छ, अप्सरा खड्का, सबिना कन्दुङवा, त्यसै गरी सुनिता भण्डारी, अप्सरा, अप्सरा थापा, अञ्जिता मल्ल, सम्झना सृजला, कल्पना, विनिता, श्री सरिता, अनि बिना, रन्जु, सविता, लक्ष्मी, रूपा, मनसुन, उर्मिला, श्रीराज, टिक, राम, हिरा, लीलाबा, लीलाराज, अनि क्रिस, समीर, केशव, भरत, देवमान, मनिषा, सरस्वती, तुलसा, एलिसा, राधिका, मीना, विनिता, लेखक, अनि युक्त प्रसाद श्रेष्ठ, दिया लिम्बू, सबैजनाले भन्नुभएको छ, धन्यवाद छ सोनाजीलाई. अनि शुभरात्रि नेपाली नमस्ते सहे हजुर, म पनि सुन्दैछु नि उदयपुरबाट फेसबुक लाइभदेखि तपाईँको हेलम्बु एफएम सुन्दैछु नि भन्नुभएको छ हामीलाई टेक बहादुर पुमा राई हुनुहुन्छ उदयपुरबाट, एकदमै मिठो मायाको साथमा सुनिराख्नु भएको छ, सो उहाँलाई पनि धन्यवाद छ. अनि लेख्नु भएको छ, हेलो दाई नमस्ते नमस्कार, के छ हजुरको खबर, सन्चै हुनुहुन्छ, खाना खानु भयो त, म पनि सुन्दैछु नि काठमाडौँबाट रेजिना मुक्तान भन्नुभएको छ, एकदमै मेरो खाना भइसक्यो है, सन्चै आरामै छ, तपाईँ पनि एकदमै ठिकै नै होला. र यो मिठो कमेन्ट गरिदिनु भएकोमा हाम्रो रेजिनाजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु. काठमाडौँबाट हामीलाई धेरैजना श्रोता साथीहरूले कमेन्ट पनि राख्नु भएको छ. अनि हेलो दर्शन भन्नुभएको छ है हामीलाई आयुषजीले, अनि लेख्नु भएको छ, हेलो गुड इभिनिङ एभ्री वान, दर्शन सेवा के छ सर, म पनि सुन्दैछु नि भोजपुर घर भई हाल साउदी अरबियाबाट, सम्झिनु पर्दाखेरि राज घले मगर, रमला साम्पाङ, अनि रामकुमार लिम्बू, राई सफल आयुष, अनि शमशेर लिम्बू, अर्पण कुलुङ, रिदम कुलुङ भन्दै छुटिन्छु भन्नुभएको छ. राजेश कुलुङजीलाई पनि धेरै धेरै धन्यवाद छ यति मिठो कमेन्टको लागि. अनि अर्को साथीको कमेन्ट छ, एकदमै मिठो कमेन्ट छ है, लेख्नु भएको छ, मान रोपेर मुरी उब्जाउने यो असार महिना, दिनभरि रोपाई गर्दा नि हिलम्ब एफएम बिर्सेको छैन भन्नुभएको छ. मान रोपेर मुरी उब्जाउने यो असारको महिना, दिनभरि रोपाई गर्दा पनि हेलम्बो एफएम बिर्सेको छैन भन्नुभएको छ. पक्कै पनि होइन, दिनभरि मजाले खेतबारीतिर व्यस्त हुनुहुन्छ, धान रोपाई, कोदो रोपाईको काममा एकदमै मेहनतका साथ लागिराख्नु भएको छ, तर पनि हेलम्बो एफएमलाई माया मार्नु भएको छैन, मनभरि सम्झना नै सम्झना छ, सम्झी सम्झी माया, अत्यन्तै मायाका साथमा जोडिनु भएको छ होइन. सबैको घर घरमा गुन्जिँदै होला हेलम्बो एफएम शुभरात्रीसँगै, मिठो माया साथीहरू सबैजना धेरैजनामा सम्झना भन्नुभएको छ, यति मिठो लाइनका साथमा हामीलाई कति मिठो कमेन्ट राख्नु भएको छ. लेख्नु भएको छ, ला सुफिया फुल्ला झ्याबाडान बमुलाई हिरो हेन्सम सुरिलो स्वरको धनी आइसिंह जोजो भन्नुभएको छ, नमस्ते ला सुफिया फुलजी तपाईँले पनि है. अनि लेख्नु भएको छ ए, अनि कन्ट्रोल रूमको सी सफारी बसेर मिठो मुस्कान सहित सबैजनालाई मनोरञ्जन दिलाइराख्नु हुने टेक्निसियन मित्र राघव जुजूलाई पनि शुभरात्रीसँगै मिठो सपनीको कामना. अनि त्यसै गरी मेरो मनमुटुको साथीहरू अभिना लामा, मुना मुखिया, मीना श्रेष्ठ, जुनो तामाङ, सम्झना घिसिङ लगायत सबैजनाको लागि म मीडिया प्रेमी जनक लामा हाल काठमाडौँबाट सुन्दैछु फेसबुक लाइभ अडियो मार्फत भन्नुभएको छ। सो मिठो कमेन्ट गरिदिनु भएकोमा हाम्रो जनकजीलाई धेरै धेरै धन्यवाद छ। काठमाडौँबाट आफ्नो काम कार्य व्यस्तताको बावजुद पनि अत्यन्तै माया गर्नुहुन्छ र धेरै धेरै सुन्नुहुन्छ, कमेन्टहरू सल्लाह सुझावहरू राखिराख्नु भएको हुन्छ। उहाँलाई धेरै धेरै धन्यवाद छ यो मिठो कमेन्टको लागि। र यति बेला कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँसँग कुराकानी गर्न चाहन्छु। हजुर नमस्ते। नमस्ते हजुर, गुड इभिनिङ, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर सबिना गुरुङ, कुन ठाउँबाट भन्नुभयो? मोरङबाट। सलिना भन्नुभयो?
5: सरिना।
0: हजुर ल, अनि सरिनाजीले खाना खानुभयो त? हजुर एकदम खाना हाम्रो भर्खर भर्खर नै भएर कार्यक्रममा जोडिहालेको नि हामी पनि है। हजुर अनि मोरङतिरको खबर के छ सुनाइदिनुहोस् न, मौसम कस्तो छ?
5: मौसम एकदम राम्रो छ है, आज एकदम हावा पनि चलिरहेको छ, अलिकति शीतलता महसुस भइरहेको छ भन्नुपर्छ है, रमाइलो नै छ भन्नुपर्छ हो, आज पानी चाहिँ परेको छैन।
0: ए हजुर हजुर, समग्रमा सबै ठिकै छ, राम्रो नै छ नि है।
5: हजुर हजुर
0: हजुर, अनि असार कतिको लागिरहेको छ नि, धान रोपाई हुन्छ कि हुँदैन तपाईँको ठाउँमा?
5: एकदम मजाले हामीले चाहिँ धानहरू रोपाई चाहिँ सकिसक्यौँ, अब अन्तिम मात्रै छ, कसै कसैको बाँकी।
0: ए हजुर हजुर,
5: सकिसक्यौँ भन्नुपर्छ है।
0: ए हजुर हजुर, अब धान रोपाईको काम लगभग अन्तिम अन्तिम चाहिँ भइसक्यो,
5: अन्तिमतिरै भइसक्यो। हजुर प्रायः जस्तो हामीले यतातिर रोपिसक्यौँ, कसै कसैको मात्रै बाँकी छ।
0: ए हजुर हजुर, अनि कोदो रोपाई चाहिँ हुन्छ कि हुँदैन नि?
5: कोदो चाहिँ खासै रोप्दैन है हाम्रो यो कानेकोसरी एरियातिर, कसै कसैले चाहिँ रोप्नुहुन्छ, तर धान जस्तो चाहिँ धेरै रोप्नुहुन्न।
0: ए हजुर हजुर, भनेपछि धान चाहिँ धेरै रोप्नुहुन्छ, कोही कोही ठाउँमा कोदो पनि रोपाई हुन्छ है?
5: हजुर, किनभने हाम्रोतिर चाहिँ यहाँनिर पानी सधैँतिर लाग्छ नि त, त्यही भएर प्रायः जस्तो सबैले धानै रोप्नुहुन्छ।
0: ए हजुर ल, एकदमै खुसी लाग्यो, धेरै टाढाबाट सम्झिनु भएको छ हामीलाई। के मार्फत सुन्दै हुनुहुन्थ्यो नि?
5: हजुर मैले अनलाइन मार्फत सुन्दै थिएँ, अनि साथीले सेयर गर्नुभएको रहेछ होइन?
0: हजुर हजुर,
5: अनि तपाईँसँग बोल्ने मौका मिल्यो, सुन्ने मौका मिल्यो।
0: ओके ल ठिकै छ, आगामी दिनमा पनि सुन्दै गर्नुहोला, माया गर्दै गर्नुहोला, समय सन्दर्भ मिलेसम्म कार्यक्रममा जोडिनुहोला, यही कामना है त। सुन्छ, कार्यक्रममा जोडिनु भयो एकदमै खुसी लाग्यो। रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ तपाईँले। हजुर धन्यवाद, ओके बाई बाई। साथी हुनुहुन्थ्यो सरिना गुरुङ, हुनुहुन्थ्यो यता मोराङबाट। सो उहाँलाई पनि धेरै धेरै धन्यवाद छ, धेरै भन्दा धेरै टाढाका साथीहरूले पनि कार्यक्रममा जोड्न एकदमै प्रयत्न गर्नु भएको छ र सफल पनि हुनुभएको छ। यो मायाको लागि विशेष धन्यवाद छ सम्पूर्ण श्रोता महानुभावहरूलाई, र लाइभ सेयर पनि गर्दै हुनुहुन्छ र कमेन्ट गर्नुभएको छ सेवा। र हजुर इट्स मी प्याकोली गीता फ्रम इलाम हुनुभएको छ, सो धन्यवाद छ, उहाँले कल पनि गर्नुभएको थियो। अनि गुड नाइट अल फ्रेन्ड, इट्स मी तीर्थ राई फ्रम सङ्खुवा सभा खादबारी डाइट नाउ धरान भन्नुभएको छ। तीर्थजीलाई पनि यति मिठो कमेन्टको लागि धन्यवाद छ। अनि गुड नाइट टु अल फ्रेन्ड, ओके बाई बाई भन्नुभएको छ। इस्माइल अलिसा राणा हुनुहुन्छ पोखराबाट, सो मिठो कमेन्टको लागि धन्यवाद छ। अनि हेलो सर, नमस्ते, नमस्कार, धनकुटाबाट सुन्दैछु नि सम्पूर्णमा, शुभ सपनी एण्ड गुड नाइट भन्नुभएको छ। मुना राईजीलाई पनि धेरै धेरै धन्यवाद छ, हाम्रो मुनाजीलाई। अनि नमस्ते सुपर फ्याफुल्ला, म आशिका तामाङ उदयपुरबाट प्रोग्राम सुनिरहेको छु, गुड नाइट सबैजनाको लागि, बाई बाई भन्नुभएको छ हाम्रो आशिका तामाङजीलाई पनि धेरै धेरै धन्यवाद छ है त। अनि हेलो दादा, गुड नाइट, म बागचोर नगरपालिका आठको मान्छे, हाल भारतको गुजरातबाट तपाईँको प्रोग्राम सुन्दैछु, मेरो श्रीमतीको लागि र मेरो छोराको लागि चाहिँ मिठो सम्झना भन्नुभएको छ हाम्रो सौरभ केसीजीले इन्डियाबाट, यो मिठो कमेन्टको लागि धन्यवाद छ। अनि अर्को साथीले कमेन्ट गर्नुभएको छ हामीलाई, गुड नाइट सबैजनाको लागि, शुभरात्रि भन्नुभएको छ, रोमन मुक्तान हुनुहुन्छ, सो धन्यवाद छ रोमनजी, तपाईँले पनि शुभरात्रि है। अनि लेख्नु भएको छ, नमस्ते नमस्कार, रात्रिकालीन अभिवादन कार्यक्रम प्रस्तुत आज, म शमशेर लिम्बू धनकुटाबाट सम्पूर्णमा मेरा नामसँग चिर परिचित मित्रहरूलाई शुभरात्रि शुभ सपनीको कामना गर्दै गुड नाइट भन्न चाहन्छु भन्नुभएको छ हाम्रो शमशेर लिम्बूजीलाई पनि धेरै धेरै धन्यवाद छ यति मिठो कमेन्ट गर्ने दिनुभएकोमा। अनि लेख्नु भएको छ है हामीलाई, कमेन्ट गर्नु भएको छ, दाई दर्शन नमस्ते, के छ खबर, मोरङको काने पोखरीबाट सरिना गुरुङ भन्नुभएको छ, सो उहाँले हामीलाई कल पनि गर्नुभएको थियो, सो उहाँले पनि धेरै धेरै धन्यवाद छ। अनि शुभरात्रि है, अनि गुड नाइट टु अल फ्रेन्ड अफ यु, म चाहिँ काभ्रे पलाञ्चोकबाट सुन्दैछु नि है भन्नुभएको छ हामीलाई, मिडिया प्रेमी साथी हुनुहुन्छ बुद्धवीर तामाङ हुनुहुन्छ काभ्रे पलाञ्चोकबाट, यति मिठो कमेन्ट गरिदिनु भएकोमा बुद्धवीरजीलाई पनि धेरै धेरै धन्यवाद छ। अनि लेख्नु भएको छ, नमस्ते झुर्ले हजुर भन्नुभएको छ सुमिना हुनुहुन्छ है, नमस्ते तपाईँले पनि। अनि अर्को साथीको कमेन्ट छ, हेलो नमस्ते है भन्नुभएको छ दिनेश सरिता तामाङ हुनुहुन्छ हाम्रो दिनेशजीलाई पनि धेरै धेरै धन्यवाद छ है, अनि शुभरात्रि व्यक्त गर्दछु। अनि अर्को साथीको कमेन्ट छ, र यति बेला लाइनमा कोही साथी जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु, हजुर नमस्कार, हजुर नमस्कार, हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ, हजुर काभ्रेबाट क्रिजल सापकोटा भन्नुभयो, हजुर क्रिजलजी के गर्दै हुनुहुन्छ यति बेलाको समयमा, हजुर कल ट्राई गर्दै हुनुहुन्थ्यो अनि सुतिराख्नु भएको छ है, ल ठिकै छ। अनि खानपिन त भइसक्यो होला नि तपाईँको है, हजुर हजुर एकदमै मेरो पनि भइसक्यो भन्नुपर्छ। अनि सुनाउनुहोस् आजको दिन कसरी व्यतीत गर्नुभयो, कस्तो भयो आजको दिन तपाईँको, हजुर स्कुलमा जानुभयो अध्ययन गरेर आजको दिनलाई बिताउनु भयो है, हजुर अनि मौसमको अवस्था के छ तपाईँ हुने ठाउँतिर, जस सिमसिम पानी परेको थियो अहिले ठिकै छ है, ओके ल हुन्छ, कार्यक्रममा जोडिनु भएको छ, रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ तपाईँले, ओके बाई बाई। साथी हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएको थियो है, यता काभ्रेबाट क्रिजल सापकोटा हुनुहुन्थ्यो, उहाँले पनि व्यवसायमा फोन गर्नुहुँदै कार्यक्रमबाट चाहिँ बाहिरिसक्नु भएको छ, सम्पूर्ण साथीहरूमा शुभरात्रि अनि मिठो निन्द्रको कामना व्यक्त गर्नुभएको छ। र योसँग हामीलाई साथीहरूको कमेन्टहरू प्राप्त हुने क्रम एकदमै जारी नै छ, साथीहरूले मिठो मिठो कमेन्टहरू चाहिँ हामी माझमा गरिराख्नु भएको छ, सो साथीहरूको कमेन्टहरू म लिँदैछु है। लेख्नु भएको छ, हेलो नमस्ते दादा, सन्चै हुनुहुन्छ भन्नुभएको छ, म चाहिँ एकदमै सन्चै आरामै छु, अनि तपाईँ पनि सन्चै नै हुनुहुन्छ होला भन्नुभएको छ, अनि खाना चाहिँ मेरो भइसक्यो, तपाईँको पनि भयो होला भन्ने मैले एकदमै आशा र अपेक्षा राखेँ। अनि लेख्नु भएको छ, के छ नि हजुरको न्यू खबर भन्नुभएको छ, मेरो न्यू खबर एकदम ठिकै छ, तपाईँको पनि ठिकै नै होला, अनि नाइट विसेस राख्नुपर्दा फर्स्टमा हजुरको लागि अनि मेरो घर फ्यामिलीको लागि, स्पेसली मलाई माया गर्नुहुने मान्छे सुनिकाको लागि, अनि गुड नाइट भन्दै सबैजनाको लागि गुड नाइट भन्न चाहन्छु, लङ टाइम पछि मेसेज गर्दैछु, मिठो माया मिठो सम्झना है भन्नुभएको छ, धन्यवाद छ सो मिठो कमेन्ट गरिदिनु भएकोमा हाम्रो आयु श्रेष्ठजीलाई, अनि त्यसै गरी गुड नाइट अल फ्रेन्ड भन्नुभएको छ हामीलाई खोतीवडा इभान जैलिना हुनुहुन्छ, सो उहाँलाई पनि धन्यवाद अनि शुभरात्री, अनि गुड नाइट सबैजनाको लागि भन्नुभएको छ चाहना थापाजीले, सो धन्यवाद छ तपाईँले पनि शुभरात्री है। र यति बेला लाइनमा कोही साथी हुनुहुन्छ, हजुर नमस्ते।
6: हजुर नमस्ते, रात्रिकालीन अभिवादन।
0: हजुर रात्रिकालीन अभिवादन, कहाँबाट को बोल्दै हुनुहुन्छ?
6: मोरङको रतुवामाईबाट शङ्कर ढकाल बोल्दैछु। हजुर
0: हजुर, मोरङबाट शङ्कर ढकाल हुनुहुन्छ?
6: हजुर हजुर
0: हजुर। शङ्करजी, अनि खाना खानु भयो तपाईँले?
6: खाना खाएर अब यसो प्रोग्रामको साथमा यसो बसिराखेर भन्नुपर्छ।
0: हजुर, खानपिन गर्नुभयो, प्रोग्राम सुन्दै बसिराख्नु भएको छ, अनि सन्चै हुनुहुन्छ नि तपाईँ?
6: आरामै छ भन्नुपर्छ, अलिकति अब यता पढाइतिर अलिक बढी गर्मी छ।
0: हजुर हजुर,
6: अनि मजाले आएको छैन, रोपाईहरूलाई अलिकति बाधा भइरहेको छ धान रोप्नलाई।
0: हजुर, पानी परेको छैन है?
6: हजुर यस्तै छ भन्नुपर्छ।
0: हजुर हजुर, पक्कै पनि अब यसपालि यस्तै यस्तै नै भयो, हाम्रो यतातिर चाहिँ अलिअलि पानी पर्न थालेको छ, दुई चार दिन भएको छ है। अब यो बेलुकाको समयमा रातिको समयमा पानी पर्ने, अनि दिउँसो अलिअलि पानी परेको हुनाले रोपाई गर्न सहज नै भयो, तर यो माथिल्लो भागहरूमा पूर्वी क्षेत्रहरूमा चाहिँ अझै पनि पानी परेको छैन भन्ने गुनासोहरू छन्। त्यो कारणले गर्दाखेरि चाहिँ धान रोपाई यसपालि अस्त व्यस्त बन्न पुगेको छ है। हजुर, अनि सुनाउनुहोस् न, आज भोलि अब धान रोपाई त अलिकति गाह्रो नै छ, पानी परेको छैन, अरू के कामहरू हुँदैछ तपाईँको ठाउँतिर?
6: अरू अब अहिले त बर्खामा विशेष गरी यही धान रोपाईकै कुरा हो, अरू त अब घराइसी कामहरू यस्तै यस्तै हुन्छ अरू त भन्नुपर्दा।
0: हजुर हजुर, समग्रमा घराइसी कामहरू चाहिँ निरन्तर रूपमा चलिरहेको नै हुन्छ है?
6: त्यो त दैनिकी हुन्छ, गाई बस्तु यस्तो उस्तो, अब
0: हजुर हजुर, एकदमै अब गाउँमा त जसरी भए पनि चलिराख्ने कुरा नै हो है। हजुर ला, एकदमै खुसी लाग्यो कार्यक्रममा जोडिनु भएको छ, रात्रिकालीन सन्देश पनि राख्न पाउनुहुनेछ तपाईँले।
6: हुन्छ, अब रात्रिकालीन सन्देश भन्नुपर्दा फर्स्ट अफ अल त पहिलोचोटि हजुरहरूसँग यो एफएममा बोल्न पाउँदा एकदम खुसी छु। अब शुभ छ पनि, बाँकी पल शुभ रहोस् यो एफएम होल युनिटलाई भन्न चाहन्छु।
0: हजुर धन्यवाद।
6: साथीहरूलाई रात्रिकालीन शुभकामना भन्नु पर्दाखेरि मेरो काठमाडौँतिर हुनुहुन्छ श्रीराम दाहाल, भक्तपुरतिर हुनुहुन्छ श्रीराम दाहाल, काठमाडौँ श्री कलङ्कीतिर हुनुहुन्छ अर्जुन थापा, माधव भण्डारी, कृष्ण बलानी, मन्जु थापा, यता हुनुहुन्छ काभ्रेतिर हुनुहुन्छ मेरो सानो बुनु गरिमा श्रेष्ठ, उहाँलाई पनि विशेष सम्झेको छु भन्न चाहन्छु। यता मोरङतिर हुनुहुन्छ आदरणीय मेरो सम्झी युवराज पोखरेल, अनि यता हुनुहुन्छ रामेसातिर हुनुहुन्छ मेरो बहिनी छुई थामी, मकवानपुरतिर हुनुहुन्छ सोनी रेग्मी, लगायत शङ्कर ढकालको नामसँग चिरपरिचित सम्पूर्णलाई शुभरात्रि, यहाँ रात्रिकालीन अभिवादन, शुभ रात्रि शुभ छ पनि भन्दै आजको बसाइबाट बिदा हुन चाहन्छु। हवस् त, नमस्कार, बाई बाई।
0: ओके बाई बाई। साथी हुनुहुन्थ्यो शङ्कर ढकाल हुनुहुन्थ्यो, हामीलाई फोन गर्नु भएको थियो यता मोरङबाट, सो उहाँले पनि सम्पूर्ण श्रोता महानुभावहरूलाई शुभरात्रि भन्नुभएको छ, धन्यवाद छ अनि मिठो निन्द्रको कामना। र कमेन्ट तर्फ नै लाग्छु म, कमेन्ट गर्नुभएको छ, हेलो दादा नमस्ते, म पनि सुन्दैछु नि काठमाडौँबाट, म गर्ने कान्छी स्वस्तिका भन्नुभएको छ। हाम्रो स्वस्तिकाजीलाई धेरै धेरै धन्यवाद छ यो मिठो कमेन्टको लागि, अनि प्रोग्राम सुन्दै हुनुहुन्छ पनि। अनि सबैजनालाई नमस्कार, गुरुङ सरिना रमला रामलालजी सबैजनालाई भन्नुभएको छ, बुद्ध वज्राचार्य हुनुहुन्छ काठमाडौँबाट, सो मिठो कमेन्टको लागि धन्यवाद छ तपाईँले पनि। अनि गुड इभिनिङ ब्रदर विथ मी अमिना सुनवार फ्रम दोलखा भन्नुभएको छ, नाइट विशेष स्पेसल्ली तयारी सुशीला विश्वकर्मा, अनि दादा राज घले मगर, विवश कुलुङ पृथक, तिलक विष्ट, माया अलिसा लिम्बु, अनि त्यसै गरी कविता घतानी, हरपल रोशनीको लागि एण्ड गुड नाइट अल टू फ्रेण्ड गर्नुभएको छ, अमिनाजीलाई पनि धन्यवाद छ। अनि सदीक्ष अतरिया हुनुहुन्छ, गुड नाइट सबैजनालाई भन्नुभएको छ, सदीक्षाजीलाई पनि धेरै धेरै धन्यवाद अनि शुभरात्रि है त। अनि अर्को साथीले कमेन्ट गर्नुभएको छ, लासो फ्याफुल्ला, म पनि प्रोग्राम सुन्दैछु नि हजुरको भन्नुभएको छ। ल धेरै धेरै धन्यवाद छ तपाईँले पनि प्रोग्राम सुन्दै हुनुहुन्छ रहेछ है। गुड नाइट अल फ्रेन्डको लागि मिठो सम्झना भन्नुभएको छ हाम्रो माया लामा हुनुहुन्छ काठमाडौँबाट। सुमिठोको कमेन्टको लागि धन्यवाद छ। यता काभ्रेदेखि यो मिठो कमेन्ट गरिदिनु भयो अनि लेख्नु भएको सरको साथीको लासु जुजु नमस्ते अनि सुन्दैछु म काठमाडौँबाट। खाना खानु भएको छैन हजुरले, के छ खबर तपाईँको भन्नुभएको छ। मेरो खाना एकदम भइसक्यो, खबर एकदमै ठिकै छ, तपाईँको पनि एकदमै ठिकै नै होला भन्ने मैले आशा गरेको छु। अनि त्यसै गरी नाइट विशेषमा स्पेसली मेरो घर परिवारको लागि, साथीहरू सबैजनाको लागि गुड नाइट शुभरात्रि भन्दै सुटिन्छु। जो जो बाई बाई भन्नुभएको छ इन्द्रमाया तामाङ हुनुहुन्छ, धन्यवाद छ हाम्रो इन्द्रमायाजीलाई पनि शुभरात्रि गर्दछु। अनि गुड नाइट सबैजनाको लागि भन्नुभएको छ राई राई हुनुहुन्छ है, सो धन्यवाद छ हाम्रो राईजीलाई है। नाम पनि उल्लेख गर्नुभएको भए अझ धेरै राम्रो हुने थियो, निक नेम चाहिँ राई छ, सो धन्यवाद छ तपाईँले पनि। अनि सुची जन हुनुहुन्छ, सबैजनाले गुड नाइट भन्नुभएको छ, धन्यवाद छ तपाईँले पनि शुभरात्रि है। अनि लेख्नु भएको छ हेलो गुड नाइट अल फ्रेन्ड गर्नु भएको छ रमला साम्पाङ, सो धन्यवाद छ रमलाजीलाई पनि। अनि म पनि सुन्दैछु नि है यता मकवानपुर घर हाल काठमाडौँबाट भन्नुभएको छ सिम्पल दिपेनजीलाई पनि धेरै धेरै धन्यवाद छ काठमाडौँबाट यति मिठो कमेन्ट छोडिदिनु भएकोमा। अनि सरस्वती श्रेष्ठजीले पनि नमस्ते गर्नुभएको छ, नमस्ते तपाईँले पनि शुभरात्रि। अनि हेलो हजुर नमस्कार, खाना खानु भयो त हजुरले, सुन्दैछु नि बैतडीबाज घर हाल इन्डिया सिमालाबाट शुभरात्रि भन्नुभएको छ सरिका छेत्री हुनुहुन्छ है। यति मिठो कमेन्टको लागि धन्यवाद छ इन्डियादेखि। अनि लेख्नु भएको छ म पनि सुन्दैछु नि दादा प्युठानबाट सृजना खत्री, गुड नाइट सबैजनाको लागि भन्नुभएको छ हाम्रो सृजना खत्री हुनुहुन्छ प्युठानबाट धेरै टाढादेखि। यति मिठो कमेन्ट गरिदिनु भएकोमा सृजनाजीलाई पनि धेरै धेरै धन्यवाद छ अनि शुभरात्रि। अनि आकाश राई हुनुहुन्छ सबैजनाको लागि गुड नाइट अनि शुभरात्रि गर्नुभएको छ हाम्रो आकाशजीलाई पनि धन्यवाद छ। अनि नमस्ते हजुर शुभरात्रि गर्नुभएको छ नवीन पाण्डे हुनुहुन्छ, हाम्रो नवीनजीलाई पनि धेरै धेरै धन्यवाद छ सो मिठो कमेन्टको लागि। तपाईँले पनि शुभरात्रि अनि शुभ सपनीको कामना, मिठो निद्रीको कामना छ। र अब भने हामी तपाईँहरूको माझबाट बिदा हुनुपर्ने समय भएको छ। यति बेला हाम्रो स्टुडियोको घडीमा रातिको 9:54 गइसकेको छ। अब भने हामी तपाईँहरूको फोन अनि कमेन्टहरू लिन सक्दैनौ, निर्धारित समय सकिएको छ। आज जति पनि साथीहरूले हामीलाई मिठो मिठो कल अनि कमेन्ट राख्नुभयो, सम्पूर्ण श्रोता महानुभावहरूलाई धेरै धेरै धन्यवाद छ। यस्तै यस्तै मिठो माया कमेन्ट कलको लागि हामी आगामी दिनमा पनि एकदमै प्रतीक्षामा छौ, आशा र आभारी छौ। र यतिन्जेलसम्म कल एसएमएस गर्नुहुने साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दछु। अनि कल गर्नुभयो, कल उठेन, कल लागेन भनेर उदास पनि नहुनुहोला, भोलिको बसाईमा तपाईँहरूको कल अवश्य लाग्नेछ, कल अवश्य लाग्ने र उठ्नेछ पनि, अनि तपाईँ हाम्रो कुराकानी मजाले हुनेछ आशा गरौं। यही कामना छ तपाईँहरूको लागि र यही अनुरोध गर्न चाहन्छु। अनि हामीलाई मनोजीले पनि शुभरात्रि सुन्दैछु है भन्नुभएको छ, मनोजीले पनि शुभरात्रि है। अनि यो सँगसँगै तपाईँहरूले एक घण्टाको अवधि फर हेलम्बा एफएमलाई प्रत्यक्ष रूपमा रेडियोको सिट अनि अनलाइनको सिटहरूबाट मजाले प्रोग्राम सुनेर साथ दिनुभयो, सम्पूर्ण श्रोता आमा बुबा दाजुभाइ दिदीबहिनीहरूलाई पनि धेरै धेरै धन्यवाद छ यो रातिको समयमा प्रोग्राम सुन्नु भएकोमा। अनि यो सँगै प्राविधिक कक्षबाट मेरो आवाज तपाईँहरूको रेडियो सिट अनि मोबाइल सिट लगायत अन्य विभिन्न विद्युतीय माध्यमसम्म यो आवाज पुर्याउनका लागि प्राविधिक कक्षबाट साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई विशेष धन्यवाद दिँदै आजको व्यवसायबाट भने म कार्यक्रम प्रस्तुता आइसिंह तामाङ पनि बिदा हुन चाहन्छु। नमस्कार, शुभरात्री।

0: Time check. It's 10 PM.
1: अहिले रातिको 10 बजेको छ।

0: उच्च हिम श्रृंखलाको काखदेखि भोटेकोसीको किनारसम्म प्रत्येक दूर दराजका बस्तीहरूमा अब हेलम्बु एफएम 89.6 मेगाहर्ज।
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, हेलम्बु एफएमबाट प्रसारण भइरहेको बिहानको ताजा खबरमा स्वागत छ। म आइसिंह तामाङ। आज मिति 2083 साल असार 23 गते मंगलबार, असार कृष्ण पक्ष सप्तमी तिथि, इस्वी सन् 2026 जुलाई 7 तारीक नेपाल सम्बत 1146। आज बिहान सूर्योदय 5:15 समयमा भएको छ भने सूर्य अस्त भरे साँझ 7:01 समयमा हुनेछ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरूबाट। संसद प्रश्नको जवाब र विपदको तयारी गर्न सरकारलाई सभामुखको निर्देशन। नेपाली कांग्रेसको देउबा समूहले बीपी स्मृति दिवस छुट्टै मनाउने तयारी। सेरामेक्स भ्रष्टाचार प्रकरणमा नेपाली कांग्रेसका नेता मोहन बहादुर बस्नेत शहीद, पूर्व सचिवलाई सफाई, सुकुमवासीहरूलाई बैंक खाता बुझाउने सरकारको दिएको समय सकियो। निजामती कर्मचारीहरू सम्बन्ध युनियन र संगठनका 8 भवन तथा अन्य संरचना खाली गर्न निर्देशन। श्रीलंकाको नोगम्बो कारागारमा हिंसात्मक झडप हुँदा 25 जनाको मृत्यु। र पोर्चुगल स्पेनसँग 1-0 पराजित हुँदा रोनाल्डोको विश्वकप यात्रा पूर्ण विराम। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकामा 2 दिने विपद स्वयंसेवक ब्यूरो संगठन, ब्यूरो गठन परिचालन तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाको आयोजना तथा बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयको आर्थिक सहयोगमा संचालित कार्यक्रममा 12 वडाका प्रतिनिधि, नेपाल प्रहरी, पत्रकार र गाउँपालिकाका कर्मचारीहरूको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको हो। नेपाल रोड क्रस सोसाइटीका भरत कोइराला र जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका रविराज धितालले सहजीकरण गर्दै विपद जोखिम न्यूनीकरण, पूर्व सूचना प्रणाली, प्राथमिक उपचार, आकस्मिक उद्धार, डोरी मार्फत उद्धार अभ्यास, झाडप त्यसै गरी झटपट झोला तयारी तथा प्राकृतिक विपदबाट सिक्नुपर्ने पाठका बारेमा सैद्धान्तिक र प्रयोगत्मक शिक्षण प्रशिक्षण समेत दिएको थियो। समापन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष झमकनाथ नेपालले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्दै नेपाल समुदायको सुरक्षामा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ र उहाँले इन्द्रावतीमा विपद व्यवस्थापन समिति सक्रिय रहेको र पूर्व सूचना प्रणालीलाई थप व्यवस्थित र प्रविधि मैत्री बनाउने कार्य अगाडि बढ़िरहेको र वर्ष मापन यन्त्र विस्तार गर्ने योजना रहेको पनि जानकारी दिनुभएको हो। प्रमुख प्रशासकीय अधिकृत दान बहादुर एडीले पनि विपद कुनै सूचना दिएर नआउने भएकाले स्वयंसेवक सधैँ तयारी अवस्थामा रहनुपर्ने समेत बताउनु भएको छ। जिल्ला प्रशासन कार्यालयका रविराज धितालले पनि सोही सूचना प्रवाह समन्वय र पुनर्ताजगी तालिम विपद व्यवस्थापनका महत्वपूर्ण आधार दिएको पनि उल्लेख गर्नुभएको छ। सहभागीहरूले तालिम अत्यन्त उपयोगी रहेको प्रतिक्रिया दिँदै युवा परिचालन, नियमित पुनर्ताजगी तालिम र स्वयंसेवक क्षमता विकासलाई निरन्तरता दिनुपर्ने समेत बताएका छन्। यो कार्यक्रमको अन्त्यमा सहभागीहरूलाई गमबुट, ब्याग, पंजा, सिटी, टर्च लाइट लगायतका आवश्यक सुरक्षा सामग्री तथा प्रमाणपत्र समेत वितरण गरिएको थियो। हेलम्बु खबरमा अब राष्ट्रिय खबर। सभामुख ढोलप्रसाद अर्यालले प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका समसामयिक प्रश्नहरूको जवाब दिन सरकारलाई निर्देशन दिनुभएको छ। हिजो बसेको प्रतिनिधि सभाको बैठकमा सभामुखले आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका जनसरकारका गम्भीर र महत्वपूर्ण विषयमा सरकारको जवाब आवश्यक रहेको उल्लेख गर्दै आवश्यक जानकारी सदनमा प्रस्तुत गर्न पनि निर्देशन दिनुभएको हो। उहाँले सम्भावित प्राकृतिक विपद व्यवस्थापनको पूर्व तयारीका बारेमा पनि सदनलाई जानकारी गराउन सरकारले आग्रह गरिएको छ। सांसदहरूले विभिन्न समयमा सदन मार्फत उठाउँदै आएका समसामयिक विषयवस्तुका प्रति सरकारले जिम्मेवार रूपमा जवाब दिनुपर्ने उहाँको जोड़ छ। मनसूनजन्य जोखिमको समय नजिकै जाँदा हुन सकिने क्षति न्यूनीकरणका लागि सरकारले गरिरहेको तयारी र भावी योजनाको बारेमा संसदलाई अवगत गराउनुपर्ने सभामुखले जोड़ दिनुभएको छ। नेपाली कांग्रेसको देउबा समूहले बीपी स्मृति दिवस छुट्टै मनाउने निर्णय गरिएको छ। समूहको हिजो उद्घाटन गरिएको सम्पर्क कार्यालयमा बसेको काठमाडौँ
काठमाडौँमा उपलब्ध पूर्व पदाधिकारी र 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका सदस्यहरूको बैठकले यस्तो निर्णय गरिएको। बैठकपछि नेता मीन विश्वकर्माले संचारकर्मीहरूलाई उक्त कुराको जानकारी दिनुभएको हो। बैठकमा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले संस्थापनसँगै विशेष महाधिवेशनदेखि अहिलेसम्म भए गरेका गतिविधिहरू सुनाएका विश्वकर्माले बताउनु भएको हो। विश्वकर्माले छलफल भोलि आज पनि जारी रहने र 15 महाधिवेशन कार्यतालिका र यो सम्पर्क कार्यालयबाट हुने गतिविधिका बारेमा पनि आज निर्णय हुने नेता विश्वकर्माले बताउनु भएको हो। विशेष अदालतले नेपाल दूरसंचार प्राधिकरणको टेरा म्याक्स खरिदमा भएको भ्रष्टाचार मुद्दामा पूर्व सूचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेत तथा पूर्व सचिवलाई सफाई दिएको छ। विशेष अदालतका न्यायाधीशद्वय हेमन्त रावल, दिल्ली रत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले उक्त फैसला सुनाएको हो। सोमबार हिजो सुनाई सकिएपछि विशेष अदालतले पूर्व मन्त्री बस्नेतलाई सफाई दिएको फैसला सुनाएको छ। बस्नेतले मन्त्रीको हैसियतमा नीतिगत निर्देशन मात्र दिएको